0: प्रयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा दुई दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढ़ी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन सेवा प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
1: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र शहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
0: नेपाल टेलिकमले मनसुन अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ, जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू संचालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 373 प्याक र पोस्ट पेड 499 प्याक उपलब्ध हुनेछ। 373 रूपियाँ 30 दिन समय अवधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 अल नेट एसएमएस पठाउन सकिनेछ भने 499 रूपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 अल नेट एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082/83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असूल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
0: अब शेयर बजार, अघिल्लो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेक्स्टका अनुसार मंगलबार बजार 4.64 अंक ले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अंकले घटेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानको क्युसु टापु स्थित कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मंगलबार दिउँसो गएको सो भूकम्पका कारण कम्तीमा 50 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पपछि कुमामोटो क्षेत्रका 45,000 घरधुरीमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
4: अब खेल खबर। नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनशीपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। इस्लामाबादमा भएको पाँचौं स्थानको खेलमा नेपाली टोली कजाकस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनशीपमा जितविहीन हुँदै बाहिरिएको हो। लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो।
3: अब विचार विश्लेषणको पालो। नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ। प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ। प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ। आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ।
4: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। नेपाली श्रम मात्र होइन, प्रविधि उत्पादन सेवा र विचार पनि निर्यात हुनुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो। आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ। रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ। यही सोचले आत्मनिर्भर अर्थतन्त्र समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो। आउनुहोस् सबै मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन आफ्नै मातृभूमिमा साकार होस्।
3: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कुइकेलको विचार हिमालय टाइम्समा छापिएको छ। अधिकांश मानिस घर परिवार समाज आर्थिक अवस्था लाज सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्। त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरूरी छ। मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ।
4: प्रकाश भण्डारीले लेख्नु भएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ। सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढ़ी विश्वसनीय र भरपर्दो बनाउनेछ।
3: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग
4: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको रासोपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिन सक्ने दोष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसूरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूहरूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
5: सरकारको जवाफ पनि माग्छौ र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौ। तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रा पनि केही जिम्मेवारीहरू छन्। तपाईँ, म, हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौं भने हामी सबैले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व, यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो। यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु। नेपाली कंग्रेसका साथीहरू ती ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
3: यसैबीच सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी पकल ली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर दिवानगंज तीनका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित दिवानगंज, हरिनगर, कप्तानगंज, भुटहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ।
4: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मूक दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो। आक्रमण गर्ने धम्की आउन थाल्यो। फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 41 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। का अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ्दै गएको उनीहरूले बताएका छन्।
3: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
6: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
3: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
9: गर्भवती हुँदा के खाने,
10: स्तनपानको मात्रा कसरी पुर्याउने,
9: शिशुलाई कहिलेदेखि थप खाना दिने,
10: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
9: यसको जवाब अनुमानमा होइन,
10: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
9: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
10: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
11: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 सम्म र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयकमध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 सम्म विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लाल पूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव, 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3.5% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन, जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर भने जग्गा विवादले अल्झियो रानी जमराको 3रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
3: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीको समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नुभएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत हितु बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नुभएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही, पुनर्योगले सच्यायो कक्षा 12 का 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 का विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 का 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय व्यवहार्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइती घर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमलिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा 1 नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मीटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
3: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै छवटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नुभएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने बीसौं एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
4: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
15: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
16: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
16: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
14: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरे ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
17: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमाली क्षेत्र बाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन। जनसंख्या कम छ, त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खाली जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारले जोखिम हामी अलिकति कम छ भन्न सक्छौं आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि

0: अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यस कारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
1: नेपालमा बाढी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ?
0: हाम्रो हरेक वर्ष बाढी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं। यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ। भनेको हामीले बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ, हाम्रो वेबसाइटमा पनि राखेका छौँ। त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
1: चाहिँ
0: पाउनुहुन्छ। त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौँ र औसतमा हेर्ने भने हामीले बाढी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
1: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
0: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौ। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
2: बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
2: चिकित्सकको हड़तालका कारण 3 लाख बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
3: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोका। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
2: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको बाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेला बखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ, अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड्दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, हेलो अस्पतालमा गर्नु भा, सरी रङ नम्बर, यो त हडताल पर्यो।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज यो चरणको पहिलो भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रम हामी राष्ट्रिय पोषण लेखाजोखा अभियानपछि धेरै बालबालिका शीघ्र कड़ा कुपोषणबाट ग्रसित भएको यथार्थ अवस्था र त्यसको समाधानका लागि अपनाउनु पर्ने नीतिका बारेमा छलफल गर्नेछौ।
0: सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा खालको कुपोषण रहेको देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकोमा 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो।
1: कड़ा शीघ्र कुपोषण सबैभन्दा बढ़ी मध्य प्रदेशमा 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,758, कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको छ।
0: यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढ़ी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको छ। लुम्बिनी प्रदेशमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,880, कर्णालीमा 5,999 र गण्डकी प्रदेशमा 2,969 जनामा देखिएको छ।
1: मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
2: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बालबालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बालबालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
3: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलिक छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
2: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह:
4: अब हामीसँग त्यो बजेट आएन के सर, पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। अब हाम्रो त 3-4 लाख रुपियाँ जस्तो सर प्रदानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
2: सर्लाहीमा 20 नगरपालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
5: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
2: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
6: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा छजना सातजना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँ खायो कहिले भोकै बस्छन् कि, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
2: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खाना नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
7: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
2: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने जस्ता लक्षणहरू देखिन्छन्। सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई नियमित रूपमा अगाडि बढ़ाउने र विभिन्न कार्यक्रमहरू तय गर्ने बताएको छ।
1: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरही नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकामा विशेष कार्यक्रम शुरू गर्नुपर्ने महोत्तरीको औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ। एकैछिन सुनौ साथी ममता शर्माले वहाँसँग गर्नुभएको कुराकानी।
8: पोषणको अवस्था अहिले त राम्रै छ हैन, तर हाम्रो अहिलेको जुन एउटा पोषणको लेखाजोखा जुन कार्यक्रम भएछ, अब त्यसमा हाम्रो हाइट र वेट जेडीएस स्कोरबाट अनि हाम्रो जुन छ वहाँकोबाट लिँदाखेरि अब जेडीएस स्कोरमा बढी देखाएको छ, जम्मा हाम्रो पालिकाको 12% बच्चालाई कुपोषणको अवस्था छ भनेर देखाएको छ।
9: संख्याको रूपमा बुझ्नु पर्यो
8: भने अब संख्याको रूपमा 323 अहिले हाम्रो देखाइराखेको छ। परीक्षण गरिएको बच्चा संख्या हाम्रो जम्मा 2241 हामीहरूले वेट गरेको छु, नापे हाइट लिएको छु। 56% जुन हाम्रो टार्गेट छ त्यसमा 56% हामी वेट लेखाजोखामा सामेल गराएको छु बच्चालाई। त्यसमा हाम्रो 12% बच्चा कुपोषित छ।
9: औरही नगरपालिकामा बालबालिकामा कुपोषण बढ्नुको कारण के
8: हो? अब बालबालिकामा कुपोषण बढ्नुको त अब खासै कारण त हामीहरूले म्यानेजमेन्ट व्यवस्थापन गर्दै आइराखेको छौँ। अब खासै यही कारण हो भन्ने यकिन गर्न त अप्ठ्यारै छ होइन, धेरै कारणहरू होला। अब हामीहरू पनि यसको सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत गर्भवती के किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छौँ, गर्भपूर्व पूर्व पनि तयारीको लागि हामीहरूले आइरन फोलिक एसिड खुवाएकै छु, फोलिक एसिड खुवाएकै छु। अनि गर्भवती अवस्थामा खानुपर्ने जुन छ, गर्भ पश्चात खानुपर्ने आइरन चक्की छ, जुन जति खोप कार्यक्रम छ, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ, ENC भइरहेछ, PNC भइरहेछ। अनि बच्चाको मासिक रूपमा अनुगमन पनि बच्चाको लेखाजोखा गरिराखेकै छु। अब यो पहिलो पटक हामीहरूले कोभिड कोलेटमा यो उगार्दाखेरि अब 12% देखाएको छ, यो बढी नै छ। अब सूक्ष्म तरिकाले हामीहरू पनि त्यसको अध्ययन गर्दैछु कि वास्तविकता अब यो के छ कुपोषणको कारण।
9: अब यसलाई न्यूनीकरण गर्नको लागि नगरपालिकाले के भूमिका निर्वाह गर्नुपर्छ?
8: अब यसको लागि अब हाम्रो जुन अब राष्ट्रिय कार्यक्रम छ भिटामिन ए कार्यक्रम, त्यसलाई पनि प्रभावकारी तरिकाले सञ्चालन गर्ने, बच्चाहरूको मासिक रूपमा अनुगमन जुन छ, बच्चाको जोख्ने कार्यक्रम, त्यसलाई पनि हामीहरू प्रभावकारी तरिकाले त्यसको कार्यान्वयन गर्नेछौ। र बालबिटाहरू पनि बच्चाहरूलाई हामीहरूले 2 वर्ष मुनिको बच्चा, 6 वर्ष मेहनतदेखि 2 वर्षको मुनिको बच्चालाई बालबिटा पनि दिइरहेछौँ, त्यो पनि दिन्छौँ। अहिले कुपोषित बच्चालाई RUTO पनि हाम्रो आइसकेको छ, त्यो पनि हामीहरूले वितरण गरिसकेको छु, र 1-2 वार्डामा अझै हाम्रो यहाँ लगेको छैन, अब त्यो पनि हामीहरू पुर्याइराखेको छौँ। र यसमा खास गरेर हाम्रो अब गर्भावस्थादेखि नै यसको व्यवस्थापन गर्दा हाम्रो राम्रो हुन्छ कि सुनौलो 1000 दिन जब गर्भदेखि बच्चा 2 वर्षसम्मको हुँदाखेरि यो व्यवस्थापन राम्रो तरिकाले हामीहरू गरिराखेकै छु, र यसमा प्रभावकारी तरिकाले हामीहरू अब यस अन्तर्गत अब गर्भवती अवस्थामा दिनुपर्ने जुन छ खोप, आइरन चक्की, क्याल्सियम चक्की, त्यसलाई हामीहरू निरन्तर रूपमा सप्लाई गर्छौँ, र सम्बन्धित लक्षित व्यक्तिलाई खुवाउने कार्यक्रममा हामीहरू आफै पनि सहभागी हुन्छौँ। महिला शिशुका त छँदैछ, स्वास्थ्य संस्था छँदैछ,
9: तर पनि किन कुपोषण बढ्यो त?
8: अब यही त, अब हाम्रो जुन डेटा थियो अगाडिको त्यसमा हाम्रो त्यति थिएन, हाम्रो त अहिलेको जो तुलनामा हाम्रो त 1% हाम्रो कुपोषण। यो पटक जुन राष्ट्रिय लेखाजोखा कार्यक्रम भयो यसमा हाम्रो बढी देखियो, नत्र हाम्रो 1% जति मात्रै छ, होइन? 1% यसपालि बढी देखियो। हामीहरू पनि आश्चर्य माने कि अब यति देख्नुमा 12% कम छैन, करिब करिब होइन। अब यसको अब हाम्रो त्यही हो, गर्भवती अवस्थामा जुन पोषणको जुन सप्लिमेन्ट्रीहरू ट्याब्लेटहरू दिनुपर्ने छ, त्यो खोप, गर्भवती पछि सुत्केरी अवस्थामा हामीहरूले नियमित बच्चाहरूलाई दिनुपर्ने जुन खोप छ, स्तनपानको जुन समय छ, बच्चाको महिना महिना जुन जोखेर लेखाजोखा हामीहरू गर्छौँ, त्यो कार्यक्रमहरू अब हामीहरू प्रभावकारी तरिकाले सञ्चालन गर्छौँ। समुदायमा खास गरेर अब त्यति फरक छैन, तर यो विपन्न परिवारहरू, दलित बस्तीहरूमा यसको अलि बढी छ, होइन? अब हुने खाने खालको परिवारहरूमा त्यति छैन।
9: अब यसलाई न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले चाहे संघ सरकारले के पहल गरिदियो भनेदेखि चाहिँ औराही नगरपालिकालाई सहज होला त?
8: प्रदेश सरकारले त सप्लाई गरिराखेकै छ, होइन? केन्द्र सरकारले पनि जुन
9: पोषणको
8: अहिलेको अवस्थामा न्यूनीकरण गर्नको लागि अब खास गरी जुन कुपोषित बच्चा छ त्यसलाई RUTO जुन संघबाट पनि सप्लाई निरन्तर रूपमा हुनुपर्छ, भिटामिन ए कार्यक्रमको जुन छ त्यो आइरन चक्कीहरू उहाँबाट निरन्तर रूपमा सप्लाई हाम्रो स्टक आउट हुनु भएन, त्यो सप्लाई समयमा गरिदिएपछि लक्षित समूहहरूलाई हामीहरूले निरन्तर रूपमा त्यो सप्लाई गर्छौँ र खुवाउने कार्यक्रम पनि गर्छौँ। त्यो
0: महोत्तरीको गौशाला नगरपालिकामा भने गएको वर्षमा भन्दा यो वर्ष पोषणमा सुधार आएको छ। गौशाला नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक जगदीप महतो पालिका र केन्द्रको कार्यक्रमले पोषणमा सुधार ल्याउन सकेको दावी गर्नुहुन्छ।
10: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ। हाम्रो लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखाजोखा गरेका थियो। त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीहरू धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीहरूले चाहिँ महसुस भएको छ, किनभने हाम्रो जुन स्वास्थ्यको कार्यक्रम छ कि प्रत्येक बच्चाहरूलाई आफ्नो वाडामा जुन खोप लगाउन आएका बच्चाहरूलाई वजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लागेको छ।
9: तथ्याङ्कको रूपमा भन्नुपर्दाखेरि अहिले गौशाला नगरपालिकामा पोषणको अवस्था कस्तो देखिरहेको छ?
10: तथ्याङ्कको अवस्थामा हेर्नुपर्दा यो शीघ्र कुपोषण 38-40 जना बच्चा हाम्रो पुरै वार्डमा, पुरै नगरपालिकाकै कुरा गरिरहेको छु, 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बीचमा चाहिँ बच्चाहरू कुपोषित भएको देखिएको। मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका। यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ, तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनु पर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनु पर्छ, सुत्केरी महिलालाई के खुवाउनु पर्छ, त्यो चाहिँ ज्ञान छैन।
1: मध्य प्रदेश चाहिँ लुम्बिनी प्रदेशका तल्लो भेगहरूमा कुपोषणको अवस्था देखिन्छ। बाँके जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिका मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्।
10: पोषणको अवस्था गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा सुधार देखिएको छ। हाम्रो लगभग 2 महिना अगाडि प्रत्येक स्वास्थ्य संस्थामा हाम्रो कर्मचारीहरूले 2 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण लेखा जोखा गरेको थियो। त्यसमा त्यसको रेकर्ड हेर्दाखेरि हामीले धेरै राम्रो काम गरेको हाम्रो कर्मचारीहरूले चाहिँ महसुस भएको छ। किनभने हाम्रो जुन स्वास्थ्यको कार्यक्रम छ कि प्रत्येक बच्चाहरूलाई आफ्नो वाडामा जुन खोप लगाउन आएका बच्चाहरूलाई वजन गर्नुपर्छ त्यो काम भइरहेको जस्तो मलाई लागेको छ।
9: तथ्याङ्कको रूपमा भन्नुपर्दाखेरि अहिले गौशाला नगरपालिकामा पोषणको अवस्था कस्तो देखिरहेको छ?
10: तथ्याङ्कको अवस्थामा हेर्नुपर्दा यो शीघ्र कुपोषण 38-40 जना बच्चा हाम्रो पुरै वार्डमा, पुरै नगरपालिकाकै कुरा गरिरहेको छु, 38-40 जना लगभग छ र मध्यममा लगभग 37-38 त्यसमा पनि छ। जम्मा गर्दाखेरि 65-70 को बीचमा चाहिँ बच्चाहरू कुपोषित भएको देखिएको छ।
9: त्यो अनुसारले अब गौशाला नगरपालिकाले कस्तो योजनाहरू ल्याए भनेदेखि चाहिँ यो अवस्थालाई पनि अझै थप न्यूनीकरण गरेर 0 को संख्यामा पुर्याउन सकिन्छ होला?
10: गौशाला नगरपालिकाले धेरै राम्रो पहल गरेको छ। हाम्रो मेयर साहबले पनि हामीहरूलाई प्रत्येक वार्डमा तपाईँहरू जानुस्, प्रत्येक स्वास्थ्य संस्थामा जानुस्, त्यो संस्थामा स्वास्थ्यको हाम्रो कार्यक्रम नै छ कि बच्चाहरू ओजन भइरहेको छैन, हामीले त्यही जडा त्यही हो कि कुपोषणलाई कमजोर पार्नको लागि पहिला त हामी गर्भवती महिलाहरूलाई उनीहरूको चाहिँ पोषणको खानामा हामीहरूले जोड दिने जनचेतना फैलाउने काम गरेका थियौँ र अहिले आएर बच्चाहरूलाई पनि ओजन गर्नुपर्छ र ओजन गरिसकेपछि उनीहरूले कस्तो किसिमको खानपिनमा जोड दिनुपर्छ भन्ने कुरा हाम्रो पालिकाले कार्यक्रम ल्याइरहेको छ।
9: कुपोषण हुनुको कारण चाहिँ के भयो होला हाम्रो नगरपालिकामा?
10: मेन कारण भन्नुहुन्छ भने गरिबी छ हाम्रो नगरपालिकाका। यस नगरपालिकामा धेरै दलित जनजाति बस्तीहरू छ, तिनीहरूले खाना कसरी खानुपर्छ, कुन टाइममा हाम्रो बच्चाहरूलाई खुवाउनु पर्छ, यसलाई गर्भवती महिलालाई खुवाउनु पर्छ, सुत्केरी महिलालाई के खुवाउनु पर्छ, त्यो चाहिँ ज्ञान छैन र अशिक्षा पनि छ। दुईटै कारणले गर्दाखेरि, गरिबी र अशिक्षाले गर्दाखेरि बच्चाहरू कुपोषित छ हामीले भन्न मिलिरहेको छ।
9: त्यसो भए अभिभावकको भूमिका के रहन्छ त अब यो निराकरण गर्नको लागि?
10: अभिभावकले के बुझिदिनु पर्यो भने हाम्रो बच्चा गर्भवती महिलादेखि नै उनीहरूलाई पौष्टिक तत्त्वहरू खुवाउनु पर्छ र यो हाम्रो स्वास्थ्य संस्थामा गएर जाँच गराउनु पर्छ। जाँच नभएको कारणले गर्दाखेरि गर्भवती महिलाहरूको शरीरमा नै यो रगतको अभाव देखिरहेको छ। जुन बच्चा जन्मेपछि स्वाभाविक हो त्यो बच्चाहरू कमजोर हुन्छ। प्रदेश सरकारबाट र केन्द्र सरकारबाट हामीहरूलाई त्यसको सुधारको लागि आवश्यक बजेट यदि हामीले विनियोजन गरेर दियो भने हामीहरू प्रत्येक वार्ड वार्डमा, प्रत्येक समुदायमा, प्रत्येक टोलमा, प्रत्येक घर घरमा गएर हाम्रो स्वास्थ्यको कर्मचारीहरू गएर जनचेतना लगायत उनीहरूको आवश्यकता के छ भन्ने कुरा पत्ता लगाएर हामीहरूले उनीहरूको स्वास्थ्यमा जोड दिन सकिन्छ।
0: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढ़ेको बताउँदै विशेष कार्यक्रम र प्रचार प्रसारको आवश्यकता रहेको बताउनु भएको छ। साथी लीलप्रकाश चन्दले उहाँसँग गरेको कुराकानी अबको पालोमा।
11: हामीले यो चाहिँ नेपाल सरकारको नियमित कार्यक्रममै जसरी खोज र खोप भनेको जस्तै गरी बालबालिकाहरूको पोषणको लेखाजोखा गर्ने लक्ष्य राखेर हामीले सबै स्थानीय तहमा बजेट आफै विनियोजन गर्यौं र बजेट विनियोजन गरेपछि हामीले माथिबाट जुन अलिक उहाँहरूलाई सहजीकरण गर्ने कुरा र कसरी गर्ने के गर्ने भन्ने कुराहरू सहित एउटा मार्गदर्शन सहित चाहिँ यो कार्यक्रमहरू गएको हो र आगामी वर्ष पनि यो कन्टिन्यू छ र हामीले यो वर्षमा यहाँले भन्नुभएको जस्तो के खास चाहिँ अहिले जुन 2022 भएको एनडिएच सर्वे र मिक्स जुन 24 र 25 भएको मिक्सको सर्वे को पनि प्रदेश स्तरीय जुन यदि हामीले तथ्याङ्क हेर्यौं र त्यसको कुपोषणको दर हेर्यौं भने उस्तै छ, त्यति धेरै फरक छैन। र हामीले यो किन गर्यौं भने यो कार्यक्रमगत हिसाब किताबले हामीले प्रदेश स्तरको अथवा राष्ट्रिय स्तरको के छ भनेर त्यो आंकडामा कुराकानी धेरै वर्षदेखि कुराकानी गर्दै रहँदाखेरि होइन है, यो चाहिँ कम्तीमा पनि सबै बालबालिकाहरूलाई समेट्ने गरी सबै स्वास्थ्य संस्थाको सबै टोल र सबै गाउँको बालबालिकाहरूको स्थिति के छ त, 5 वर्षको यो पेरियोडिक सर्वे कुरिएर नपर्नका लागि हामीले यो परिवार कल्याण महाशाखाले संयुक्त रूपमा हामीले छलफल गरेर यो यसो गर्नुपर्छ भन्ने हिसाब किताब गर्यौं।
12: यो चाहिँ जस्तो 5 वर्ष मुनिका लगभग 10 लाख बढी
11: हजुर 5 वर्ष मुनिका करिब 21 लाख जति करिब बालबालिका छन् अहिलेको 2078 सीबीएसको जनगणना अनुसार र हामीले 10,62,000 जति बालबालिकालाई करिब 50% भनौ न, यो पहिलो पटक पनि हो र अब हाम्रो यो एउटा सिकाइ पनि हो, त्यो अनुसारले हामी सुरु गर्यौं र यो चाहिँ यो कोभर टुलमा प्रत्यक्ष रूपमा कोभर टुलमा रियल टाइम डाटा आउने गरी जसरी हामीले यो एसबीबी भ्याक्सिन लगाउँदा अरूमा पनि स्वास्थ्य कर्मीलाई यसको तालिमहरू दिइसकेको र उहाँहरू यसमा अभ्यस्त भए हुनाले हामीले यसलाई अझै पनि एडिसनल रूपमा त्यसरी कोभर टुलमा गऱ्यौँ र यो ड्यासबोर्डमा हरेक दिन प्रत्येक दिन कुन ठाउँबाट कुन स्थानीय तहको कुन जिल्लाको कुन प्रदेशको कतिजना बालबालिका आज चाहिँ यो बालबालिकाको लेखाजोखा गरियो र कतिजना बालबालिका माममा आउनुभयो र कतिजना चाहिँ साममा आउनुभयो भनेर यसरी ड्यासबोर्ड सबैले हेर्न सक्ने गरी ड्यासबोर्ड सहितको यसरी रियल टाइममा गऱ्यौँ र यो आउँदा यो चाहिँ यहाँले भन्नुभएको जस्तै त्यति धेरै असाध्यै यो जस्तो पहिलाको मैले अहिले पनि भने 2टा सर्वेभन्दा एकदमै फरक त्यस्तो आएको होइन। पहिला हामीले एउटा प्रदेश स्तरको कुराहरू मात्रै गर्थ्यौँ र त्यो अनुसारले हाम्रा कार्यक्रमहरू नीति निर्देशिका नियम बनाउँथ्यौँ भने अहिले चाहिँ स्वयं हाम्रो कार्यान्वयन गर्ने निकाय र बालबालिका भएको स्थानीय तह उहाँकै एकदम रियल चाहिँ चाहिन्छ है भन्ने जुन प्रोग्रामले हामीले एउटा डिमान्ड गरे अनुसारले गऱ्यौँ र त्यसको हेर्दा चाहिँ अब हामीले विभिन्न समूह समुदाय र विभिन्न वडा र जिल्लामा पनि फरक फरक किसिमको यो राष्ट्रिय स्तरमा गरेको सर्वेक्षणभन्दा थोरै अलिकति माइक्रो लेभलमा त्यो चिजहरू गऱ्यौँ जसले गर्दा भविष्यमा स्थानीय तह अब महानगरपालिका नगरपालिका प्रदेश र सङ्घीय सरकारलाई पनि यो सही रूपको कार्यकारी योजना गर्नलाई सही रूपको कार्य छनौट गर्नको लागि बजेट विनियोजन गर्नको लागि र यो चाहिँ अलिकति जनप्रतिनिधिहरू समेतलाई यो सेन्सिटाइज गर्नको लागि यो असाध्यै राम्रो यो भएको छ र अब मैले यहाँलाई अहिले पनि निवेदन गरिसकेँ आगामी वर्षमा पनि यो नियमित नेपाल सरकारकै कार्यक्रम हो, यो चाहिँ अभियान हो, यो कुनै स्टडी अथवा कुनै होइन,
12: हरेक वर्ष चल्छ।
11: हरेक वर्ष अब यो अघिल्लो वर्षबाट चल्न सुरु भयो, अब यो वर्ष हामीले अझै सुधारका कुराहरू गर्छौँ, हरेक वर्ष चल्छ र रियल टाइममा त्यही गाउँको त्यही टोलको त्यही वडाको बच्चाको स्थिति के रहेछ त भनेर सबै वडालाई सबै गाउँपालिकालाई सबैलाई थाहा हुन्छ र अनि बल्ल उहाँहरूको अवस्थाको बारे थाहा भएपछि सही रूपले उहाँहरूको सम्बोधन कुपोषणलाई उपचार गर्ने, नियन्त्रण गर्ने, रोकथाम गर्ने चाहिँ सही रूपमा सम्बोधन हुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा चाहिँ त्यो।
12: अब यो अध्ययन अन्तर्गत मधेस प्रदेशमा सबैभन्दा बढी 109 स्थानीय तहहरू यो अलि पोषण अझै सुधार्नुपर्ने अवस्थामा भनेर जुन तथ्य सार्वजनिक भयो र मधेस प्रदेशमा कुपोषणको समस्या सबभन्दा अलि गम्भीर रहेको संकेत गर्यो भनेर जुन रिपोर्टमा आएको छ, यसमा पहिले पनि सरकारले तिनै तहको सरकारले केही न केही काम नगरेको फेरि पक्कै पनि होइन, काम भइ पनि राखेको थियो पोषण सुधारको लागि, हामीले जति गरेका थियौँ त्यसको प्रभाव राम्रोसँग पर्न सकेन ताकि अहिले नतिजामा अलिकति सुधार्नुपर्ने देखियो हो अथवा अरू केही पनि सच्याउन सक्ने ठाउँ थियो त्यसलाई हामीले अलिकति उहिले सच्याएको भए अहिले नतिजा अलि राम्रो सुधारिन्थ्यो भन्ने लाग्छ यहाँलाई।
11: यस्तो बडा राम्रो प्रश्न गर्नुभयो। जस्तो यो अलिकति जस्तो हामीले यो सबैले हेर्न मिल्ने गरी जुन ड्यासबोर्डमा भएको कारणले हामीले त्यो डाटा क्लिनिङ गर्नुभन्दा अलि पहिला नै हामी डाटाहरू क्लिनिङ गर्दैथ्यौँ, त्यसको चाहिँ विश्लेषणहरू गर्दैथ्यौँ यो जुन टिम विज्ञ टिमहरू सहित त्योभन्दा अलिक, किनभने सबैले ड्यासबोर्ड हेर्न पाउने भावनाले सबै त्यो चाहिँ एक्सेस भएको कारणले त्यो हेरेर अलि पहिला नै थोरै पत्र पत्रिकाहरूमा यो आएको देखियो। र यो यहाँले भन्नुभयो जस्तो अवश्य पनि मधेस प्रदेश भनौँ अथवा जुन बोर्डर लाइनका जुन जिल्लाहरू छन् झापादेखि सीमा क्षेत्रका झापादेखि कञ्चनपुरसम्मका जिल्लाहरूका स्थानीय तह अथवा जिल्लाहरू अलि बढी यो हिमाली जिल्ला र पहाडी जिल्लाको तुलनामा अलि बढी चाहिँ देखिएको छ। र यहाँले जुन यो सन्दर्भ जोड्नु भएको थियो यो चाहिँ कस्तो भने अब यो पोषणलाई हामीले धेरै पहिलादेखि बहुक्षेत्रीय पोषण योजना भनेर राष्ट्रिय योजना आयोगको नेतृत्वमा पहिला चारवटा पाँचवटा मन्त्रालय थियो भने अहिले पछिल्लो समयमा सातवटा मन्त्रालयहरूको सँगै मिलेर एउटा प्लान योजनाबद्ध ढंगले कुन मन्त्रालयले के गर्ने कसरी गर्ने भन्ने एउटा योजनासहित अहिले 23 30 जुन एउटा प्लान अनुसारै हामी चलेको अवस्था छ। र यहाँ चाहिँ जस्तो यो हाम्रा कमी कमजोरीहरू अथवा हामीले केही गर्न बाँकी यी विषयहरूको यहाँले सोध्नु भएको थियो, यो चाहिँ कस्तो भने पोषण आफैमा पनि यो बहुआयामिक विषय हो। यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मात्रै यो सबै यो समेट्ने विषय होइन, यहाँलाई यो सबैलाई यो विदित भएको विषय छ। अब यहाँ मैले खालि यो जस्तो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हरेक समुदायमा भएका बाल बालिकाको समयमै यो पहिचान बाल बालिकाको 5 वर्ष मुनिका बाल बालिकाको के छ त अवस्था पोषणको अवस्था पहिचान गर्ने, समयमै पहिचान भएका बाल बालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा, र यदि कडा शीघ्र कुपोषण भन्छौँ हामी साम कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र उचाइ
1: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने भएकाले कार्यक्रमको आवश्यकता छ।
0: तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर 25 पुनर्स्थापना केन्द्र मार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको छ। सबैको केन्द्रसम्म पहुँच पुर्याउन र यसको थप प्रचार प्रसार गर्न आवश्यक देखिएको छ।
1: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। आजको कार्यक्रममा हामीले राष्ट्रिय पोषण लेखाजोखा अभियानको बारेमा विस्तृत सामग्री प्रस्तुत गर्यौं। आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ।
0: साथै तपाईंले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्दै जानेछौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै म सुशीला श्रेष्ठ
0: अनि म दीपक आचार्य पनि विदा हुन्छौ।
13: हजुरको रेडियो 102.1 MHz।
14: डेंगी एडिस जात
13: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 MHz।
14: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
15: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
14: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
15: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
14: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
16: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
17: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
18: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
17: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
19: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
14: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: नवीकरणका लागि आवश्यक कागजातहरू:
14: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
19: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
14: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
19: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
14: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
19: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
14: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
19: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
14: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
19: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
14: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
16: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
19: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
16: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
19: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
16: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
19: लट्टे मार्से: फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
16: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
19: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
16: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
14: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
19: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
14: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
19: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
14: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
19: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
14: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242544।
3: 9840437893। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: हजुरको रेडियो 102.1 मेगा
5: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।

0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊं।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखुतानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आजको विषय हिउँ चितुवा सम्बन्धी शिक्षा रहेको छ। नेपाल सहित विश्वका 12 वटा देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। पछिल्लो अध्ययन अनुसार नेपालका हिमाली क्षेत्रमा 397 वटा हिउँ चितुवा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। यो जनावरको संरक्षणका लागि समुदाय तथा विद्यालयमा भइरहेका प्रयास बारेमा आज हामी चर्चा गर्दैछौं। यो कार्यक्रम टेका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमको सहयोगमा उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको हो।

0: हामी बसोबास गर्ने ठाउँ हिमाली क्षेत्रमा पर्छ। मेरो गाउँको नाम सारङ हो। मेरो गाउँमा पनि धेरै चितुवाहरू पाइन्छ। यो चितुवा एउटा ठुलो घुनालायकको जनावर हो। पहिले यो भुक पाउनुभन्दा अगाडि हामीहरूलाई छिमेकीहरूले भेरा बाख्रा पार्ने चलन थियो र कहिले कहिले यो चितुवाले भेरा बाख्राहरू मारिदिन्थ्यो र त्यतिखेर हामीहरूले यो चितुवालाई मार्नुपर्छ भन्ने विचार राख्थ्यो। तर कक्षा छमा यो बुक पाएदेखि र पढेदेखि हामीहरूले यो चितुवालाई मार्नुहुन्न, यसलाई संरक्षण गर्नुपर्छ यो र यो डल्लो हुनलाई जनावर भनेर बुझ्यौँ। र यो चितुवाले हिमाली क्षेत्रको इको सिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
1: को धौलागिरी बोर्डिङ स्कूलमा कक्षा सातमा पढ्ने छात्रा नुवाङ लमो गुरूङ हिउँ चितुवा पाइने क्षेत्रमा हुर्किएकी लमोले हिउँ चितुवाबारे सानैदेखि सुन्नु भएको छ। कतिपय समयमा हिउँ चितुवाले गरेको क्षति देख्नु भए पनि तर जब उहाँले विद्यालयमा हिउँ चितुवाबारे पढ्नुभयो उहाँको बुझाइमा परिवर्तन आएको छ। उहाँ अहिले हिउँ चितुवालाई संरक्षण गर्नै पर्ने जनावर मान्नुहुन्छ। टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा छ सात र आठका लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवा शिक्षाबाट आएको सुधार बारेमा हामीले ताप्लेजुङको तापथकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बूसँग कुराकानी गरेका छौं।
2: हामीले एक किताब पढाइरहेको छौं होइन, अनि वर्षामा एकपटक नेचर टुर पनि लाने गरेको छौं नानीहरूलाई, अनि एक्जामहरू गराउने होइन, मासिक त्रैमासिक अर्धवार्षिक र वार्षिक परीक्षाहरू पनि हिउँ चितुवाको त्यो जुन मैले पाठ पढाउँदैछु संरक्षण शिक्षा होइन त्यो किताबको चाहिँ एक्जाम पनि हुन्छ।
1: त्यो हिउँ चितुवा सम्बन्धी पाठ भन्नुभयो, त्यो चाहिँ कस्तो किसिमको पुस्तक हो र त्यसमा चाहिँ विशेष गरी विद्यार्थीलाई के कुरा सिकाइन्छ?
2: त्यसमा चाहिँ हिउँ चितुवालाई चाहिँ संरक्षण गर्नुपर्छ र हिउँ चितुवाको आहाराहरू के हुन्, हिउँ चितुवा कस्तो वासस्थान उहाँको बारेमा होइन त्यहीहरू नै किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि र घरमा गाउँघरमा आमा बुवाहरूलाई पनि होइन अब तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि उहाँहरूले पनि पहिले चाहिँ अब किताब पढाउनुभन्दा अगाडि चाहिँ नानीहरूले कसैले थाथेन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। अनि अहिले चाहिँ जब किताब पढाउनु थाले त्यहाँदेखि चाहिँ अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
1: जस्तो हिउँ चितुवा त एक किसिमले एउटा हिंसक जनावर नै भयो होइन, त्यसले चाहिँ हाम्रो पशुहरूलाई हामीले पालेका पशुहरूलाई पनि क्षति पुर्याउन सक्छ। त्यस्तो अवस्थामा पनि गाउँलेहरू हिउँ चितुवा प्रति सकारात्मक बन्न सकिरहेका छन्? अवस्था के छ?
2: छन्, अब उहाँहरूले हिउँ चितुवालाई मार्नु हुँदैन होइन, त्यस्तो कुराहरू उहाँहरूले जानिसकेको छ, लोप भइसकेको छ भन्ने कुराहरू थाहा भइसकेको छ। र त्यो घरपालुवा जनावर त खानुहुन्छ, अलिअलि त्यस्तो धेरै नै खाएको चाहिँ छैन, अलिअलि विनाशको उनीहरू हिउँ त बाँच्नु पर्ने हुन्छ। त्यही भएर
1: त्यो कुरा बालबालिकाहरूले कतिको बुझ्न थालेका छन्?
2: उहाँले त धेरै बुझिसक्यो पहिले हेरी चाहिँ, पहिले त अब कसैले मलाई पनि त्यति जानकारी थिएन नि त, अब कति छ नेपालमा, कतिवटा देशमा पाइन्छ र कति नेपालमै मात्रै पनि अब होइन 300-400 मात्रै नेपालमा पाइन्छ भन्ने कुरा छ है किताबमा। अब त्यो जानकारी हामीलाई पहिले थिएन, अब अहिले चाहिँ थाहा भइसकेको छ, नानीहरूले पनि थाहा भइसकेको छ त्यो कुरा चाहिँ, बचाउनु जगाउनु पर्छ, संरक्षण गर्नुपर्छ भन्ने कुराहरू।
1: तपाईँले हिउँ चितुवाको बारेमा पढाउँदै गर्दा विद्यार्थीहरूले चाहिँ कस्तो किसिमको प्रतिक्रिया दिने गरेका छन्?
2: उहाँहरूले अब त्यही भन्नुहुन्छ, पहिले थाहा थिएन उहाँहरूले, पहिले अब हिउँ चितुवाको आहाराहरू थाहा थिएन होइन, आहारा पनि जोगाउनु पर्छ, बचाउनु पर्छ, सबै वन्य जन्तुलाई मार्नु हुँदैन भन्ने कुराहरू त्यो उनीहरूले जानिसकेको छ। मैले पनि त्यही कुराहरू सिकाउने गरेको छु, वन्य जन्तु मार्नु हुँदैन भन्ने कुराहरू नै।
1: तपाईँको विचारमा यसरी विद्यालयमा पाठ्यक्रमको रूपमा पढाउँदाखेरि चाहिँ दीर्घकालीन रूपमा अथवा दिगो रूपमा हिउँ चितुवाको संरक्षणमा कतिको प्रभाव पर्ला जस्तो लाग्छ तपाईँलाई?
2: प्रभाव त पर्छ, राम्रो छ पाठ, अब यो जानकारी होइन, यो शिक्षा राम्रो लाग्यो मलाई। नानीहरूले पनि ध्यान एकदमै उहाँहरू पनि इन्ट्रेस्ट गर्नुहुन्छ क्या यो पढ्नुमा, यसको बारेमा कहिले कविताहरू लेख्नुपर्ने हुन्छ, निबन्धहरू लेखन्छ, चित्रकलाहरू कार्यक्रमहरू गराउँछौँ होइन, पुरस्कारहरू दिने, उहाँहरू त्यसमा सहभागी हुनुहुन्छ र एकदम उहाँहरू इन्ट्रेस्ट नै छ, राम्रै छ।
1: परापूर्व कालदेखि चाहिँ तपाईँहरूको गाउँ ठाउँमा त्यो क्षेत्रमा हिउँ चितुवालाई कुन रूपमा लिने गरेका थिए?
2: पहिले पहिले चाहिँ अब होइन कतिले मार्थेन पनि के गर्थेन होइन अहिले चाहिँ त्यो चाहिँ छैन बन्द छ मान्छेहरू सालमा एकपटक यस्तो जान्छ हिउँ चितुवालाई अब अनुगमन गर्नु हेर्न पहिले चाहिँ कतिले मारेको पनि रहेछ नि त होइन मार्ने के कामहरू पनि गर्दैछ अहिले त्यस्तो खासै गर्दैन भनौँ न अहिले चाहिँ
1: एउटा पाठ्यक्रममा समेटेको विभिन्न क्रियाकलापहरू गरेको भइहाल्यो यो सँगसँगै गाउँघरमा कस्ता किसिमका कार्यक्रम ल्यायो भने चाहिँ हिउँ चितुवाको संरक्षणमा अझ सहयोग पुग्ला
2: अब त्यो चाहिँ यस्तो कति चाहिँ होइन अभिभावकहरूलाई पनि कति नपढेकोहरू हुन्छन् होइन उहाँहरूलाई पनि गएर जानकारी गराउन सके त अझै राम्रो हुन्थ्यो होइन हामी गएर जति हामी संस्थाको सरहरू पनि आएर होइन अनि हामी भयो नानीहरूले त कतिले भन्छ कति त कति संस्कार पनि छन् त मार्ने वन्यजन्तुहरू मार्ने गर्छन् यो चितुवालाई नमारे पनि त्यो वन्यजन्तु पनि मार्नु हुँदैन त्यसरी जानकारी दिनु चाहिँ जरुरत छ जस्तो लाग्छ किनभने यो चितुवाले त अन्य जनावर पनि खान्छ नि त त्यसले गर्दा त्यो अन्य जनावरलाई पनि जगाउनु पर्छ भन्ने चाहिँ जानकारी दिनुपर्छ उहाँहरूलाई जस्तो लाग्छ
1: त्यो सँगसँगै हिउँ चितुवा जोगाइयो भने हामीले चाहिँ यस्तो कुरा पाउँछौ कतिपय पर्यटन व्यवसायबाट आमदानी पाउँछौ अथवा अरू कुराहरू यो कुरा चाहिँ पाउँछौ भन्ने किसिमको ज्ञान चाहिँ कस्तो छ
2: हिउँ चितुवा जगायौं भने त पर्यटकहरू विदेशी र स्वदेशी पर्यटकहरू जाने हेर्ने गर्छन् त होइन अब त्यो त्यस्तो भएपछि त आयस्रोतहरू बढ्ने हुन्छ पर्यटकहरू बढ्छन् त्यो चाहिँ जानकारी गराउनु चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ र
1: तपाईँहरूले चाहिँ स्कुलमा चाहिँ हिउँ चितुवाबारे पढाउँदै गर्दाखेरि त्यसबारेको सन्दर्भ सामग्री अथवा त्यस सम्बन्धित जानकारीहरू चाहिँ कतिको पर्याप्त रूपमा पाउनु भएको छ र आफ्ना बालबालिकाहरूसँग छलफल गर्न पाउनु भएको छ
2: त्यही हो कहिले त हुन्छ सरहरू बाहिर त्यो संस्थाको सरहरू पनि आउनुहुन्छ आएर उहाँहरूले पनि जानकारी गराउनुहुन्छ म पनि गराइरहेको छु अनि सालमा अस्ति एकपल्ट कार्यक्रम पनि भएको थियो युट्युबद्वा सम्बन्धी त्यसमा उहाँहरूले भागहरू लिने नक्साहरू चित्र बनाउने यताउता उहाँहरूलाई त्यो गराउनु जरुरी छ र गराउँछु पनि हामी गराइरहेको छौँ
1: तपाईँ एकजना शिक्षक पनि हुनुहुन्छ जसले चाहिँ गाउँघरमा सचेतना अभिवृद्धिको लागि भूमिका खेल्नुहुन्छ तपाईँको विचारमा हिउँ चितुवा लगायत यस्तै किसिमका अरू जीव जन्तुहरूको संरक्षणका लागि गाउँघरमा कस्ता किसिमका कार्यक्रमहरू अगाडि सारे हुन्थ्यो जस्तो लाग्छ सरकारले अथवा समग्र
2: जनचेतना कार्यक्रम होइन अब समुदायमा होइन अस्ति अब लगभग दुई तिन वर्ष अगाडि एकजना मान्छेहरू डराइरहेछ यो जनावरलाई मार्नु हुँदैन भनेर किनभने अस्ति एकजना दाई हाम्रै गाउँको माथि एकजना त्यस्तै मारेर यहाँ ताप्लेजुङ ल्याएर कति छ महिना कि एक वर्ष जेलमा पनि राख्यो त्यो देखेपछि उनीहरू डराउँछ अनि बन्दुकहरू घर गाउँमा अब लिम्बूको संस्कारमा धेरै लिम्बू छन् अनि संस्कारमा त्यो बन्दुकहरू यसो गोर्खन्दातिर बेतिर पर्खाउने गर्छन् त अनि त्यो पुलिसहरू गएर पक्रिन पनि एकपटक गाउँमा यसो हेरेर पोल पुगेर होइन अनि एकजना दाइलाई चाहिँ अब त्यस्तै जनावर वन्यजन्तु हिँचितो आज होइन अर्को वन्यजन्तु मारेछ अनि त्यो मारेपछि उहाँलाई त ल्याएर छ महिना कि एक वर्ष छुन्नु भयो त्यस्तै कारवाही गरायो नि त पैसा पनि 5 लाख कि 7 लाख हो त्यस्तो कारवाही पनि गराउँदै हुनुहुन्छ हाम्रै गाउँमा
1: अब अन्तिममा विशेष गरी यो हिउँ चितुवाको संरक्षणका लागि चाहिँ ताप्लेजुङमा जुन क्षेत्रमा तपाईँहरूले प्रयास गर्नुभएको छ त्यस्तै अन्य हिमाली क्षेत्रहरूमा चाहिँ कस्तो किसिमको प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई हिउँ चितुवा जोगाउनु कतिको आवश्यक छ र कस्तो प्रयास गर्दै हुन्थ्यो जस्तो लाग्छ
2: अब हिउँ चितुवा त सर्वप्रथम त त्यही समुदायमा नै होइन पुरा जानकारी उहाँहरूलाई दिनुपर्ने हुन्छ हिउँ चितुवा अब लोप हुँदैछ विश्वमा नेपालमा मात्रै होइन विश्वमा अब नेपालमा हामीले जोगाउनु पर्छ जोगायौं भने लाभ को कुराहरू गर्नु पर्यो पर्यटकहरू धेरै भित्रिन्छ धेरै भित्रेपछि हाम्रो गाउँघर विकास हुन्छ होइन त्यो कुराहरू नानीहरू खास विद्यार्थीदेखि नै माथि अभिभावकसम्म नै सबैलाई नै जानकारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
1: उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको तापासोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू हिउँ चितुवा बारेको शिक्षाले ल्याएको सुधार र संरक्षण प्रयास बारे कुराकानी गर्दै संरक्षण शिक्षासँगै संरक्षण कार्यक्रमलाई स्थानीय बासिन्दाको आय आर्जनसँग जोड्दा त्यसको उपलब्धि अझै बढ्ने देखिन्छ त्यसको एउटा उदाहरण छ मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे जहाँ हिउँ चितुवा सम्बन्धी क्रियाकलाप व्यवसायसँग जोडिएका छन् होमस्टेमा हिउँ चितुवाको ठूलो फोटो राखेको प्रसंगबाट होमस्टेकी अध्यक्ष मदना थकाली संरक्षण र आर्थिक क्रियाकलाप बारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ
3: त्यसको मुख्य उद्देश्य चाहिँ अब हाम्रो नेपालमा पनि एउटा हिउँ चितुवा भन्ने यस्तो जनावर छ र उसको संरक्षण पनि गर्नुपर्छ र यो छ भन्ने कुरा एउटा जानकारीको लागि पनि राखेको हुनुपर्छ यो हिंसा चाहिँ यो हाम्रो ठाउँमा पनि पाइने भएको हुनाले र यसको लागि चाहिँ बसनी पनि आइराख्नु भएको छ। यस्तै अफिसहरूबाट बसनी विषय आउनु भएर यसको कार्यक्रमहरू पनि राखिराख्नु भएको छ र उहाँहरू आउँदाखेरि हाम्रो होमस्टेमै बस्नुहुन्छ र हाम्रो होमस्टेबाट नै उहाँहरूले खाजाहरू के लेकमा घुम्न जानु पर्दाखेरि उहाँहरूले हाम्रै होमस्टेलाई नै के अरे भनेर हाम्रो हाम्रै होमस्टेबाट नै यहाँको अर्ग्यानिक खाजाहरू पनि प्याकिङ गरेर लानु पनि हुन्छ र आउँदाखेरि बस्ने पनि गर्नुहुन्छ र हिमचितलाई हेर्न अवलोकन गर्न आउनुहुनेहरू चाहिँ प्राय हाम्रो होमस्टेमा नै बस्नुहुन्छ र यो ठाउँमा चाहिँ अब प्रशस्त मात्रामा नै हिमचितुवा छ भन्न चाहिँ भन्दछु र यो हिमचितुवालाई चाहिँ अब सबैले चाहिँ एकदम सबैजना सचेत पनि हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टेकी अध्यक्ष मदना थकाली, जहाँ हिउँचितुवा संरक्षणका कुरालाई जोडेर व्यवसाय पनि अघि बढ़ाइएको छ। यो होमस्टे बारेको एउटा कथा टेका समूह नेपालले कक्षा आठका लागि तयार पारेको हिउँचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकमा पनि समेटिएको छ। यो कथा सुनौ साथी हृदय रिमालबाट।
4: दसजना बेलायती पदयात्रीहरूको समूह मुस्ताङको ठिनीमा रहेको थकाली सामुदायिक होमस्टे भवनमा आइपुग्छन्। समूहकी गाइड बेरी हुन्। होमस्टे समूहकी सचिव जुमा थकाली र सदस्यहरूले सबै पदयात्रीहरूलाई धुपीको गुच्छाले स्वागत गरिन्। अध्यक्ष लाल प्रसाद थकालीले सबैलाई खादा लगाइदिए। पाहुनाको आगमन सँगै ठिनीको वातावरण रमाइलो हुन्छ। पाहुनाहरू ढुङ्गा छाएको आँगनको पेटीमा बस्छन्। तिलिचोको यात्राबाट आएका उनीहरू थाकेका छन्। समूहका सदस्यहरूले पाहुनाहरूलाई गिलासमा उवाको रक्सी र डाले चुकको शरबत दिन्छन्। जुमाले पाहुनाको बस्ने व्यवस्था मिलाउँछिन्। बेरी होमस्टे सदस्य आयतकुमारीको घरमा बस्छिन्। आयतकुमारी र उनको श्रीमान आश बहादुरले बिहानै घर कोठा सफा सुग्घर गरेका छन्। भरियाको नाइकेले बेरीको सामान कोठामा पुर्याइदिन्छ। साँझमा सांस्कृतिक कार्यक्रमको लागि टोली सुसज्जित देखिन्छ। गण्डकी प्रदेश सरकारले टोलीलाई पहिरन र बाजा दिएको छ। पाहुनाहरू नाचगानमा रमाउँछन्। कार्यक्रमपछि सबैले ढिँडो याकको मासु लगायत थकाली खाना खान्छन्। बेरी आयतकुमारीको कुरा सुन्न टेप रेकर्डर लिएर बसेकी छिन्। उनको आँखा एक टकसँग आयतकुमारीको अनुहारमा टिकेको छ। आयतकुमारी आफ्नो बारेमा भन्छिन्, मैले चार कक्षासम्म गाउँकै विद्यालयमा पढे। म कृषक परिवारमा जन्मेको, फुर्सदमा बाबुआमालाई खेतीपातीमा सहयोग गर्थे। बिहेपछि मेरो भूमिका गृहिणीमा बदलियो। घर परिवार हेर्ने त छँदै थियो, खेतबारीको फसल स्याउ आलु फापर उवा जौ जोमसोम बजार लगेर बेच्नु पर्थ्यो। नजिकै बसेका आश बहादुर सुनाउँछन्, म चाहिँ कुखुरा फार्म र फर्निचर उद्योग चलाउँछु। बेरीले होमस्टेको बारेमा जिज्ञासा राख्छिन्। एक दिन गाउँको जनमुक्ति युवा क्लबले आमा समूहले घरवास कार्यक्रम होमस्टे चलाउने छलफल चलायो। आयतकुमारी सम्झिन्छन्, नेपाल पर्यटन बोर्ड घर पोजङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सघाए। लोमानथाङ र मुक्तिनाथ जाने पर्यटक जोमसोम आएर बस्छन्। केही हामी कहाँ पनि उक्लिन्छन्। जोमसोमबाट तिलिचो बेस क्याम्प जाने पदयात्री कहिलेकाहीँ हाम्रोमा ब्रेकफास्ट लिन्छन्। तिलिचोबाट फर्किँदा केही एक रात बस्छन्, केही नेपाली र विदेशी पर्यटक दुई रात तीन दिनको प्याकेजमा आउँछन्। आशबहादुर सुनाउँछन्, बिस्तारै होमस्टे फस्टाउन थालेको छ, गाउँको पर्यटन पनि बढ्दैछ। आयतकुमारी भन्छिन्, पर्यटन चाहिँ कसरी बढ्दैछ नि भनिदिनुहोस् न, बेरीले प्रश्न राखिन्। ठिनी रैथाने थकालीहरूको एउटा गाउँ हो। यहाँ चाडबाड, रहन सहन, खानपान, बाजागाजा, धर्म, संस्कृति सबै महत्वपूर्ण छ। आयतकुमारी सुनाउँछिन्, घुम्नलाई हिउँचितुवा गुफा, धुम्बा ताल, यार्जु भ्यू टावर, छमा ताल, तिरिजो ताल, नीलगिरी आधार शिविर रहेका छन्। म चाहिँ खास गरी होमस्टेले तपाईँमा आएको परिवर्तन जान्न उत्सुक छु, बेरीले फेरि भनिन्। के यसबारे बताउन सक्नुहुन्छ? त्यो सुनि आयतकुमारी एकछिन मुख छोपेर हाँसिन् र पुलुक्क श्रीमानलाई हेरिन्। खै के भन्ने, केही बेर उनी मौन रहिन् र बिस्तारै बोलिन्। पहिले बाहिरका मानिसहरूसँग राम्ररी बोल्न धक मान्थे, साधारण हिसाब किताब गर्न जान्दिनथे। अहिले होमस्टेका पाहुनाहरूको हिसाब किताब म नै गर्छु। आमा समूहको खातापाताको जिम्मेवारी पनि मेरै छ। त्यो सुनेर बेरीको मुहारमा आश्चर्यसहितको मुस्कान देखिन्छ। पहिले पैसाको निम्ति श्रीमानको भर पर्नु पर्थ्यो, आइतकुमारी भन्छन्, अहिले पैसाको समस्या छैन, त्यति मात्र हो र? आशाबहादुरले श्रीमतीको बारेमा थपे, ग्रामीण पर्यटन, हिउँचितुवा संरक्षण, जलवायु परिवर्तनको बारेमा पनि यिनी बोल्न सक्ने भएकी छिन्। बिरीले पुलुक्क आइतकुमारीलाई हेरिन्, गोष्ठी र तालिममा गइरहन्छु नि, अलिअलि सिकेको छु, उनले अर्थ्याइन्। तपाईँको होमस्टेले हिउँचितुवालाई कसरी फाइदा हुन्छ अनि हिउँचितुवाले तपाईलाई के फाइदा हुन्छ? बिरीले आइतकुमारीलाई सोधिन्। हाम्रो गाउँ हिउँचितुवाको वासस्थान क्षेत्रमा पर्दछ। उसले प्रयोग गर्ने वासस्थानमा हामी गाईवस्तु चराउँछौं, घाँस दाउरा ल्याउँछौं। त्यहाँ हाम्रो समूह अनुगमनमा जान्छ। हामी गोठालाहरूलाई हिउँचितुवा उसको आहाराको बारेमा भन्छौं, गाईवस्तु चराउँदा चनाखो हुनुपर्छ भन्छौं। त्यसो गर्दा हिउँचितुवा र गाईवस्तुको द्वन्द्व कम हुन्छ। वस्तुपालकहरूलाई शिकारी वन्यजन्तु नपस्ने बलियो गोठ बनाउन भन्छौं। हाम्रो यस्तो कामले हिउँचितुवालाई फाइदा हुन्छ। हिउँचितुवा र उसको आहारा प्रजाति भएको ठाउँमा पर्यटकहरूलाई घुमाउन सक्छौं। हाम्रो गाउँघर हिउँचितुवाको वासस्थान हो भनेर प्रचार प्रसार गर्छौं। यसले हाम्रो होमस्टे चलिरहन सहयोग पुग्दछ। हिउँचितुवा र हामी मिलेर बस्यौं भने तपाईँहरू जस्तो पर्यटक हामी कहाँ आइरहनुहुन्छ, यसले सबैलाई फाइदा पुग्दछ, आशाबहादुरले आफ्नो कुरा राखे। आशाबहादुर र आइतकुमारीको कुराले बेरी दंग परिन् र भनिन्, गुड जब, अर्थात राम्रो गर्नुभयो। हिउँचितुवालाई चिनाउन ठिमीमा हिउँचितुवा गुफा बनाइएको छ, जुन भोलि तपाईँहरू घुम्नुहुनेछ। आइतकुमारीले भनिन्, बेरीका छोराछोरी लाडिएर आमा नजिकै आएर बसे, त्यसपछि उनीहरूले कुराकानी सके।
1: यो थियो हिउँचितुवा संरक्षण र व्यवसायलाई आपसमा जोडेको अनुभव बारेको कथा। यसलाई हामीले हिउँचितुवा संरक्षण शिक्षाबारे कक्षा आठका लागि तयार पारेको सन्दर्भ पुस्तकबाट लिएका हौं। हिउँचितुवा संरक्षणका लागि शिक्षा र आर्थिक क्रियाकलापको सम्बन्ध बारेको चर्चा सुनेपछि तपाईंलाई हिउँचितुवा बारे थप जान्न मन लाग्यो होला। अब साथी महेश गेवालीबाट सुनौ हिउँचितुवा बारेका केही तथ्यहरू।
5: हिउँचितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 6090 संख्यामा हिउँचितुवा भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 हिउँचितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँचितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 हिउँचितुवा भएको अनुमान गरिएको छ। हिउँचितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँचितुवाको गर्भधारण समय 93-110 हुन्छ। डमरूहरू आमा हिउँचितुवासँग 18-22 सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँचितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10-12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024 नेपालको सेफोकसुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 हिउँचितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँचितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 हिउँचितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5 संशोधनले हिउँचितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे, ₹5,00,000 ₹10,00,000 जरिवाना वा 5-15 जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
1: यो थियो हिउँचितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने योजना आवरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। अघि तथ्यहरू सुन्दा तपाईँले नेपालमा 397 हिउँचितुवा रहेको जानकारी पाउनुभयो। कठिन हिमाली भूभागमा कसरी गनियो त यो जनावर, यसको सफलता बारेको चर्चा सुनौ साथी सम्झना महर्जनबाट।
6: वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा नेपालले दुर्लभ हिउँचितुवाको पहिलो राष्ट्रव्यापी अनुमानित संख्या सार्वजनिक गरेको छ। यस समग्र मूल्यांकनले नेपालका सातवटा प्रमुख हिउँचितुवा वासस्थान तथा तिनीहरूको वरपरका क्षेत्रहरू कञ्चनजंघाका आठवटा, गौरी शंकरका आठवटा, मनास्लु अन्नपूर्णका 34वटा, पूर्व डोलपाचका 24वटा, से फोक्सुण्डोका 62 र हुम्लाका 16 स्थानहरूलाई समेटेको छ। यी क्षेत्रहरूलाई नमूना एकाईको रूपमा लिई सशक्त वैज्ञानिक विधिबाट हिउँचितुवाको संख्या अनुमान गरिएको छ। अध्ययन अनुसार नेपालमा अहिले 397 वटा हिउँचितुवा रहेका छन्, जसको संख्यात्मक दायरा 331 देखि 467 बीच रहेको बताइएको छ, जसले तुलनात्मक रूपमा स्थिर संख्यालाई संकेत गर्दछ। नेपालमा यस प्रजातिका लागि पहिलो पटक गरिएको राष्ट्रिय स्तरको तथ्याङ्कमा आधारित अनुमानको रूपमा यो जानकारीले दीर्घकालीन अनुगमन, नीतिगत विकास र लक्षित संरक्षण रणनीतिहरूको लागि महत्वपूर्ण आधारको रूपमा काम गर्नेछ, जुन यस विख्यात हिमाली शिकारीको भविष्य सुरक्षित गर्नका लागि लक्षित छ। यो अध्ययन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो र राष्ट्रिय तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू संरक्षण विभाग, WWF नेपाल, ZSL नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त सहयोगमा सम्पन्न गरिएको हो। प्राविधिक र आर्थिक सहयोग भने WWF नेपालले प्रदान गरेको थियो। यो तथ्याङ्क संकलन सन् 2015 देखि 2024 सम्म गरिएको थियो, जसमा क्यामेरा ट्र्याप प्रविधि र दिशाको नमूनाको आनुवंशिक विश्लेषण लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिएको थियो। यसलाई आर स्टुडियो प्लेटफर्ममा स्पेशियल्ली एक्सप्लिसिट क्याप्चर रिक्याप्चर म्याक्सिमम लाइक्लीहुड SECRML मोडल प्रयोग गरेर विश्लेषण गरिएको थियो। अन्तर्राष्ट्रिय कार्यक्रम ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्शन प्रोग्राम GSLEP अन्तर्गत तयार गरिएको पपुलेशन एसेसमेन्ट अफ द वर्ल्ड स्नो लेपर्ड्स PAWS को मापदण्ड पालना गर्दै यो मूल्यांकन गरिएको हो। नेपालबाट प्राप्त हिउँचितुवाको संख्याले अनुमानित हिउँचितुवा र तीनमा निर्भर कमजोर वासस्थानको संरक्षणका लागि सरकारको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट दर्शाउँछ। यसले हिउँचितुवा वासस्थानहरूमा तत्कालीन रूपमा संरक्षण उपायहरू सुधार गर्नुपर्ने आवश्यकता र संरक्षित क्षेत्रभित्र र बाहिर दुवैमा दिगो वासस्थान व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गराएको छ। साथै यस विख्यात हिमाली प्रजातिको भविष्य सुरक्षित गर्न समुदायको संलग्नता र प्रभावकारी द्वन्द न्यूनीकरणको आवश्यक भूमिकालाई पनि यसले जोड़ दिएको छ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा शिक्षाबारे चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँचितुवाबारे तथ्यहरू सहित यसको संरक्षण शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा BSc अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो। We'll be right back.
10: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ। चाहे त्यो गाडी
9: खेतीमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना

0: भन्दा पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
1: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

0: सीधा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँ चितुवा संरक्षणका लागि शिक्षाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँ चितुवा बारे तथ्यहरू सहित यसको संरक्षणमा शिक्षा र आर्थिक क्रियाकलापको प्रभावकारिता बारेमा चर्चा गर्यौं। कार्यक्रममा अब समुदायमा भइरहेको काम सहित संरक्षणका चुनौती र गर्नुपर्ने कामका बारेमा समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारीसँगको कुराकानी सुनौ। यो कार्यक्रम कहाँ कहाँ सञ्चालन भइरहेको छ भन्ने जानकारीबाटै अधिकारीसँगको कुराकानीलाई शुरू गरेका छौं।
3: यो टेकासम्म नेपालले चाहिँ अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा 2078 सालदेखि मुस्ताङ र ताप्लेजुङ जिल्लाका 5 पालिकाहरू, मुस्ताङको चाहिँ 2 पालिकाहरू, त्यसपछि ताप्लेजुङको चाहिँ 3 पालिकाको 12 क्लस्टर स्कूलहरूमा हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ खास गरी चाहिँ शैक्षिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेछ। त्यसमा चाहिँ खास गरी हिउँ चितुवामा आधारित संरक्षण शिक्षाका 3 किताबहरू, सन्दर्भ पुस्तकहरू 6, 7, 8 लागि चाहिँ पठन पाठन हुन्छ थ्रु आउट द इयर। त्यसदेखि बाहेक चाहिँ त्यो विद्यार्थीहरूले चाहिँ त्यसमा सिकेका कुराहरूलाई चाहिँ व्यावहारिक रूपमा चाहिँ फिल्डमै अप्लाई गर्नको लागि चाहिँ क्याम्पहरू, त्यसपछि नेचर टुरहरू, स्नो लेपर्ड डेहरू सेलिब्रेट गर्छन्। त्यसमा चाहिँ लोकल कम्युनिटीको पनि इन्गेजमेन्ट हुन्छ। यस्तो किसिमको चाहिँ कार्यक्रमहरू छ।
2: यसको मुख्य उद्देश्य चाहिँ के राखेर सञ्चालन गर्नुभएको छ सर?
3: अब यसका चाहिँ केही निश्चित उद्देश्यहरू छन् होइन। एउटा चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भने हिउँ चितुवा संरक्षणलाई चाहिँ संस्थागत गर्ने, त्यो चाहिँ लोकल गभर्मेन्टसँग चाहिँ सहकार्य गरेर, त्यो भनेको मतलब चाहिँ के हो भने हिउँ चितुवा संरक्षण सम्बन्धी चाहिँ सन्दर्भ सामग्रीहरू, पाठहरू चाहिँ जुन पालिकाहरूले बनाउने लोकल करिकुलमहरूमा चाहिँ समावेश गरिदिने एउटा त्यो भयो। त्यसपछि आएर हिउँ चितुवा दिवस चाहिँ अक्टोबर 23 चाहिँ जुन हाम्रो प्रोजेक्ट एरियामा चाहिँ सेलिब्रेट गर्ने होइन। त्यसपछि विद्यार्थीहरूलाई चाहिँ कमसेकम हिउँ चितुवाको वासस्थान कस्तो हुन्छ, कमसेकम हिउँ चितुवा त देखाउन नसके पनि हिउँ चितुवाको आहार प्रजातिहरू कस्तो हुन्छ भन्ने, र हिउँ चितुवामा अनुगमनमा हिउँ चितुवा अध्ययन अनुसन्धानमा चाहिँ प्रयोग हुने उपकरणहरूको चाहिँ प्रयोग गरेर, क्यामेरा ट्र्यापहरू, जीपीएसहरूको चाहिँ फिल्डमै प्रयोग गरेर उनीहरूलाई त्यो अनुभवहरूको मार्फत चाहिँ ज्ञान अभिवृद्धि गर्ने होइन। त्यसपछि रेडियो जस्तो रेडियो कार्यक्रम हामीले हिउँ चितुवा रेडियो संरक्षण रेडियो कार्यक्रम पनि प्रसारण गर्दै आइरहेछौँ। त्यसको उद्देश्य चाहिँ एउटा आम जनमानसमा चाहिँ एउटा सुशिक्षित गर्ने यो स्नो लेपर्डको, यिनै मुख्य विषयवस्तुहरू चाहिँ यसका उद्देश्यहरू।
2: सामान्य रूपमा भन्दा चाहिँ अहिले नेपालमा हिउँ चितुवाको समग्र अवस्था र संख्याको स्थिति कस्तो पाउनु भएको छ तपाईँ एकजना संरक्षण कर्मीको हिसाबले हेर्दाखेरि चाहिँ?
3: अब यो चाहिँ अब नेपालले चाहिँ हालसालै हिउँ चितुवाको चाहिँ संख्या अनुमान निर्धारण गरेको छ होइन, 397 भनेर। यो चाहिँ तपाईँको संरक्षित क्षेत्र र संरक्षित क्षेत्र बाहिर पनि भेटिएको फाइन्डिङ त्यो छ। यसमा चाहिँ तपाईँको नेपालमा तपाईँको यो खास सन्तोषजनक 12 देशमा, संसारको चाहिँ 12 देशमा मात्रै प्राकृतिक वासस्थानमा चाहिँ हिउँ चितुवाहरू छन्। अब अरू त जूमा चाहिँ संसारभर नै धेरै मुलुकहरूमा छ, तर हाम्रो वासस्थान चाहिँ तपाईँको सन्तोषजनकै राम्रो छ भनौँ न। हेबिटेटहरू राम्रो छ, आहाराको प्रजाति पनि तपाईँको अब अहिले चाहिँ गाउँघरमै मान्छेहरूले होइन गाउँघरबाटै दबाउने भयो क्या बारीबाट हिउँ चितुवाको आहाराहरू, र जहाँ आहारा हुन्छ त्यहाँ चाहिँ भनाइ के छ भने त्यो सिकारीहरू चाहिँ वरपर चाहिँ हुन्छ भन्ने भनाइ छ। त्यस कारणले अब हामीले हेर्दाखेरि त अब अहिले लोमानथाङबाट जोमसोम फर्किने ट्रेकरहरूले पनि खिचेर हिउँ चितुवा चाहिँ बाटोको घाटोमा चाहिँ देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा, भने समग्र

0: नेपालमा चाहिँ तपाईँको हिंसू त्यहाँको वासस्थान होइन र प्रचुरता राम्रै छ भन्न सकिन्छ।
1: अब चाहिँ तपाईँहरूले गर्नुभएको संरक्षण प्रयास र गतिविधिहरूलाई अलिकति केन्द्रमा राखेर कुराकानी गरौं। हिंसुत्वा संरक्षणका लागि चाहिँ विशेष गरी जस्तो अहिले तपाईँले भन्नुभयो विद्यालय स्तरमा पाठ्यक्रमको कुरा भयो, त्यस्तै गरी ती लगायत कस्ता कस्ता क्रियाकलापहरू चाहिँ सञ्चालन गर्नुभएको छ, तपाईँले क्रियाकलापलाई जोड दिएर कुराकानी गर्दा चाहिँ
0: यो 2078 सालदेखि हामीले सञ्चालन गरेको हो। 82 सालसम्म चाहिँ हामीले चाहिँ के कार्यक्रमहरू गरेका थियौँ म छोटोमा भनिदिन्छु। जस्तो कम्युनिटीहरूलाई इन्गेज गर्नलाई अब मैले एजुकेसन हिंसुत्वा सम्बन्धी संरक्षण शिक्षा सन्दर्भ पुस्तकको कुरा गरेँ तीनटा क्लासमा। त्यसदेखि बाहेक चाहिँ हामीले चाहिँ समुदायको मान्छेहरूलाई चाहिँ एउटा चाहिँ हिंसुत्वा चिया गफ भनेर चिया खाँदै गफ गर्ने पनि एउटा चाहिँ अभियान सुरु गरेको थियो, त्यो फिल्ड टेस्ट गरेका थियौँ। त्यो पनि निकै रुचाइएको थियो, राम्रो भयो, किनभने मान्छेहरूलाई चाहिँ हिंसुत्वा सम्बन्धी आफ्नो अनुभवहरू पोख्ने ठाउँ थिएन। त्यसपछि आएर लोकल सिटिजन साइन्टिस्टहरू जो चाहिँ हिंसुत्वाको विज्ञान जानेका साइन्स जानेकाहरू उनीहरूलाई चाहिँ हामीले रेन्जरहरूको थ्रुबाट ओरिएन्टेसन दिएर ज्ञान चाहिँ तपाईँको उसले चाहिँ क्यामेरा ट्र्याप जीपीएस सम्बन्धी चाहिँ डेमोन्स्ट्रेसन चाहिँ उसले चाहिँ कसलाई गर्ने भने लोकल पाका मान्छेहरूलाई त्यहाँको एडल्टहरूलाई चाहिँ राखेर चार पाँचजनालाई राखेर त्यस विषयमा चाहिँ अन्तर्क्रियाहरू गर्ने त्यो ज्ञानको प्रसारहरू गर्ने। त्यसपछि आएर त्यही सिटिजन साइन्टिस्ट चाहिँ स्कूलहरूमा गएर पनि बच्चाहरूलाई चाहिँ इन्गेज गर्ने होइन त्यो हिंसुत्वा संरक्षण सम्बन्धी त्यो पनि थियो। अनि हामीले चाहिँ सञ्चारकर्मीहरूलाई पनि परिचालन गर्यौँ किनभने त्यो पनि जरुरी थियो। हाम्रो अनुभवमा चाहिँ रमाइलो अनुभव छ क्या, जस्तो नाम चलेको सञ्चार गृहहरूबाट चाहिँ हामीले त्यो क्याम्प 2 दिनको 4000 मिटरमा चाहिँ क्याम्प गर्थ्यौँ। त्यो क्याम्पमा जाँदाखेरि उहाँहरूले पनि चाहिँ ओहो यो त एकदम राम्रो अवसर रहेछ हामीलाई, किनभने हामीले हिंसुत्वाको सुनेको थियौँ तर हिंसुत्वाको वासस्थानमा आएर यो किसिमको चाहिँ अनुभूति चाहिँ हामीले चाहिँ फर्स्ट टाइम गरिरहेछौँ भन्ने उहाँहरूको एक्सपिरियन्स त्यस्तो थियो। अनि त्यसदेखि बाहेक चाहिँ हामीले अब यो एडभोकेसी वर्कसपहरू गर्थ्यौँ लोकल जुन रुरल म्युनिसिपालिटीको चाहिँ शिक्षाको प्रमुखहरू हेड सरहरू पालिका प्रमुखहरूलाई चाहिँ राखेर हामीले चाहिँ गोष्ठीहरू गर्थ्यौँ पालिकाहरूमा। त्यो त्यसको उद्देश्य चाहिँ के थियो भने हाम्रो चाहिँ पैरवी गर्ने क्या, कमसेकम चाहिँ तपाईँहरूले लोकल करिकुलमहरू बन्दैछ र बनाउने योजना छ र त्यसमा चाहिँ कमसेकम हिंसुत्वाको सन्दर्भ सामग्रीहरू पाठहरू कन्टेन्टहरू चाहिँ नछुटोस् है, किनभने हिंसुत्वा जोगायो भने समग्र वातावरण चाहिँ संरक्षण हुन्छ। त्यो चाहिँ एउटा सूचक पनि हो, त्यो चाहिँ तपाईँको एकदम भनौँ न हिंसुत्वा छ भने त्यहाँको वरिपरिको वातावरण चाहिँ स्वस्थ छ भने चाहिँ स्वस्थ वातावरणको सूचक पनि भयो उनीहरूले। र फेरि तपाईँको चाहिँ संस्कृतिको धरोहर पनि हो अनि पर्यटनको पनि तपाईँको चाहिँ एउटा चाहिँ होइन प्रवर्धन गर्ने एउटा चाहिँ स्रोत पनि हो। त्यसले आयाम बहुआयामिक एउटा चाहिँ वन्यजन्तु भए हुनाले यसलाई चाहिँ जोगाउनुपर्छ र यदि तपाईँहरूले लोकल करिकुलमहरू बनाउँदै हुनुहुन्छ भने त्यो कुरा त्यो सन्दर्भ चाहिँ नछुटोस् भनेर चाहिँ हामी ध्यानाकर्षण गर्नलाई त्यो किसिमको पैरवी गोष्ठी पनि गर्थ्यौँ हामीले। र यसपालिको पनि मैले अलिकति छोटो भन्दै यसपालि चाहिँ हामीसँग चाहिँ एकदम सीमित कार्यक्रमहरू छ किनभने स्रोतको पनि अलिकति त्यस्तै लिमिटेसनहरू थियो। र यसपालि चाहिँ हामी चाहिँ हिंसुत्वा दिवसहरू चाहिँ मनाउँछौँ 12 स्कूलमा। त्यसरी प्रकृति हिंसुत्वा नेचर टुर भनेर चाहिँ आयोजना गर्छौँ, हिंसुत्वा स्काउट मोनिटरिङ क्याम्प भनेर आयोजना गर्छौँ, त्यसपछि आएर रेडियो कार्यक्रमहरू आयोजना गर्छौँ होइन। अब यही समग्रमा चाहिँ सेन्सिटाइजेसनको कुराहरू एजुकेसनको कुराहरू छन्।
1: हिंसुत्वाको विषयमा स्रोत सामग्री अथवा स्थानीय पाठ्यक्रमहरू पनि समेट्नु भएको छ, कुन कुन पालिकाको कति कति कक्षामा चाहिँ त्यो अहिले पढाइ हुन्छ अथवा लागू गरिएको छ अहिले?
0: अब यो अहिले चाहिँ तपाईँको यो 5 पालिका मैले उल्लेख गरेँ होइन, त्यसमा चाहिँ मुस्ताङको घरबजङ र बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका, त्यसपछि यतापट्टि चाहिँ मिखवाखोला सिरीजङ्गा र फक्तालुङ गाउँपालिका छन्। त्यसमा चाहिँ 5 पालिकामा चाहिँ हामीले निरन्तर एडभोकेसी गऱ्यौँ, हरेक वर्कसपहरूमा लोकल लेभलको चाहिँ गोष्ठीहरू, त्यसपछि क्याम्प टुर एजुकेसन प्रोग्रामहरूमा चाहिँ पालिकाको प्रतिनिधित्व हुने गरी चाहिँ हामीले कार्यक्रमहरू गऱ्यौँ। जस कमसेकम उहाँहरूले चाहिँ 2 पालिका मुस्ताङको एउटा घरबजुङ गाउँपालिकाले चाहिँ 1 र 2 चाहिँ पढाइ नै सुरु गरिसकेका छ। त्यो चाहिँ तपाईँको 2 क्लासको बच्चाहरूले पनि तपाईँ चाहिँ सरले चाहिँ हामीले एउटा भिडियो रेकर्ड पनि गरेका थियौँ, त्यो हामीसँग रेकर्ड पनि छ। अब यो हिंसुत्वाको चाहिँ चित्र चिनाएर नानी बाबु हो होइन, यो चाहिँ जनावर यस्तो जनावर हो कि यसलाई चाहिँ हानि पुर्याउनुहुन्न, हानि पुर्यायो भने चाहिँ जेल जानुपर्छ होइन, यस्तो सिम्पल किसिमले चाहिँ उहाँहरूले सुरु गरिसक्नु भएको छ, च्याप्टर चाहिँ इन्कर्पोरेट भइसकेको छ। अनि मुस्ताङमा चाहिँ त्यही घरबजुङ गाउँपालिकाले चाहिँ 4 र 5 पनि ड्राफ्ट गरिसकेको छ च्याप्टर भने, यो चाहिँ तपाईँको नै हामीले एउटा क्याम्पेन भनौँ न सुरु गऱ्यौँ र कमसेकम यो चाहिँ तपाईँको चाहिँ इन्क्लुड गर्न भइसकेको छ। अनि ताप्लेजुङको चाहिँ फक्तालुङ गाउँपालिकामा चाहिँ उहाँहरूले 1 देखि 8 बनाउनु भएको एउटा ड्राफ्ट छ लोकल करिकुलम, त्यसमा चाहिँ अत्यधिक हिंसुत्वा रेड पाण्डाहरूको चाहिँ कन्टेन्टहरू चाहिँ उहाँले इन्क्लुड गर्नुभएको छ, तर टेक्स्ट बुक चाहिँ बनाएको छैन, खालि ड्राफ्ट चाहिँ करिकुलमको ड्राफ्टमा चाहिँ तपाईँको इन्क्लुड भएको छ।
1: तपाईँहरूले बनाउनु भएको स्रोत सामग्रीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ त्यहाँनिर?
0: त्यो चाहिँ तपाईँको अब 650 एभरेजमा भन्नु 600+ स्टुडेन्टले चाहिँ इयरली प्रत्येक वर्ष पढिरहेछन्, त्यो किताब चाहिँ होइन जस्तो हामीले चाहिँ 78 सालदेखि हिन्दुत्वमा आधारित संरक्षण शिक्षा स्रोत सन्दर्भ पुस्तक चाहिँ तयार गरेको त्यो चाहिँ पहिला सुरुमा चाहिँ तपाईँको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग प्रकाशक भएर त्यो छापिएको किताब हो होइन अनि त्यसदेखि बाहेक हामीले हिंसितुवा पत्रिका पनि हामीले चाहिँ प्रकाशन गर्थ्यौँ अब अहिले हामीसँग चाहिँ पोस्टरहरू छ हिंसितुवाको चाहिँ सम्बन्धी पोस्टर ब्रोसरहरू छ त्यसपछि आएर संरक्षणको गेमहरू हामी चाहिँ विद्यार्थीहरूलाई प्रयोग गर्छौँ
1: बालबालिकाहरूलाई यसबारेमा सिकाइँदा अथवा जानकारी दिइँदाखेरि त्यसले चाहिँ संरक्षण पार्ने प्रभाव कतिको दिगो हुन्छ अथवा कतिको प्रभावकारी हुन्छ भन्ने लाग्छ तपाईँलाई
0: त्यो चाहिँ एकदमै दिगो र प्रभावकारी हुन्छ होइन कस्तो देखिएको छ भने अब हामीले पटक पटक टेस्टहरू पनि गरिरहेको छौँ पर्सेप्सन टेस्ट भन्ने त्यो बुझाइको प्रभावकारीता हेर्नलाई पहिला चाहिँ त्यो किताब हातमा लिनुभन्दा अगाडिको परीक्षण र त्यसपछि एन्ड अफ द इयरमा चाहिँ लिने परीक्षण बुझिसकेपछि अनि मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ एउटा तपाईँलाई उदाहरण मात्रै दिनु चाहेँ मैले यहाँको क्वेसनलाई जस्तो एउटा नानीको चाहिँ एउटा इन्टरभ्यू छ होइन त्यसमा चाहिँ उसले 6 क्लासमा पढिसकेकी छन् त्यो किताब के भनिन् भने अब हाम्रो मेरो गाउँ चाहिँ चराङ हो त्यहाँ होइन मेरो गाउँमा चाहिँ तपाईँ चाहिँ हिंसितुवा आउँथ्यो र वस्तुहरू पनि मार्थ्यो र मैले चाहिँ त्यसलाई चाहिँ मार्नुपर्छ भन्ने धारणा राख्थेँ तर यो किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिंसितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने 7 क्लासमा पढ्नेले चाहिँ म त पहिला हिंसितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ने ठान्थेँ सुनिरहेको थिएँ होइन तर मैले जब यो इनरोल गरेँ 6 पढेँ 7 पढिसकेपछि चाहिँ ओहो यो हिंसितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो एउटा ज्ञानमा त परिवर्तन तर अब हाम्रो चाहिँ चासो चाहिँ के हो भने ज्ञान र धारणामा त परिवर्तन आयो तर अब व्यवहारमा चाहिँ परिवर्तन हेर्नलाई चाहिँ हामी खोजिरहेछौँ कि व्यवहारमा चाहिँ परिवर्तन भनेको चाहिँ के हो भने उसले चाहिँ तपाईँको चाहिँ त्यो ज्ञान चाहिँ गर होइन गाउँमा गएर चाहिँ आफ्नो साथीहरूलाई सुनाएको त्यसपछि अब कुनै आफ्नो इनिसिएसनले चाहिँ केही एक्टिभिटिजहरू गरेको होइन पोजिटिभ कुराहरू चेन्जहरू बिहेभियर चेन्जहरू
1: त्यसरी हिंसितुवाको संरक्षण सँगै त्यसको माध्यमबाट आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने खालका गतिविधि कार्यक्रमहरू चाहिँ तपाईँहरूले सञ्चालन गर्नुभएको छ कि
0: अब यहाँले एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो होइन जस्तो जबसम्म लाइभलीहुड सेक्योर हुँदैन कुनै पनि संरक्षण चाहिँ सम्भव छैन त्यो नै सत्य हो र हामीले चाहिँ के गरेको छ भने एउटा च्याप्टर चाहिँ तपाईँको 8 क्लासको किताबमा चाहिँ राखेको छौँ त्यसमा चाहिँ दिगो जीविको उपार्जन र हिंसितुवा संरक्षण भन्ने च्याप्टर छ क्या त्यसमा त्यो च्याप्टरमा के भनिएको छ भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ होइन आफ्नो प्यारेन्ट्सलाई चाहिँ सेयर प्रसार गर्न सक्छ के कुरा भन्दाखेरि हिंसितुवामुखी सर सामग्रीहरूको चाहिँ निर्माण गर्ने बिक्री वितरण गर्ने अथवा समूहले उत्पादन गरेको आय आमदानी गरेको नाफाहरूलाई चाहिँ के अंश हिंसितुवा संरक्षणमा चाहिँ होइन कन्ट्रिब्युट गर्ने त्यो चाहिँ हामीले च्याप्टरमा राखेको छौँ र हामीले अहिले चाहिँ तपाईँले रमाइलो कुरा चाहिँ के हो भने अहिले यस वर्षदेखि चाहिँ हामीले हिंसितुवामा आधारित केही हस्तकलाको सामग्रीहरू हामीले आफैले तयार गर्यौँ र हामीले अस्ति भर्खर हिंसितुवा सम्बन्धी संरक्षण सम्बन्धी एउटा चाहिँ मेला भएको थियो ठुलो वर्कसप भएको थियो त्यसपछि अर्को वर्कसपमा पनि हामीले चाहिँ कमसेकम केही सामग्रीहरू चाहिँ बिक्री वितरण गरेर त्यसलाई फिल्ड टेस्ट गर्यौँ र अब चाहिँ छिटै हामी चाहिँ ताप्लेजुङ र मुस्ताङमा पनि हिंसितुवासँग सम्बन्धित चाहिँ केही सानसानो सामग्रीहरू चाहिँ बिक्री वितरण गर्न सकिन्छ कि समुदायले त्यसबाट लाभ पाउन सकिन्छ कि भनेर त्यो पनि एउटा परीक्षण गर्दैछौँ
1: अब चाहिँ हामीहरूको त्यो चुनौती मानव वन्यद्वन्द र स्थानीय दृष्टिकोणहरू तपाईँहरूले पाउनुभयो कि छ त्यस बारेमा चर्चा गरौँ हिंसितुवा संरक्षणका मुख्य मुख्य चुनौतीहरू तपाईँले के देख्नु भएको छ जस्तो मानव वन्यद्वन्द त छँदैछ एउटा त्यो कतिको जोखिमपूर्ण छ त्योसँगै अरू के चुनौतीहरू देख्नु भएको छ
0: अब सबभन्दा ठुलो यो वाइल्ड लाइफको कन्जर्भेसनको चाहिँ सबभन्दा ठुलो चुनौती चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नै हो स्नो लेपर्डसँग पनि यही हो स्नो लेपर्डसँग चाहिँ मान्छेको द्वन्द्व चाहिँ सबभन्दा प्रमुख चुनौती हो होइन यसलाई चाहिँ तपाईँको हामीले त्यो पनि अब इन्ट्रेस्टिङली चाहिँ हामीले चाहिँ त्यही च्याप्टरै तपाईँको 8 क्लासमा त्यो पनि राखेको छौँ र द्वन्द्व न्यूनीकरण गर्ने उपायहरू पनि त्यसमा चाहिँ छ जस्तो भनौँ न एउटा चाहिँ कस्तो भने अहिले आम जस्तो हामीले दसैँ तिहारमा चाहिँ च्याङ्रा होइन खसी च्याङ्राहरू खान्छ हजारौँको संख्यामा चाहिँ तपाईँ हिमाली क्षेत्रबाट चाहिँ च्याङ्रा ठुल्ठुलो सहरहरूमा आउँछन् होइन तर त्यो कसरी पालिन्छ त त्यहाँ चाहिँ तपाईँको चाहिँ त्यसको आफ्नै कथा व्यथाहरू छ कि तपाईँ त्यो चाहिँ तपाईँको अब हिंसितुवाको चाहिँ वैकल्पिक आहार चाहिँ हो होइन त्यस्ता घरपालुवा वस्तुहरू तर अब तपाईँको त्यो चाहिँ त्यसको इन्सुरेन्सहरू छैन अब त्यसको चाहिँ भनौँ न एउटा बजारको मूल्य अनुसारको चाहिँ इन्सुरेन्सको स्किमहरू चाहिँ तपाईँको चाहिँ अप्लाई भएको छैन लोकल लेभलमा लाइफ स्टक इन्सुरेन्सहरू त गरिरहेको छ क्या तर त्यो पर्याप्त छैन एउटा कुरा इन्सुरेन्स छैन अनि त्यसपछि अर्को चाहिँ तपाईँको जुन गोठहरू चाहिँ छन् होइन जस्तो चरणमै पनि गोठहरू हुन्छन् अनि त्यसै गाउँघरमा नि गोठहरू हुन्छन् विन्टरमा चाहिँ माथि तल ल्याउँछन् गोठहरू होइन सार्छन् अनि त्यो गोठहरूमा आएर चाहिँ हिंसितुवाले चाहिँ तपाईँ ठुलो संख्यामा चाहिँ होइन गाईबस्तु के अरे खास गरी चाहिँ भेडा च्याङ्ग्राहरू मारिदिएको घटनाहरू चाहिँ सार्वजनिक भइरहेको छ त्यसमा चाहिँ के छ भने समस्या चाहिँ के भने गोठहरू चाहिँ बलियो गोठहरू चाहिँ बनाइएनन् होइन बनाइएको छैन भनौँ न. अब यसमा पनि तपाईँ चाहिँ स्थानीय पालिका त्यसपछि संरक्षण क्षेत्र होइन निकुञ्जहरूले चाहिँ एकदमै गम्भीर भएर यसलाई चाहिँ तपाईँको चाहिँ त्यसलाई सेक्योर गर्यो भने चाहिँ के भने त्यो पशुधनी कृषकहरूलाई पनि इन्करेजमेन्ट हुन्छ र त्यसले चाहिँ तपाईँको केही हदसम्म साइन्टिफिक डाटाले पनि केही हदसम्म चाहिँ तपाईँको केही प्रतिशत 20-30% चाहिँ घरपालुवा गाईबस्तुले पनि कन्ट्रिब्युट गरेको छ स्मल फार्मरको डाइटलाई भन्ने भने हुनाले अब यी कुराहरूलाई चाहिँ तपाईँको ध्यान पुर्याउनु जरुरी छ जस्तो लाग्छ.
1: तपाईँहरू पुग्नुभएको अथवा तपाईँले कार्यक्रम गर्नुभएका धेरै क्षेत्र हिमाली क्षेत्र नै भए होइन, त्यहाँका मानिसहरूले हिउँ चितुवालाई कसरी हेर्छन् जस्तो हाम्रो शत्रु भन्ने ठान्छन् कि यो प्रकृतिको एउटा हिस्सा भनेर चाहिँ बढी बुझ्छन् अहिले?
0: अब त्यो पनि मिक्स फिलिङ्स होइन, जस्तो अब त्यसलाई चाहिँ अब हिउँ चितुवालाई चाहिँ हिमाली देउताको चाहिँ एउटा होइन के अरे पेट एनिमल को रूपमा पनि लिन्छ होइन. कति कतिपय ठाउँमा चाहिँ तपाईँको हिउँ चितुवालाई हानि गर्यो भने चाहिँ त्यसले चाहिँ गाउँमा आएर चाहिँ दुःख दिन्छ भनेर पनि लिन्छ होइन. एउटा चाहिँ कल्चरको एउटा चाहिँ तपाईँको यो सांस्कृतिक महत्वको रूपमा पनि यसलाई हेरिन्छ. तर अब तपाईँले यसो हेर्ने हो भने चाहिँ कतिपय मानिसहरूमा अझै पनि किनभने अब आफ्नो लाइफ स्टक भने त्यही स्रोत अब त्यो सोर्स अफ इन्कमै त्यही हो नि त. त्यसलाई एक त मानिसहरूले नै बुझेको छैन होइन. मलाई तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्दै मैले जस्तो हामीले बनाउने गोठहरूमा चाहिँ एकजना विश्वविख्यात संरक्षणकर्मी हुनुहुन्छ डाक्टर जज सालर. उहाँले मलाई चाहिँ एक्चुली एउटा इमेलको मैले लेखेको क्वेसनको आन्सरमा चाहिँ उहाँले सोध्नु भएको थियो मलाई होइन. मैले क्वेसन पठाएको थिएँ, उहाँले मलाई सोधेर सोध्नु भएको थियो अनि कि हाम्रा चाहिँ कृषकहरू चाहिँ होइन त्यता 100 भेडा बाख्राहरू पाल्ने कृषकहरू आफ्नो चाहिँ सम्पत्तिलाई चाहिँ जगेर्ना गर्नलाई कतिको सचेत छन् त? के तिनीहरूले चारै कुनामा चाहिँ गोठको चारै कुनामा चाहिँ भोटे कुकुरहरू पालेका छन् कि तिनीहरूले चाहिँ बलियाखोरहरू चाहिँ बनाएका छन् त? कि तिनीहरू रात दिन त्यहाँ हेरचाह गर्छन् उनीहरूलाई? पहिले चाहिँ हामी आफू चाहिँ सचेत हुनु पर्यो भनेर भन्नुभएको थियो क्या उहाँले. त्यस कारणले अब तपाईँको चाहिँ आम रूपमा चाहिँ यसो हेर्दाखेरि चाहिँ यो कुराहरूमा चाहिँ अलिकति बढी विचार गर्नुपर्ने.
1: तपाईँले जोड्नु भएको थियो क्षतिपूर्ति पनि पर्याप्त रूपमा नभएर पनि समस्या छ भनेर. जति दिन छ हिंसुताले पुर्याएको क्षतिको क्षतिपूर्ति त्यो पाउने प्रक्रिया चाहिँ कतिको जटिल वा सजिलो कस्तो छ त्यो भएको जति छ त्यसको पनि पाउनको लागि?
0: त्यसलाई चाहिँ तपाईँ अब समय अनुकूल अलिक वैज्ञानिक हिसाबले चाहिँ त्यसलाई चाहिँ त्यसको रूपान्तरण हुनु जरुरी छ. किनभने अब तपाईँको त्यो मोनिटरिङ त्यसलाई चाहिँ त्यो कतिपय मैले भेटेको छु होइन अप्पर मुस्ताङमा 4000 मिटरभन्दा माथि अझ यता पनि ताप्लेजुङतिर पनि मैले वर्षमा 10-12 भेडा च्याङ्ग्राहरू चाहिँ याकको चाहिँ बच्चाहरू मारिदिएको छ. तर अब कहाँ क्लेम गर्नु जाने त्यो 2 दिन हिँडेर को चाहिँ त्यस्तो किसिमको चाहिँ उनीहरूको चाहिँ एउटा अनुभव छ कि भनेपछि त्यसलाई चाहिँ तपाईँको अब जस्तो भनौँ न त्यसलाई अनुगमन गर्ने प्रक्रियाहरू अलिक झन्झटिला छन् अनि त्यसपछि राहतको जुन रकमहरू छ त्यो पनि त्यति पर्याप्त छैन. अब त्यहाँ मैले देखेको चाहिँ तपाईँको कसो नै एउटा चाहिँ स्थानीय निकायले नै अलिकति होइन सुझबुझका साथ अलिकति गम्भीर भएर सहकार्य गरेर चाहिँ तपाईँको यो स्किमहरूलाई चाहिँ अनिवार्य रूपमा जस्तो इन्सुरेन्सको स्किमहरू त्यसपछि अब राहतको स्किमलाई पनि अझै इम्प्रुभ गरेर सुधार्दै लानुपर्छ कि जस्तो लाग्छ.
1: हिउँ चितुवाको छाला अङ्गहरूको अवैशिकार अथवा चोरी तस्करी यस्तो अवस्था चाहिँ कस्तो छ? तपाईँले के पाउनु भएको त्यसले गर्दा हेर्दै गर्दाखेरि यसलाई रोक्नको लागि प्रयास भइरहेको छन् छैन अथवा त्यो समस्या नै छ कि छैन?
0: अब अहिले अब हामीले हेर्ने बेसिस होइन हामीले हेर्ने आधार भनेको चाहिँ सार्वजनिक यो सञ्चार माध्यमहरूमा चाहिँ पब्लिस भएको न्युजहरू र अब हामी चाहिँ 12 गाउँमा काम गर्छौँ है.
1: कम्ती त्यो गाउँको अवस्था बुझिन्छ.
0: त्यो गाउँमा चाहिँ तपाईँको रमाइलो कुरा एउटा भनौँ न सुखद पक्ष चाहिँ के भने अहिलेसम्म तपाईँको चाहिँ बडो हिउँ चितुवा मरेको भेटियो होइन. मरेर चाहिँ तपाईँको बोकेरै ल्याएर विद्यालयको व्यवस्थापन समितिको अध्यक्षले चाहिँ मरेको हिउँ चितुवा बोकेर ल्याएर घुन्सा गाउँमा पनि गाड्नलाई सघाउनु भएको थियो होइन. आफैले त्यहाँ न्युज पनि कभर गरेको थियो म्यागजिनमा स्मल पेपर म्यागजिनमा. अनि त्यसपछि तपाईँको यता मुस्ताङमा पनि तपाईँ चाहिँ एकदम भनौँ न एउटा घाइते हिउँ चितुवा चाहिँ मरेको अवस्था थियो. तर तपाईँको हिउँ चितुवा नै मारेको होइन पोचिङको अवस्थाहरू त्यस्तो बरु शिकार जस्तो कस्तुरीहरू शिकारमा भेटेको पासोसहित भेटेको त्यस्तो अवस्थाहरू थियो. तर हिउँ चितुवाको केसमा चाहिँ सायद मेरो विचारमा अहिले सन्तोषजनकै त्यस्तो घटनाहरू चाहिँ सार्वजनिक भएको छैन. त्यहाँले अब यो सन्तोष गर्ने ठाउँ छ भन्छु जस्तो लाग्छ.
1: कार्यक्रम गर्दै गर्दा हिंसिताप्रति देखिएका अन्य समस्याहरू जस्तो हामीले एउटा मानव वन्यजन्तु द्वन्द्वको कुरा त गर्यौँ, त्योभन्दा बाहेक जलवायु परिवर्तनको असर अथवा भन्नु आहार प्रजातिको कमी यस्तो खालको समस्याहरू चाहिँ केही देखिएको छ कि छैन?
0: मैले एउटा यो के अरे ग्लोबल भोइस भन्ने एउटा इन्टरभ्यूमा अस्ति यसो भनेको थिएँ होइन, सेयर गरेको थिएँ मेरो अनुभव. हामीले चाहिँ त्यो जोमसुम भन्दा माथि चाहिँ एउटा नमो भन्ने एउटा चाहिँ खर्क छ. त्यहाँ चाहिँ 2012-13-14 रेगुलर हामी चाहिँ 3 दिनको क्याम्प गर्थ्यौँ, स्नोलेपर क्याम्प होइन. 4700 मिटरसम्म हामी जान्थ्यौँ अनि त्यो क्याम्प नै तपाईँ चाहिँ 4300 जतिमा चाहिँ हामी बस्थ्यौँ. त्यो बस्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो भने 12-13-14 चाहिँ त्यो पाखा भरि चाहिँ नाउरहरू हामीले हेरायौँ क्या. तर हामीले त्यस्तै क्याम्प चाहिँ 23 चाहिँ रेन्जरहरूको वर्कसप गर्दाखेरि चाहिँ फिल्ड भिजिटमा जाँदाखेरि स्नो लेपर्डको चाहिँ पुरानो दिशा बाहेक नाउर पनि देखिएन होइन. भने त्यो पपुलेसन चाहिँ त्यहाँबाट चाहिँ त्यो सिफ्ट भयो कुनै किसिमले. होइन तपाईँले अहिले जलवायु परिवर्तनको कुरा उठाउनु भयो, जलवायु परिवर्तनले नै हो कि अझ कुनै अन्य कारणले हो भन्ने चाहिँ त्यो अध्ययनको विषय हो. तर कति ठाउँमा चाहिँ तपाईँको नयाँ आरा प्रजातिहरूको चाहिँ उपस्थिति पनि देखिएको छ होइन. जस्तो मुस्ताङको लुप्रा गाउँमा चाहिँ तपाईँ जानुभयो भने सेप्टेम्बरतिर चाहिँ तपाईँले चाहिँ यसो हिँड्दाखेरि नै त्यो मेन सडकबाट गाउँसम्म पुग्दाखेरि नै तपाईँ चाहिँ पाखाभरि चाहिँ चरिरहेको देख्न सक्नुहुन्छ. अब गाउँमै बसेर पनि तपाईँले चाहिँ एउटा बाइनोकुलर तपाईँसँग भयो भने त्यहाँ चाहिँ मजाले देखिन्छन् होइन.
1: तपाईँ पुग्नु भएको ठाउँतिर चाहिँ हिउँचितुवाले मान्छेलाई चाहिँ क्षति पुर्याएको भन्ने कुरा केही त्यस्तो घटनाहरू तपाईँ सुन्नु भएको छ कि छैन? तपाईँ जहाँ जहाँ कार्यक्रममा जानुभएको छ त्यहाँ
0: अहिलेसम्म चाहिँ हिउँचितुवाले होइन, जस्तो अब चितुवाले मान्छे लाने, बाघले मान्छे मार्ने त्यो त कमन भइहाल्यो. अब मैले फेरि अहिलेसम्म म चाहिँ झन्डै नै 2010 म यो स्नो लेपर्ड कन्जर्भेसनमा संरक्षणमा छु र मेरो अध्ययन अनुसार चाहिँ हाम्रो जुन एकजना अहिले जसले हामीलाई चाहिँ ग्रान्ट दिइरहनु भएको छ स्नो लेपर्ड कन्जर्भेन्सीका चाहिँ फाउन्डर डिरेक्टर डाक्टर रडनी ज्याक्सन, उहाँलाई चाहिँ हिउँचितुवाले चाहिँ त्यो रेडियो कलर गर्दाखेरि बोकेर एक ठाउँबाट अर्को ठाउँमा लाउँदाखेरि टोक्दियो कि, अनफर्चुनेटली टोक्दियो हातमा. त्यो टोक्दिएपछि उहाँको हात चाहिँ तपाईँको चाहिँ धेरै नराम्रोसँग चाहिँ त्यो भनौँ न त्यसमा चाहिँ किराहरू लाग्ने अवस्था त्यो औषधिको अभावले धेरै टाढा थियो त्यो होइन. अनि उहाँले चाहिँ लकीली टाइममै चाहिँ ट्रिटमेन्ट गरेर ठिक हुनुभयो होइन. त्योदेखि बाहेक मैले चाहिँ अहिलेसम्म हिउँचितुवाले चाहिँ अस्ति एउटा चाहिँ भिडियो चाहिँ कता आएको थियो बाहिर विदेशमा होइन, तर त्यस्तो उल्लेखनीय रूपमा चाहिँ नेपालमा हिउँचितुवाले नै मान्छेले चाहिँ आक्रमण गर्यो होइन, मान्छेलाई मार्यो भन्ने अहिलेसम्म
1: तपाईँले अघि भन्नुभयो घटना त त्यो समातेपछिको कुरा भयो, त्यो त अब उसले प्रतिकार गरे छुट्टै कुरा भयो, तर मान्छेलाई खोजेर मान्छेलाई आक्रमण गर्ने खालको भन्ने
0: देखिएको छैन.
1: अब चाहिँ हामी अन्त्यम चरणमा नीतिगत समन्वय भूमिकाको बारेमा अलिकति कुरा गरौँ. अहिले पालिका सरकारहरू, स्थानीय सरकारहरू चाहिँ हिउँचितुवाको संरक्षणप्रति कतिको संवेदनशील भएको पाउनु भएको छ र उनीहरूको भूमिका कतिको महत्वपूर्ण छ? तपाईँको कार्यक्षेत्रको अनुभव मात्रै सोधेँ हामीले.
0: जस्तो अहिले चाहिँ तपाईँको हामी अब काम गर्ने ठाउँहरूमा चाहिँ तपाईँको अब दुईटा पालिका चाहिँ ठ्याक्कै हिउँचितुवाको वासस्थानमै परे, अरू पालिकाको हाम्रो क्लस्टरहरू भनौँ कम्युनिटी समुदायहरू चाहिँ त्योभन्दा समुदायभन्दा माथिल्लो बेल्टका शेर्पाहरू चाहिँ तपाईँको चाहिँ चौरीहरू याकहरू पाल्ने त्यस्तो छ है. अनि अब उहाँहरूलाई चाहिँ मैले यसो देख्दाखेरि चाहिँ अब हामीलाई किनभने यो गुड थिङ चाहिँ के हो भने हामीलाई मुस्ताङको चाहिँ दुईवटा पालिकाहरूले चाहिँ एउटा पालिकाले चाहिँ आफ्नो लोगोमा आधिकारिक लोगोमै हिउँचितुवा र त्यसको आहारा प्रजातिको चाहिँ नाउरको चाहिँ फोटै राखिदिनु भयो, इमेज चाहिँ तपाईँको छ. तपाईँले जोमसम जाँदाखेरि हेर्नुभयो भने पनि घरजुम गाउँपालिकाको लोगोमा चाहिँ हिउँचितुवा देख्नुहुन्छ होइन. अनि त्यसपछि हामीलाई चाहिँ यो कार्यक्रम यो समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम चाहिँ गर्नुहोस् भनेर चाहिँ हामीलाई अलिकति आर्थिक सहयोग पनि गर्नुभएको छ र तपाईँको चाहिँ यो स्थानीय पाठ्य पुस्तकमा उहाँले चाहिँ समावेश पनि गर्नुभएको छ. त्यसले चाहिँ तपाईँ के देखाउँछ भने एउटा ओनरसिप चाहिँ उहाँले चाहिँ लिनुभएको छ. तर अझै पनि तपाईँको चाहिँ उहाँको चाहिँ जुन वार्षिक कार्ययोजना र बजेटहरूमा चाहिँ हिउँचितुवाको चाहिँ कार्यक्रमहरू खासै उल्लेख्य रूपमा नपर्नाले चाहिँ हामी यसपालि चाहिँ त्यो यो वर्ष चाहिँ हामीले चाहिँ हाम्रो फिल्ड स्टाफलाई चाहिँ तपाईँहरू गएर चाहिँ त्यहाँ दबाब दिने, सोधखोज गर्ने, त्यो रातो किताब पनि हेर्ने, रातो किताबमा चाहिँ संरक्षण र हिउँचितुवा सम्बन्धी छ कि छैन त्यो पनि पत्ता लाएर ल्याउनुहोस् भनेर एउटा चाहिँ तिहारमा चाहिँ त्यो पनि दिएछ कि. र हामी पनि हामीले चाहिँ तपाईँको एउटा यो के अरे अनुरोध पत्र भनेर चाहिँ हामीले तयार गरेका छौँ, त्यसमा चाहिँ हिउँचितुवालाई चाहिँ पार्नुहोस्, तपाईँ चाहिँ वार्षिक योजनामा पार्नुहोस् होइन, यो तपाईँहरूको पनि जीव जन्तु हो, तपाईँहरूको पनि एउटा चाहिँ दायित्व छ भनेर चाहिँ हामी चाहिँ ध्यानकर्षण पहिरोपछि चाहिँ गरिरहेको छौँ.
1: तर अब प्रतिनिधिहरू चाहिँ प्रायः त्यहीँको बासिन्दा हुन्छन् होइन, त्यहीँको बासिन्दा भएको हुनाले त्यो समस्या उनीहरूलाई पनि हुन्छ. तपाईँहरू गएर भेटघाट गर्दा अथवा तपाईँहरू कार्यक्रम गर्दै गर्दाखेरि उनीहरूले हिउँचितुवालाई समस्याको रूपमा लिएको त पाउनु भएको छैन, तपाईँले हाम्रो सम्पत्ति हो अथवा हाम्रो चाहिँ यो चाहिँ एउटा प्राकृतिक स्रोत हो भन्ने किसिमबाटै लिएको छ.
0: उहाँहरूले भन्न त हुन्छ होइन, तर अब कस्तो छ भने जस्तो अब मुस्ताङको केसमा र यतापट्टि केसमा चाहिँ त्यहाँ चाहिँ अब ताप्लेजुङमा चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्रले काम गरिरहेको छ, यतापट्टि चाहिँ तपाईँको अन्नपूर्ण संरक्षण क्षेत्रले काम गरिरहेको हुनाले यो चाहिँ अब अलिक बढी चाहिँ जिम्मेवारी चाहिँ उहाँहरूको हो है भनेर लिनुभएको छ एउटा कुरा. अनि तर पालिकाले चाहिँ वृक्षारोपणहरूमा चाहिँ सघाउने होइन त्यस्तो किसिमको चाहिँ काम भएको छ, तर पर्टिकुलरली तपाईँ चाहिँ स्नो लेपर्डमै भनेर चाहिँ उहाँ चाहिँ एकदम स्पेसिफिकली त्यस्तो चाहिँ छैन. तर हामी चाहिँ अहिले चाहिँ 5 वर्ष हामी 6 वर्ष काम गरिरहेको हुनाले हामी चाहिँ घचघचाइरहेको
1: बुझाउने काम चाहिँ गर्नुहुन्छ
0: यो बाबा यो तपाईँको पनि हो होइन, एकदिन हिंसित भए त तपाईँले गर्व गर्न सक्नुहुन्छ नि त. यो त ल्यान्ड वेलकम टु भनौँ न एउटा कुरा, वेलकम टु ल्यान्ड अफ स्नो लेपर्ड भनेर चाहिँ तपाईँ एउटा साइनबोर्ड र फोटो एउटा मूर्ति राख्दाखेरि त त्यो गर्व गर्ने त पालिकाले नै हुन्छ.
1: पालिकाले नै चाहिँ अलिकति भूमिका खेल्यो भने चाहिँ जिगो पनि होला अहिले त्यो संरचना काम,
0: त्यो जिगो पनि हुन्छ. उहाँले इन्सुरेन्स स्किमहरू जस्तो अहिले यसपालि चाहिँ सायद मेरो विचारमा खोर सुधारहरूमा र पशुपालनहरूमा पनि अलिकति केही कुरा सहयोग गर्नुभएको छ भन्ने न्युज पनि सुनेको थिएँ मैले.
1: पशुपत पक्षहरू
0: एक्ज्याक्टली त्यो चाहिँ तपाईँ के भने त्यसले कमसेकम चाहिँ इन्डाइरेक्टली चाहिँ स्नो लेपर्डको डाइटलाई पनि कन्ट्रिब्युसन गरिरहेछ र गोट सुधारहरू इन्सुरेन्सको स्किमहरू गर्दाखेरि चाहिँ तपाईँको पशुधनी पनि इन्करेज हुने भयो नि त. मेरो चाहिँ तपाईँ ठिकै छ 50,000 रुपियाँ आइहाल्छ होइन 40,000 रुपियाँ आइहाल्छ एउटा भेडा खाए पनि के भयो भन्ने किसिमको चाहिँ त्यसले चाहिँ प्रवृत्तिमा पनि चेन्ज ल्याउँछ.
1: त्योसँगै तपाईँ डेढ दशकदेखि नै हिंसितुवाको संरक्षण भन्नु त्यसको लागि चर्चा गर्ने त्यो काम गर्दै हुनुहुन्छ. त्यसले गर्दा चाहिँ हाम्रो यो संरक्षण कार्यमा चाहिँ नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग र समन्वय कतिको प्रभावकारी छ र सहयोग कतिको उपलब्ध भइरहेको छ?
0: हिंसितुवामा सहयोग चाहिँ छ होइन, आइरहेछ भनौँ, अनुदानहरू सहयोगहरू आइरहेछ र यसको चाहिँ तपाईँको प्रभावकारिताहरू पनि वैज्ञानिक लेखहरू पनि होइन विभिन्न स्टेक होल्डरले चाहिँ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेछन्. वैज्ञानिकहरूले शोधको जस्तो भनौँ न एउटा कञ्चनजङ्घाबाट माथि हिमालबाट मोरङमा चाहिँ ओर्लाबारीमा चाहिँ हिंसिता झऱ्यो होइन, झरिसकेपछि त्यसको चाहिँ वैज्ञानिक अनुसन्धान गरेर तपाईँको त्यसको त्यसलाई चाहिँ अहिले काठमाडौँको जूमा चाहिँ ललितपुरको जूमा राखिएको छ. त्यस सम्बन्धी वैज्ञानिक लेख पनि चाहिँ प्रकाशन भएको छ. अनि त्यसपछि आएर अब हामीले चाहिँ आफ्नो संरक्षण क्षेत्र शिक्षाबाटको माध्यमबाट चाहिँ हामीले कन्ट्रिब्युसन गरेर डब्लुएलएफहरू राष्ट्र निकुञ्ज विभागहरूले चाहिँ होइन टाइमली जीपीएस कलरिङहरू गरेर त्यसको चाहिँ अनुसन्धानमा काम गरेका छन्. एनटिएनसीहरू होइन विभिन्न स्टेक होल्डरहरूले चाहिँ अहिले स्नो लेपर्ड ट्रस्ट भन्ने पनि संस्थाहरूले चाहिँ अहिले तापलेचुङको चाहिँ विकट गाउँमा चाहिँ उहाँले काम पनि सुरु गर्नुभएको छ.
1: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको बन्ने जन्तुमै पर्छ यो होइन,
0: एकदमै चासो दिस स्टडी पनि भन्छ कम अध्ययन भएको, किनभने तपाईँहरू थाहा छ जस्तो यसको चाहिँ तपाईँ अध्ययनै खर्चिलो छ किनभने तराईमा बाघ चाहिँ हात्ती हेरेर चढेर पनि गर्न सकिने भयो, अझ त पैदलै हिँडेर पनि जान्छन्. तर अब यसको चाहिँ तपाईँको एकजना मान्छेलाई महिनौ दिन सहयोगीहरू सुत्दै यसको चाहिँ अध्ययन गर्नले धेरै खर्चिलो भएको हुनाले यसको चाहिँ कमै अध्ययन भएको छ भने
1: यसलाई भेट्न पनि गाह्रो छ है. तपाईँले भन्नुभयो लजालु अथवा मान्छेको आँखाबाट दृष्टिबाट अलिक टाढै बस्न खोज्ने गर्दाखेरि म हिँड्छु त हेर्छु भनेर एकपटक हिमाली क्षेत्रतिर त्यसको पाइने ठाउँतिर गयो भने नदेख्न पनि सकिन्छ.
0: मैले चाहिँ 14 वर्ष भयो मैले अहिले म प्रत्येकचोटि 3,000 मिटर माथि जाँदाखेरि चाहिँ बाइनोकुलर र क्यामेरा लिएर मजाले कल्पना गरेर हुन्छु कि देखियोस् अनि एउटा चाहिँ मैले के नै बिगार गर्छु र आऊ मेरो अगाडि तर मैले अहिलेसम्म चाहिँ देख्न सकेको छैन. त्यसको चाहिँ आहारा प्रजातिहरू मैले आफ्नो क्यामेरामा पनि खिचेँ, जस्तो डाँफे पनि एउटा आहारा हो, झारल हो, कस्तुरी मृग नाउर सबै खिचिसकेको छ. तर तपाईँ त्यसको दिशाहरू त्यसले चाहिँ त्यसको खोस्रेको होइन पच्चिनहरू सबै मैले रेकर्ड गरेको छु. तर अब अनफर्चुनेटली मैले अहिलेसम्म चाहिँ हिंसिता देख्ने अवसर पाएको छैन, तर पनि म लागिरहेको छु भने देखिन्छ कि एक दिन.
1: अब जाँदै गर्दा अन्तिममा चाहिँ हिंसितुवा संरक्षणका लागि त्यस क्षेत्रमा बसोबास गर्ने आसपासका बासिन्दा पशुपालक सरकार तपाईँ जस्ता संघ संस्था सबैलाई के अनुरोध गर्नुपर्छ, के गरेदेखि अब कम्तीमा हाम्रो हिमाली क्षेत्रको एउटा वन्य जन्तु संरक्षित हुन्छ भन्ने कुरा
0: चाहिँ यसमा चाहिँ तपाईँको सबैजना सहकार्य गरेर होइन एउटा चाहिँ कमन गोल भनौँ न एउटा हिंसितुवालाई जोगायो भने यसको चाहिँ बहुआयामिक फाइदाहरू छ, सबैलाई फाइदा छ नि त. त्यस कारण यसमा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ ऐक्यबद्धता जनाऊ होइन, सबैजना मिलेर चाहिँ तपाईँको अहिले देखेको ठुलो इस्यु भनेको चाहिँ एउटा इन्सुरेन्स हुनु जरुरी छ र गोठ सुधार चाहिँ राम्रो भयो भने चाहिँ त्यसले चाहिँ धेरै त्यसको प्रभावहरू चाहिँ देखिने हुनाले सबैजना हातेमालो गरेर सहकार्यमा चाहिँ जानु जरुरी छ. गयो भने चाहिँ त्यसको प्रतिफल चाहिँ एकदमै राम्रो हुन्छ. यसको
1: हुन्छ त हिंसितुवामा गरिरहेका कामहरूको बारेमा अनुभवहरू बाँड्नुभयो, यहाँलाई धेरै धन्यवाद छ.
0: मलाई पनि यो बोल्ने अवसर दिनुभयो, धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो टेका समूह नेपालले अमेरिकाको स्नो लेपर्ड कन्जर्भेन्सीको आर्थिक सहयोगमा सञ्चालन गर्दै आइरहेको समुदायमा आधारित हिंसितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी. अब हामी अगस्त महिनाको अन्तिम बुधबार अर्थात आउँदो भदौ 10 गते फेरि हिंसितुवाका बारेमा चर्चा गर्नेछौ. आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: जुर्को रेडियो 102.1 MHz।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो। आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
2: अहिले बिहानको 9 बज्यो
1: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति। रामेसापको सेलेघाटदेखि साङउटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र, तामाकोशीबाट बालुवा निकाल्दै गरेका 3 गाड़ी प्रहरीको नियन्त्रणमा। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: बेटा ले इस तो भगवान को मूर्ति नौ सही का ना अलग का राग है कि
1: बनाए को मूर्ति को पूजा कर मूर्ति बनाने को छोरा मस्तक तपाईं हुँदैन र
2: एक पटक सोच्नुस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध जनहितका लागि
3: खबर पूरा समाचार असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरेर गुरू पूर्णिमा पनि मनाइँदैछ। गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्र शास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरको रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानेर आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाहरूले कार्यक्रम गरेर शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्। आज वेदलाई ऋग्वेद यजुर्वेद सामवेद र अथर्वेद गरी चार भागमा विभाजन गरेर यसको अर्थ बुझाउने सरल संस्कृति भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले आजको दिन यसै दिन व्यास जयन्ती मनाउने गरिएको छ। व्यासले पुराण र उपपुराणको माध्यमबाट अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीड़ा दिए पाप लाग्छ भनेर मानवतावादी सन्देश दिनुभएको छ। पाँचौं वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले काठमाडौँ चम्पादेवी ब्रह्मानन्द सरस्वती ग्राममा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि भएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ। आन्दोलनको थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गर्ने तयारी छ। यस्तै काठमाडौँ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिएर विरोध जनाउने संघको हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई थप शास्ति भएको छ। उपचार सेवा प्रभावित भएको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 का 54 वर्षीय राजकुमार पठेलको साउन 8 मा ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पठेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोड़फोड गरेको संघले जनाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो अपील गर्नुभएको छ। ज्यान गुमाएकाको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्री शाहको आग्रह छ। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ थियो। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्नुभएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। सोही घटनापछि सुनसरी अशान्त बनेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो रातिदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। सरकारको नेतृत्वकर्ता दल राजसभाका आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ। राजसभा सभापति रवि लामिछानेले सुनसरी गर्न लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शुरू भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संघीय संसदीय दलका नेता विश्व राजाङ लिम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, सांसद खुशबु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सिंहदरबार पुगेका छन्। राज्यसभाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनैतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकोले सर्वदलीय छलफल आयोजना गरिएको बताउनु भएको छ। एमाले र नेकपा बीच हालै भएको तीन बुधे सहमति अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। हिजो एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीका मंगलबहादुर साई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नेता साईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभएको छ। मुख्यमन्त्री साईले आज शपथ ग्रहण गर्नुहुनेछ। एमाले र नेकपा बीच गएको साउन 9 गते समीकरणका लागि सहमति भएको थियो। त्यसअनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अरू प्रदेशमा प्रक्रिया शुरू भइसकेको छैन। नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। 83 वर्षको उमेरमा हिजो निधन भएका श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट पीड़ित थिए। उनको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि आज बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय स्थानीयमा राखिने भएको छ। साङ्जाबाट पटक पटक सांसदमा निर्वाचित भएका श्रेष्ठ भौतिक योजना, वन, उद्योग र शिक्षा मन्त्री बनेका थिए। मुलुकमा लोकतन्त्र स्थापनाको लागि भएको आन्दोलन र शान्ति प्रक्रियालाई अघि बढ़ाउने कार्यमा उनको अग्रपंक्तिमा रहेर उनले काम गरेका थिए। यही साउन 7 गते कांग्रेसका सभापति गगन कुमार थापाले श्रेष्ठलाई पार्टीमा गरेको योगदानको कदर गर्दै वरिष्ठ नेता घोषणा समेत गरेका थिए। काठमाडौँ जिल्ला अदालतले नेपाल बाल संगठनको जग्गा हिनामिना र ठगीको अभियोगमा मुद्दा चलाएका आरोपीलाई साधारण तारेकमा छोड्न आदेश दिएको छ। न्यायाधीश उमा नाथ गौतम गजलासले हिजो 3 जना आरोपीलाई साधारण तारेकमा छाड्न आदेश दिएको छ। अदालतको आदेशले सबै प्रतिवादी हिजै छुटेका छन्। काठमाडौँ महानगरपालिका 11 की सदस्य आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओम कृष्ण कर्मचार्यलाई जग्गा हिनामिना र ठगी आरोपमा मुद्दा चलाइएको थियो। उक्त प्रकरणमा 5 जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ। यी प्रतिवादी विरूद्ध बाल मन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा अत्यन्तै न्यून मूल्यमा लीजमा दिएको र अनाथ बालबालिकाका लागि पठाइएको बजेट मिनिमत्तमा दुरूपयोग भएको लगायत आरोप लगाइएको थियो। तपाईँ ती बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा किशन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475946 98692695998।
11: हजुरको रेडियो 102.1 मेगा।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। निर्माण कम्पनीको चरम लापरवाही र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामसापको सलिगारदेखि साउटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र रहेको छ। समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी धूलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक जीवन बिताउन बाध्य भएका छन्। रामसापको मन्थली नगरपालिका स्थित सेलेगाडदेखि रामसाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनार स्थित रामसापको साउटारसम्म पुग्ने करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको हो। भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेड लेट ठेक्का पाए पनि नेपाली निर्माण व्यवसायी मार्फत काम गराउँदै आएको छ। तर निर्माण कम्पनीको सुस्त कार्यशैली र नियामक निकायको प्रभावकारी अनुगमनको अभावले आयोजना वर्षौंदेखि अलपत्र बनेको छ। सड़कको पुरानो संरचना भत्काएर नयाँ निर्माण अधुरै छाडिएकाले बर्खायाममा सड़क घिलाम्मे र हिउँदमा धुनाम्मे हुने गरेको छ। निर्माण सामग्री जथाभावी सड़कमा थुपारिँदा सवारी सञ्चालनमा समेत प्रभावित बनेको छ भने यात्रुहरूले दैनिक सास्ति खेपिरहेका छन्। स्थानीयवासीका अनुसार सड़क खनेर अधुरै छाडिएकाले बर्खायाममा पहिरोको जोखिम बढ़ेको छ। सड़कबाट फालिएको ढुंगा माटोले बस्ती र उर्वर खेतीयोग्य जमीन पुरिनुका साथै बर्खाको पानीले खेतबारी कटान गर्ने समस्या झन गम्भीर बन्दै गएको छ। सन् 2020 नोभेम्बर 11 शुरू भएको आयोजना 2023 मे 10 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत आधारभूत निर्माण कार्य समेत पूरा हुन सकेको छैन। स्थानीयका अनुसार निर्माण कम्पनीले कामदारलाई समयमै पारिश्रमिक समेत उपलब्ध गराएका छैनन्। कामदार अभाव, निर्माण कम्पनीको गैर जिम्मेवारी र सरकारवाला निकायको निष्क्रियताका कारण आयोजना लामो समयदेखि ठप्प जस्तै बनेको छ। अवैध रूपमा तामाकोशी नदीबाट हिजो बिहान नदीजन्य पदार्थ बालुवा निकालेर लोड गर्न थालेका 3 वटा ढुवानीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले ती साधनहरूलाई बालुवा लोड गरिएको अवस्थामा फेला पारेको थियो। नियन्त्रणमा लिएका साधनमा एउटा ट्र्याक्टर, एउटा मिनी ट्रक र एउटा टिप्पर रहेका छन्। प्रचलित कानून बमोजिम प्रहरीले नियन्त्रणमा लिएका साधनलाई कार्यवाहीका लागि बालुवा सहित मन्थली नगरपालिकामा पठाएको थियो। नगरपालिकाले जरिवाना गरेर ती सवारी साधनहरूलाई हिजो नै छाडेको छ। प्रहरी निरीक्षक कमल राउतका अनुसार मन्थली नगरपालिकाले टिप्परलाई 30,000, मिनी ट्रकलाई 22,500 र ट्र्याक्टरलाई 15,000 जरिवाना गरेको छ। रामसापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले हिजो 28 औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार श्याम थापाले उद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा व्यवस्थापक रमेश उदासले वार्षिक प्रगतिका साथै विभिन्न गतिविधिमा संस्थाको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो। 38 वर्ष अघि मन्थली को टेगनपुरमा स्थापना भएको उक्त संस्थाले हाल आफ्नो कार्यक्षेत्रभित्र रहेका 9,165 जना शेयर सदस्यहरूसँग बचत तथा ऋणको कारोबार गर्दै आएको छ। संस्थामा हालसम्म 54,03,55,000 बचत संकलन भएर शेयर सदस्यहरूलाई 32,58,39,000 ऋण लगानी भएको छ। संस्थाको कुल सम्पत्ति 74,11,95,000 पुगेको बताइएको छ। काठमाडौँको गाङखेलबाट 1,20,000 क्याप्सुल लागू औषध प्रहरीले लागू औषध सहित 3 जनालाई पक्राउ गरेको छ। भारतबाट ल्याएर नेपालमा लागू औषध किनबेच गरिरहेको सूचनाको आधारमा शस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले हिजो काठमाडौँ महानगरपालिका 14 गाङखेलबाट 1,20,000 क्याप्सुल लागू औषध सहित प्रहरीले 3 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत घर बताउने 26 वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया 5 घर भएका 21 वर्षीय नैसात अन्सारी र ओखलढुङ्गाको मानेभन्ज्याङ 5 घर भएर हाल ललितपुरमा लक्ष्मी नगरपालिका 6 बस्ने 24 वर्षीय दीपक राई रहेका छन्। काठमाडौँ बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 6 स्थित बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी एक महिलाको कृतिपुर स्थित वन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। मृत्यु हुनेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 स्थित माकलबारी बस्ती आएकी काभ्रेको तेमाल गाउँपालिका 3 का 27 वर्षीय सालु गुरूङ रहेको प्रहरीले जानकारी दिएको छ। साउन 4 मा दिउँसो उनले आफैलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन्। जल्दै गरेको देखेपछि उनका श्रीमानले आगो निभाएर उनलाई अस्पताल लगेका थिए। उनको अनुहार र अन्य भागमा करिब 33% जलेको थियो। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौली गंगा जलविद्युत परियोजनाको बाँध आज खुल्ने भएकोले महाकाली तटीय क्षेत्रका वासिन्दाहरूलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेको छ। एएनएचपीसी लिमिटेड धौली गंगा पावर स्टेशन धारचुलाले सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलस्तर बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको धारचुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिनुभएको छ। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र 1-2 ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा धादिङको गजुरीमा 80 मिलिमिटर मापन भएको छ। बागमती प्रदेशका केही ठाउँहरूमा, कोशी र गण्डकी प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र कर्णाली प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम को तराई भूभागका 1-2 ठाउँहरूमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। र अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिको पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 को शीर्ष 4 मा रहेको विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 मा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने 1 दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदाजाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। आज गुरू पूर्णिमा र व्यास जयन्ती मनाइँदै आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामीलाई शास्ति। कामिसापको सेनेकारदेखि सांगुटारसम्म निर्माणधीन सड़क वर्षौंदेखि अलपत्र, तामाकुसीबाट बालुवा निकाल्दै गरेका 3 गाड़ी प्रहरी नियन्त्रणमा। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौ
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
2: लगाउने सामग्री प्रयोग गरौ
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा

0: पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रमको सुरुवातमा काटे बक्सी धुली खेल डाँडा भन्ने बोलको गीत बजिसकेको छ। तपाईहरूलाई यो मिठो गीत राखेर कार्यक्रमको शुरूआत गरेका छौ भन्दै नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम लोकको शैलीमा। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहेर सहयात्रा गर्छौं। आज बुधबारको वर्षाई भएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने मिठा र मायला पूर्वेली पश्चिमेली सालेजो काठे कोबरा रोइला घाँस गीत सालेजो लगायतका विभिन्न खालका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनुपर्छ र आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईँले सम्झना पाउनुहुन्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कोस एफएम 95 MHz पनि एकैसाथ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झेर कमेन्टहरू पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्स्योरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। आजको बजाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला कार्यक्रमको शुरूआतमा पहिलो साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो नमस्ते नमस्कार गुड मर्निङ दिदी सन्चै आरामै हुनुहुन्छ?
1: हजुर म एकदम सन्चै आरामै छु पर्छ है त अनि दिदी हजुरहरू पनि एकदम आरामै हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्ने आशा पनि गर्छु है त।
0: हामी पनि एकदम सन्चै आरामै छौँ अहिलेसम्म किनकि देवजीको माया साथले गर्दा नै होला।
1: हजुर हजुर पक्कै पनि
0: अब तपाईँहरूले हामीलाई साथ माया यो सहयोग दिनु भएन भने त फेरि कामै छैन होइन हामी मात्रै आएर।
1: हो नि त दिदी हजुर आउनुहुन्छ एकदम खुसी लाग्छ बोल्न पाइन्छ यसरी सबै भोलि कार्यक्रम यसरी सुन्न पाउँदा एकदम रमाइलो पनि हुन्छ हजुरहरूसँग बोल्न पाउँदा त्यत्तिकै नै एकदम आराम हुन्छ एकदम रमाइलो हुन्छ भन्नुपर्छ है त।
0: ल रमाइलो मानेर सधैँभरि सुन्दिनँ हुन्छ अहिलेसम्म जति रमाइलो छ जतिभन्दा धेरै रमाइलो दिने र गराउने प्रयत्न गर्छौँ हामीले पनि है देवजी।
1: हुन्छ दिदी हजुर
0: खानपिन खानुभयो कि बाँकी छ?
1: अब खाना पाक्दैछ दिदी हजुर आज चाहिँ अलिक ढिलै भयो भन्नुपर्छ पकाउँदै पनि हुनुहुन्छ अब खानुपर्छ एकछिनमा भन्नुपर्छ है त।
0: अब एकैछिनमा खानुहुन्छ अहिलेसम्म खानु भएको छैन?
1: हजुर छैन भन्नुपर्छ।
0: ल अब यहाँले खाना खानु भएको छैन हामीलाई सुन्दै साथ दिँदै साथसाथै फोन गर्नुभयो फोन पनि लागिसकेको छ। एउटा मिठो कौडा गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न त।
1: ए हुन्छ दिदी सम्झनु पर्दा यति मिठो वाइसमा कार्यक्रम सम्झनु हुने दिदी हजुरकै लागि सर्वप्रथम त भन्न चाहन्छु अनि प्राविधिकमा रहनुहुने हाम्रो दिदी सम्झना खड्गीको लागि एकदम मिठो सम्झना छ दिदी भन्न चाहन्छु हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु र अनि मेरो छोरीहरू यहीँ सुन्दैछ छोरी ममता अनि अस्मिताको लागि भन्न चाहन्छु प्लस छोरी पासाङ डोल्मा तामाङको लागि लाइफ मार्फत फेसबुक लाइफबाट सुन्दै होला छोरी पासाङ डोल्मा तामाङको लागि पनि मिठो सम्झना छैनन् भन्न चाहन्छु बहिनी रमिला तामाङको लागि दिदी खालसीतिर रहेर सुन्दै होला दिदी सुस्मिता माझीको लागि पनि भन्न चाहन्छु भान्जीको लागि पनि भन्न चाहन्छु अनि त्यसै गरी उर्मिला थापा मगरको लागि ध्रुव पाण्डे निर्मला पौडेल लगायत मलाई देवमाझी भनेर तिमीमा तिमी सबैको लागि अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्दैछु नि ल नमस्ते बधाई।
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट पनि छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम लोकको शैलीको बसाइमा छौँ हामी हरेक दिन आउँछौ ठिक बिहान 10 बजेदेखि 11 बजेसम्म यो 1 घण्टाको समय विभिन्न मिठा रमाइला लोकगीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयत्न गरेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीबाट अनिता रमदेल भन्नुहुन्छ है।
0: अनिता, आज त मैले आवाज फरक सुने त नि,
2: अलि भाषी होला भन्नुपर्छ है दिदी। हजुर, हिँडेको चिसोले
0: चिसोले हो कि रातभरि दोहोरी गाउनु भयो त?
2: होइन, चिसोले भन्नुपर्छ,
0: चिसोले नै हो त।
2: हो, बिहान बेलुकै अब बारी भित्रै बस्नु पर्छ अनि चिसो लाग्ने त कुरै भएन।
0: पक्कै पनि अब बिहान बेलुकै त्यसमा त्यहाँ पानी परेको छ होइन?
2: हजुर।
0: ल, अब आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्, सधैँभरि काम मात्रै भनेर पनि काममा मात्रै नदौडाउनुहोस्, किनकि खानपिनमा ध्यान दिनुहोस्, आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस्। अब काम त गर्नै पर्छ, अब कसरी कति र कुन समय काम गर्दा सहज हुन्छ त्यो अनुसार चल्नु होला है त। हामी कार्यक्रमतर्फै लाग्छौ, त्यसो भए एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: फर्स्ट अफ अल दिदी हजुरको लागि, टेलिभिजनमा रहने सम्झना खर्की दिदीको लागि, यहीँ सुन्दै हुनुहुन्छ सुशीला तामाङको लागि, सुषमा तामाङको लागि, सोमाया तामाङको लागि, र यहीँ हुनुहुन्छ काका काकी भाउजू दाई भाउजूको लागि, सञ्जिता तामाङको लागि भन्दै छुट्टिन्छु। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रन्तेलजी, सिन्धुली बाट हुनुहुन्थ्यो, उहाँले पनि साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ। हामीले तपाईँले आजको बसेमा साथी सङ्गीत सम्झना दिइरहेका छौं। 048-40-0026 तपाईँले सहभागिता जनाउनुहोस्। उकाली उडारी लेखबेसी भन्छाङ चौतारी दाई जने धेरै साथीहरू हुनुहुन्छ तपाईँसँगै रहेर हामीले पनि सहयात्रा गरिरहेका छौँ। तपाईँ उकाली उडारी लेखदेशी भन्छाङ चौतारी गरिरहँदा तपाईँ थाक्नु भएको छ, तपाईँको थकानलाई मेटाउन पनि मिठा गीत संगीत कार्यक्रममा बज्ने गरेको छु, र आज पनि सोही खालका गीतहरू कार्यक्रममा बजिरहेका छन्। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर, नमस्ते। हजुर
0: नमस्ते। हजुर, आवाज काठमाडौँ बाटो हो अथवा अन्यत्र ठाउँ बाटो हो?
1: अन्य ठाउँबाट भन्नुहोस् है दिदी, सिन्धुलीबाट प्रदीप राणा बोल्दैछु है त।
0: प्रदीपजी, सन्चै आरामै हुनुहुन्छ?
1: एकदम। अनि हजुर लगायत राम्रो छ के छ नि?
0: म लगायत हामी चापतिर गर्ने एकदम ठिक छ। त्यतातिर हजुरको रेडियो कतिको बज्दैछ?
1: हजुरको रेडियो अलिक टिप्दैन दिदी हजुर, अहिले के भइरहेको छ? थुप्रै भइसक्यो, बज्दैन
0: बज्दैन। नबजिकन कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहुन्छ हाम्रो प्रदीपजीले।
1: हजुर, लाइभबाट कहिले काहीँ सुन्छु भन्नुभएको छ दिदी हजुर।
0: लाइभबाट कहिले काहीँ सुन्नुहुन्छ, नत्र रेडियो चाहिँ सुनिँदैन?
1: हजुर हजुर।
0: के चाहिँ भयो होला त, पहिला चाहिँ तपाईँ बसेकै ठाउँ बसेतिर मजाले सुन्नुहुन्थ्यो?
1: हजुर, पहिला सुनिथ्यो, अहिले चाहिँ अलिक सुनिँदैन भन्नुपर्छ है त।
0: ल, अब नसुने तापनि अन्य माध्यमहरू छन्, अब इन्टरनेट अनलाइनमा हुने साथीहरूले त सुनिहाल्नुहुन्छ, विशेष गरी फेरि गाउँघरमा भन्ने बित्तिकै चाहिँ नेटहरू चल्दैन, समस्या हुन्छ होइन? अब चलेको बेलामा र आफू फुर्सदको बेला हुँदाखेरि अन्य माध्यमबाट सुन्नुहुन्छ, अब यहाँलाई जुन माध्यम सहज हुन्छ, जसरी सहजता पाउनु भएको छ त्यसै गरी हामीलाई सुन्नुहोला, केही प्रतिक्रियाहरू छन् भने पनि भन्न सक्नुहुन्छ।
1: भाइ छ भने दुई हजुरलाई पछि सुटुक्क जानकारी दिनेछु नि त है, अहिले त त्यस्तो खासै भनिहाल्नु पर्ने जस्तो त छैन,
0: त्यस्तो भन्नै पर्ने केही छैन।
1: हजुर हजुर।
0: ल, अब छैन भन्नुभएको छैन भनेपछि के हामी कार्यक्रमतर्फै लागौँ कि केहीहरू नयाँ सन्देशहरू केही छ हामीलाई सुनाउनुहुन्छ?
1: कार्यक्रमतिरै लागौँ न भन्न चाहन्छु दिदी हजुर।
0: ल, साथीहरू सम्झिहाल्नुहोस् त्यसो भए।
1: ओके, पहिलो प्रथम दिदी हजुरको लागि भन्न चाहे, अनि हाम्रो प्रविधि मित्रको लागि भन्न चाहे, साथीहरू त धेरै हुन्छ, कसैलाई पनि बुझेको छैन भन्ने चाहिँ।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीबाट प्रदीप राणाजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। हामी 50 साथीहरूलाई नै लिन्छौं भन्दा पनि अब साथीहरू पनि आइराख्नु भएको छ, धेरै साथीहरूसँग हामीलाई प्रत्यक्ष रूपमा सम्पर्कमा जोडौं भन्ने लाग्छ, किनकि फोनै लाग्दैन है, हाम्रो चाहिँ जति गरे पनि फोन लाग्दैन, कहिले फोनै रिसिभ हुँदैन भन्ने साथीहरूको गुनासो भइराख्दा आजको बुझाइमा चाहिँ छोटो मिठोमा कुराकानी गर्ने फटाफट साथीहरूलाई सम्झिन दिइरहेका छौँ हामीले। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, यो आवाज त हाम्रो आरतीजीको हो कि के हो?
2: हजुर आरती नै हो भन्नुपर्छ है त।
0: आरती नै हो आरतीजी? आरतीजी
2: सुनेको छैन रे?
0: खै त मैले त तपाईँको आवाजै सुनिनँ त, त्यही भएर है त।
2: ए हजुर अलिक सुने नेटवर्कको कारणले गर्छ होला।
0: मौसम कस्तो छ? पानी परेको छ के छ? हावाहुरी चलेको छ के हो मौसम? त्यही भएर अलिकति नेटवर्कले साथ दिएन जस्तो छ। मौसमको बारेमा जानकारी दिनुहोस् त आरती जी।
2: मौसम भन्नु पर्यो, घाम लागिरहेको छ, बाटोमा हिँडिरहेको छु, त्यही भएर होला दिदी।
0: कहिले उरालो कहिले उकालो कहिले तिर्सो कहिले कस्तो बाटो हिँड्दै हुनुहुन्छ त्यसो भए? कहाँदेखि कहाँसम्मको यात्रामा हुनुहुन्छ?
2: घरदेखि माथि बारीसम्मको यात्रा हो दिदी, कोदो रोप्न।
0: कोदो रोप्न लेकतिर जाँदै हुनुहुन्छ?
2: हजुर दिदी।
0: ल अब त्यतातिर काम गर्न सहजै छ होला, पानी परेर अब खन्न जोत्न अलिक कमलै छ होइन, माटोहरूले पनि उर्वर शक्तिहरू पाइरहेका छन्, सजिलै छ काम गर्न कि कसो?
2: हजुर दिदी सजिलै छ भन्नुपर्छ।
0: ल अब अलिकति नेटवर्कले साथ दिएको रहेन रहेछ, नत्र म पनि हाम्रो आरतीजीलाई चाहिँ कोदो रूपमा सघाउन आउँथे।
2: हजुर हजुर दिदीलाई किन दुःख दिनु र? अब फेरि दिदी यता आउनुभयो भने कार्यक्रम कसले चलाइदिने र?
0: नत्र एक दिन गीतै राखिदिउँ, म कोदो रोप्न नै सघाउन आउँछु भन्ने लाग्दै थियो, अब यहाँले नआउनु भनेपछि म आउँदिन।
2: होइन दिदी हजुरलाई दुःख नदिउँ होला, बहिनी हुँदा हुँदै दिदीलाई के को दुःख?
0: ल अब यस्तो बहिनी पाउन त सायद खोजेर पनि पाइँदैन होला। सँगै भएको भए झन् मलाई कति सधैँभरि बस्नुहोस् मै काम गर्छु तपाईँ नगर्नुहोस् भन्नुहुन्थ्यो होला हाम्रो आरतीजीले, टाढा हुँदा त यति भन्दैनौ हुन्छ अनि?
2: हजुर दिदी भन्नु नै।
0: ल पक्कै पनि बहिनी भएपछि दिदीलाई काममा हलुको हुन्छ र दिदी भएपछि बहिनीलाई माया पनि अथाहा हुन्छ। ल ठिक छ, यो साथ माया सधैँभरि रहोस् तपाईँ हाम्रो। हामी कार्यक्रमतर्फ लागौ, एउटा मिठो गीत बस्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: हस् दिदी, फर्स्ट अफ अल दिदी हजुरकै प्राविधिकमा रहनुभएको दिदीको लागि, श्रीराज दाईको लागि, मेरो घरमा रहनुभएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी लगायत सम्पूर्णको लागि भन्दैछु, दिन्छु दिदी नमस्कार।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो आरती बस्नेतजी, उहाँले पनि साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ। हिजो आज साउनको महिना पके पनि धेरै ठाउँमा साथीहरू कोदो रोप्दै हुनुहुन्छ, विशेष गरी अब पदौ लाग्दै गर्दाखेरि रोप गोड्ने धान गोड्ने बेला पनि शुरू हुन्छ, एकपछि अर्को कामहरू क्रमश छन्, काम गर्दै हुनुहुन्छ। काम गर्ने क्रममा पनि हामीले अघि पनि भनेका छौँ, उकाली उराली गर्दा विभिन्न ठाउँमा जाँदा हरेक कामहरू गर्दाखेरि पनि हामी सँगै रहेर हामीलाई सुन्दै साथ दिइराख्नु भएको साथीहरू हुनुहुन्छ, हामीलाई जानकारी पनि गराइराख्नु भएको छ। पक्कै पनि तपाईँलाई मिठा गीत संगीतबाट तपाईँको त्यो सुख दुःख थकानलाई मेटाउन हामी मिठा गीत संगीत लिएर आउने गर्छौं हरेक दिन। आजको विषयमा पनि सोही गीतहरू त्यस्तै खालका गीत संगीतहरू कार्यक्रममा बजि पनि रहेका छन् र आज चाहिँ विभिन्न ठाउँमा बज्ने गीतहरू बज्छ, पूर्व बेसीदेखि पश्चिम महाकालीसम्म गुन्जने मिठा रमाइला लोकगीतहरू राखेर तपाईँलाई हामीले मनोरञ्जन दिइरहेका छौं। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वास दिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
4: चिन्ता नगर्नुहोस् तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
4: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
4: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40 इमेल dhramechap@gmail.com
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप
6: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 5 21 158 98 54 0 41 5 75 98 41 96 0 669 98 64 14 17 88
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
1: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
2: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
2: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
2: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
2: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
2: 048-540-239
3: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
6: हजुरको रेडियो

0: कार्यक्रमलाई सेलिमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको वर्षमा रहेर हामीले मिठा गीतहरू राख्दै राख्दै तपाईँलाई मनोरञ्जन दिँदै साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिइरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार धनुजी।
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै सन्चै। हजुर, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै, आरामै छु। हेर्नुहोस् न धनुजी, अहिलेसम्म
1: एकदम एकदम सन्चै हुनुपर्छ। एकदमै खुसी लाग्छ हजुर, सन्चै गरेर त हामी रेडियो सुन्न पाएको छौँ होइन?
0: त्यही भएर त मैले पनि भन्छु, म पनि त सन्चै छु र पो तपाईँहरूसँग बोल्न पाएको छु भन्ने लाग्छ कि मलाई पनि।
1: हजुर, एकदमै हो नि।
0: यदि म बिरामी भएर अहिले घरमा सुतेर बसेको भए म त अनुजीसँग आजको दिनमा बोल्न पाउँथे त पाउँदिन थिए।
1: हो नि, एकदमै हो नि।
0: अनि के छ
1: मौसम, कस्तो छ दिदी उतातिर?
0: हजुर,
1: मौसम कस्तो छ?
0: मौसम त अब पानी पर्ला जस्तो छैन धनुजी, अब घाम लाग्छ जस्तो छ।
1: यता त पानी पर्न पर्न लागिरहेछ, अब बर्खाको दिन एकैछिन पानी पर्छ एकैछिन घाम लाग्छ, त्यस्तै हो नि।
0: ल, अब यता चाहिँ घाम लागेकै छ, लागि नै रहेको पनि छ है। त्यसको साथसाथै अब गर्मी गर्मी छ, बिहान बिहान चाहिँ अब बाहिर निस्क्यो भने चाहिँ चिसो चिसो पनि छ। अब बिस्तारै बिस्तारै साउन भदौ असोज लागेपछि त चिसो महिना पनि सुरु हुन्छ है।
1: हजुर, हो नि।
0: तर अहिलेसम्म त गर्मी नै छ।
1: अहिलेसम्म हाम्रोमा त त्यति गर्मी पनि छैन, हजुरहरूकोमा त गर्मी हुन्छ, हाम्रोमा त एकदम चिसो नै छ भन्नुपर्छ है।
0: ल, चिसो छ, चिसोमा बस्दै हामीलाई सुन्दै हुनुहुन्छ। अब चिसो चिसो मौसममा गीत सङ्गीत सुन्दा तातो तातो भइरहेको होला नि त हाम्रो धनुजीलाई। ल, खानपिन खाइसकेर कार्यक्रम सुन्दै हुनुहुन्छ अनि आजको दिन कसरी बित्छ, के छ अरू नयाँ खबर, के छ भने बताउनुहोस् न।
1: खानपिन एकदमै भइसक्यो आज त, अनि खासै नयाँ नौलो केही पनि छैन। घरमै यसो रेडियो सुन्ने, यसो खसी बाख्राहरू यसो घाँस दिने, त्यस्तै हो।
0: खसी बाख्रालाई घाँस दिने भन्नुहुन्छ, काटेर ल्याइदिने अरू हुनुहुन्छ र घाँस दिने मात्रै हो कि काटेर ल्याइदिने पनि आफै दिने पनि आफै
1: आफै ल्याउनु पर्ने नि, काटेर आफै ल्याउने अनि त्यस्तै हो।
0: आज काटेर घाँस काटेर आइसक्नु भयो?
1: हजुर दिदी,
0: आज घाँस काटेर आइसक्नु भएको?
1: हजुर, आइसकेको। अब एकछिनमा अब जानुपर्छ, बर्खाको घाँस पुग्दैन पो, क्या के गर्नु, गाह्रो पो छ त।
0: कलिलो घाँस जति खाए पनि गाई बस्तुको पेटहरू पनि भित्रै खोप्रो परेर पसा देखिन्छ है।
1: हजुर, हो नि, एकदमै जति घाँस हाले पनि हेर्नु न, कति घाँस काट्नुपर्छ है।
0: अब फागुन चैतमा चिप्पेको घाँस हुन्छ, फेरि गाई बस्तु पनि दाँत दुख्ला खाँदैनन् पनि त्यो बेला, फेरि भेर भएर कि दाँत दुखिरह्यो, यति बेला कलिलो कलकलाउँदो कलिला घाँसहरू छन्, उनीहरूलाई पनि खानु मन लाग्छ होला। हामीलाई मिठो चिज धेरै खानु मन लाग्यो जस्तै त होला नि होइन?
1: एकदमै हो नि। अब घाँस त अब कलिलो हुन्छ, अब चिसो घाँस, त्यही भएर हिउँदाको घाँस लगाए त एक बारीले तन्नै एक दिनलाई पुगिहाल्थ्यो है। अहिले त अब काटेको काटे हो नि त घाँस त, मेरो त यस्तो
0: धेरै पनि नकाट्नुहोस् भन्नुहोस्। गाई बस्तु भनेको अब हुन त हामीले पालेपछि उनीहरूलाई अब अगाउँछ, खुवाउनु चराउनु पानी दिनु हाम्रो कर्तव्य हो होइन? तर अब घाँसै मात्रै जानुपर्छ है, घाँसै मात्रै खुवाउनु पर्छ भन्ने छैन, अहिले अन्य चिजहरू पनि खुवाएर पनि हामीले पाल्न सक्छौँ होला जस्तो लाग्छ।
1: एकदम हो त, अब के गर्नु,
0: हिजो आज अब पुरानो मकैका कोष्टा होलान् होइन, परालो होलान्,
1: खाँदैनन् नि दिदी अहिलेको, अहिले हिजो आज त कहाँ, हामी पनि त्यो पुरानो मकै अब कोदोहरू मिठो हुन्छ त त्यस्तै नै हो, मिठो नै मान्दो रहेनन्।
0: बाध्यता परेपछि त खानु पर्यो नि त, फेरि
1: खाना त अब बल्ल बल्ल त खाँदो होला नि, तर पनि अब भनौँ अब उनीहरूले मन पराउँदैनन् कि अहिले अब हरियो घाँस खाने टाइममा त्यस्तो खाना खाँदा दुब्लाउँछ नि, त्यही भएर राखिँदैन गोरिसक्यो हालिसकिन्छ पहिला नै।
0: ल ठिक छ ठिक छ, त्यसो भए खोलेको घाँसमा धेरै पल्काउनु भएको छ, त्यही भएर पनि अब धनुजीलाई दुःख दिन्छौँ हामी, हामी खाँदैनौ, हामी यस्तो खाने हो भने होइन।
1: अब अहिले घाँस काटेन भने जङ्गल हो नि त हेर्न, कुरो नै कुरो गाँ कस्तो, अब घाँस भनेपछि कुरै कुरो पनि हुन्छ, हिउँदामा कुरो त्यो फुलेपछि बसिसक्नु हिँड्सक्नु हुँदैन, त्यही भएर त्यही घाँस काललाई काट्दै अब लगाउनु पर्छ, खर घाँस घारीको घाँस।
0: ल ठिक छ, अब जता ततै उदाङ पार्नुलाई घारिनु बार्नुहोस्। ठिक छ, हामी अब कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत गर्छ साथीहरूलाई सम्झनुहोस् न।
1: ओके हुन्छ, फर्स्टमा यति मिठो आजमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ हजुरकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी सम्झना दिलाजन भाइ हुनुहुन्छ, अनि हाम्रो सिरी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, लगायत मेरो मम्मी हुनुहुन्छ मम्मीको लागि भन्न चाहन्छु, बाबा र नाना केटिएम जाँदै हुनुहुन्छ काठमाडौँ जाँदै हुनुहुन्छ, काठमाडौँको यात्रामा सफल हुन नसकेको होस् भन्दै सुनाउन चाहन्छु, विशेष मेरो प्यारी साथी अनुलङ्गेली मगरको लागि सम्झना छ भनेपछि प्यारी साथी जेनिसा श्रेष्ठा शिला अधिकारीलाई धेरै सम्झना माया छ, अविनाश कुमार छेत्री दिनु कलबुत छेत्रीलाई पनि सम्झना छ भन्न चाहन्छु, दाई देवमाझी दुर्गा पाण्डेलाई पनि सम्झना छ है भन्न चाहन्छु, हिराबहादुर दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, राजघले मगर दिल्ली अछमी सुन्दै हुनुहुन्छ उहाँलाई पनि सम्झना छ भन्न चाहन्छु, साथी शुक्रराज रचाई हुनुहुन्छ साथी एकदमै निलान्सर साथी वीरेन्द्र विष्ट कुमार श्रेष्ठ अनि कृष्णा सुनवारलाई पनि सम्झना, सिम्पल सुमित सुनवारालाई पनि सम्झना है भन्न चाहन्छु, रमिला बहिनी रमिला त हामी सम्झना छ ल बुनु भन्न चाहन्छु, अनि रिया योगी बहिनीलाई पनि सम्झना छ भन्न चाहन्छु, फोन गर्न नपाए तापनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि साथी मौसम अछामीको लागि, अनि हाम्रो साथी दुबईतिर हुनुहुन्छ अविनाश लुङ्गेली मगरको लागि, रामेश्वरको साथी इन्डियातिर हुनुहुन्छ सिम्पल वीरबहादुर तामाङको लागि, दाई हुनुहुन्छ रविन तामाङ धेरै सम्झना छ दादा भन्न चाहन्छु, लगायत साथीहरू त धेरै हुनुहुन्छ, सबैको नाम लिएर साध्य छैन है, सबैजनामा सम्झना छ माया छ भन्न चाहन्छु, र अनि अनि सबिना पोखरेललाई पनि सम्झना छ भन्छु ल। नमस्ते
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुजी, उहाँले आफ्ना आफन्तजन साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ पालो तपाईँको, अब हामीसँग धेरै समय बाँकी छैन, 10:44 गइसकेको छ, त्यही भएर तपाईँले पनि सहभागिता जनाउनुहोस्, तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ, आज चाहिँ मात्रै साथीहरू सम्झन पाउनुहुन्छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, फेरि पनि स्वागत गर्छु। हेलो नमस्कार, हजुर नमस्कार, यो आवाज मन्थलीदेखि हो,
2: हजुर हजुर दुर्गा पाण्डे
0: दुर्गाजी सन्चै हुनुहुन्छ, हाम्रै कृपाले बाँच्नु भएको हाम्रो दुर्गाजी,
2: हजुर हजुर
0: ए ल पक्कै पनि एक अर्का प्रति एक अर्काको माया प्रेम प्रणाले हामी बाँचिरहेका छौँ होइन त,
2: हजुर हजुर,
0: खानपिन भएको बाँकी छ त दुर्गाजीको,
2: हजुर भर्खरै खाना खाएर औषधी खाएर हजुरको प्रश्न सुनेर बसिरहेको
0: ल, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, मन्थलीतिर मौसम अब पानी पर्ला जस्तो छ कि शीतल गर्मी घाम त्यसरी चर्को के छ, ल गर्मी मौसम छ, गर्मीमा बसेर हामीलाई सुन्दै गीत संगीतबाट शीतल त बनाउँदै बसिराख्नु भएको छ भने आशा गरे मैले, ठिक छ अब खानपिन पनि भइसकेको छ, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस् भन्दै म कार्यक्रमतर्फै लाग्छु, एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न,
2: उहाँहरूको लागि अघि भर्खर फोन गर्ने बहिनी भनु बज्मेरलाई बहिनीलाई एकदम मिस्किरहेछु बहिनी भन्छु, अनि प्रिया सब देवमाझी म सब यति बहिनीहरू हुनुहुन्छ, प्रिया बहिनी निर्मला पौडेल निर्मला लामा मेघाला मगर रिहायती रिटासनर अनि पासल डोङ्गा तामाङले विद्यार्थी भन्छु अनि रम्ब तामाङलाई मिठो सम्झना भन्छु गेरमा तेह्र हुन्छ सुनिल थामी दुर्गा थामीलाई एकदम मिस गरिरहेको भन्छु अनि साथी रोशन शेख प्रवीण श्रेष्ठ अनि मनोज कार्की दिनेश नेपाली अनि बहिनी सविता भन्छु जति पनि साथीहरू मेरो
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गर्व पाण्डेजी उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ म कार्यक्रमको अन्त्यतिर छु अब एकजना साथीलाई हामी प्रगति सम्पर्कमा जोड्छौं त्यसपछि चाहिँ हामी कार्यक्रमबाट पनि विदा माग्नुपर्ने बेला पनि भइसकेको छ यति बेला हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ हामी साथीहरूको फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौं तर सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ यति बेला चाहिँ को हुनुहुन्छ स्वागत गर्छु हरियो नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ के भन्नुभयो तिसा पानीबाट के श्रेष्ठ भन्नुभयो धनकुमारजी धनकुमारजीको आवाज हिजो अस्ति त फरक जस्तो लाग्थ्यो त
3: हजुर
0: आज के भइरहेको छ आवाजमा टेलिफोन सम्पर्कमा धनकुमार श्रेष्ठजी भन्दै हुनुहुन्थ्यो चिसा पानीबाट उहाँको फोन कतिको हो अथवा आफै कटाउनु भयो ठिकै छ अब उहाँले साथीहरूलाई चाहिँ सम्झना पाउनु भएन उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ म तपाईँको फेसबुक कमेन्टलाई वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु फटाफट तपाईँको कमेन्ट वाचन गर्दै कार्यक्रमबाट विदा हुनुपर्छ यति बेला हुनुहुन्छ पहिलो साथी भावना मगरजी नमस्कार सबैलाई सम्झेको छु ल भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार है सम्झना सबैमा चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ कमला मुखियाजीले पनि नमस्कार छ भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको व्यवसायमा धनु गजमेरजी उहाँ पनि लेख्नुहुन्छ भन्दै थिए तर पहिले साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ सम्झनाजीले को हुनुहुन्छ स्वागत गर्छु हेलो
4: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
4: म बोल्दैछु सालुबाट प्रेमिका र साइली
0: प्रेमिका के छ हाम्रो प्रेमिका आजको खबर हामीलाई कति प्रेम लिएर आउनुभयो मेरो पनि एकदम ठिक छ प्रेमिकाजीसँग मेरो पहिलोचोटि कुराकानी हो कि भन्दा अगाडि तपाईँ हाम्रो भेट भइसक्यो पहिलोचोटि योभन्दा अगाडि किन फोन लागेन कि मसँग बोल्न मन लागेन कि के हो भन्नुहोस् न आज चाहिँ कसरी लगाउनु भयो है हाम्रो प्रेमिकाजीले ल त्यसो भए तपाईँ मेरो र कार्यक्रमप्रति धेरै प्रेम रहेछ त्यही भएर लाग्यो आज अनि अनि हाम्रो प्रेमिका चाहिँ के गर्नुहुन्छ समय हुँदैन भन्नुहुन्छ केमा व्यस्त हुनुहुन्छ भन्नुहोस् न अहिले चाहिँ स्कुल बिदा छ अथवा पढाइ सुरु भइरहेको छ बर्खे विधामा घर बस्दै हुनुहुन्छ विधाको समयमा खास के गर्नुभयो त्यस्तै हो अब कोदो रोपेर सघाइसक्नु भयो कि बाँकी नै छ त नि भर्खर कोदो रोप्न सुरु हुँदैछ फेरि धान गोड्ने बेला भयो कताको काम सघाउने आफत छ त नि त्यो लगाइसकेका चिज हुर्किँदै गर्छ बरु यता नहुर्केको चिजलाई हुर्काउँ भन्ने उद्देश्य हो ल ठिक छ तपाईँ पनि अब भारी बाँझो राख्नु भएन पहिले कोदो रोपिसकौँ त्यसपछि धान गर्नु भयो नि त ल कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत गरी पहिलोचोटि आएको छु भन्नुभएको छ अब आगामी दिनमा यहाँको हरेक कार्यक्रममा फोन लाग्छ सहभागिता हुनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु साथै कार्यक्रममा म अन्त्यतिर छु। अब प्रेमिकाजीसँग धेरै प्रेम साटासाट गर्दै कुराकानी गर्न मन त थियो, तर समयले अब विदा माग्नुपर्छ भनिसकेको छ। त्यही भएर भोलिको अवसरमा कुरा गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
4: हजुर, मेरो साथीहरू सम्झिनु पर्दा दिदीहरूको लागि, त्यसै गरी मेरो घर फ्यामिली है, सुन्दै हुनुहुन्छ मम्मी मेरो भाइको लागि, दिदीहरू भन्नुपर्दा अप्सरा घिमिरे रमिना र साइलीको धेरै धेरै मिठो सम्झना छ भन्न चाहन्छु। साथीहरू सम्झिनु पर्दा समीक्षा खड्का, नमिता खरमगर, नमिता खरमगर, अनिता, अस्मिता, हरि सबैको लागि मिठो सम्झना छ है भन्दैछु भन्न चाहन्छु। र ड्याडी काठमाडौँ हुनुहुन्छ, उहाँलाई पनि एकदम धेरै
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रेमिका र साईले चाहिँ। अब चाहिँ कार्यक्रमको लगभग समय छैन, अन्त्यतिर आइसकेको छु म। छोटो म तपाईँको कमेन्ट वाचन गर्छु। धनु गजमेरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु आए भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो प्रत्यक्ष सम्पर्कमा पनि कुराकानी भइसकेको छ। अमिनाजीले पनि लेख्नुहुन्छ, नमस्कार, म अमिना सुनवार कार्यक्रम सुन्दैछु दुलखाबाट भन्नुभएको छ। संगीता लामा संगीताजीले पनि नमस्ते है हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले दोलखाबाट सुनेको जानकारी गराउनु भएको छ। क्षेत्री आयुषजीले पनि नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु दोलखाबाट, अब बस्नेको त सबैको लागि भन्दै हुनुहुन्छ। धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, सम्पूर्णमा चाहिँ गुरु पूर्णिमाको शुभकामना, म ढोका धर्मराज फिर्तामोडो झापा घर भइहाल्छ दुवैबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी दीपिका पूर्व छाने मगरजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ। त्यसै गरी देवेन किश रंजानजीले पनि आज गुरु पूर्णिमाको पावन अवसरमा मेरो जीवनमा ज्ञान संस्कार र अनुशासन र सही बाटो देखाउने सम्पूर्ण आदरणीय गुरूजनप्रति हार्दिक श्रद्धा सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। सम्पूर्ण गुरूहरूमा गुरू पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। गुरू ब्रह्माण्ड, गुरू विष्णु, गुरू देवो महेश्वर, गुरू साक्षात परम ब्रह्माण, तस्मै श्री गुरू देव नमः भन्नुभएको छ। देवेन्द्रजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले गुरूप्रति देखाउनु भएको आदर सम्मान मायाप्रति यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी यमुना वैभाजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। बिरजङ लिम्बुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। डीएम थापा मगरजीले पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। बेली अक्सानीजीले पनि नमस्ते हजुर भन्नुभएको छ। गुराज सरोज सुसाराजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुस्मिता लिम्बुजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ, उहाँले शंखुवा सभाबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यस्तै गरी अर्को साथी हुनुहुन्छ बुधवीर तामाङजी, उहाँले पनि लेख्नुहुन्छ, हेलो दर्शन, नमस्ते, नमस्कार है, साथमा गुरू पूर्णिमाको पनि शुभकामना, म उत हुने बुधवीर तामाङ काभ्रे पोलाञ्चको घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सपना तामाङजीले पनि हजुर दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने गीत हजुर लगायत सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी देव माझी, अनिता रमतेल, प्रदीप राणा, आरती बस्पेत, धनु गजमेर, ध्रुव पाण्डे, धनकुमार श्रेष्ठ, प्रेमिका रसाईली हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकुशेली अब दिवर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने, साथ दिने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मरेदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्दै गर्दै प्रविधि संयोजनमा रहेर मलाई एकिन्जेलसम्म साथ दिनुभए सम्झना खड्की, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो सालेजो गीत बज्छ, सलल बग्यो भन्ने रामजी खाँड कृष्ण गुरूङको आवाजमा रहेको मिठो गीत छुट्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

हजुरको रेडियो 120 अहिले बिहानको 11 बजे हजुरको

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। आज विश्व बाघ दिवस हरेक वर्ष जुलाई महिनाको 29 तारीकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न तिनको प्राकृतिक वास स्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ दिवस गणनाको संख्या सार्वजनिक गर्ने भएको छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धि सागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, सन् 2014 198, 2018 235 रहेको थियो। सन् 2022 गणना अनुसार सबैभन्दा बढ़ी बाघ चितवन राष्ट्रिय निकुञ्जमा 128, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा 125, पर्सा राष्ट्रिय निकुञ्जमा 41, शुक्लाफाटमा राष्ट्रिय निकुञ्जमा 36 र बाटे राष्ट्रिय निकुञ्जमा 25 बाघ रहेको मन्त्रालयको तथ्याङ्कमा छ। विश्व सन् 2010 झण्डै 3200 संख्यामा रहेको बाघको संख्या सन् 2025 तथ्याङ्क अनुसार बढ़ेर 5357 पुगेको छ। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वकै उदाहरणले काम गरेको रहेको जनाएको छ। सुनसरीको दिवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्प कमल दाहाल, प्रचण्ड नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, अर्थमन्त्री सोनी मुवागले, नेपाली कांग्रेसका संसदीय दलका नेता विष्म राजा आङदेवी, रासपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुम्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत सहभागी हुनुहुन्छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खुस्सा प्रहरीको गोली लागेर 30 वर्षे ओम प्रकाश मेहताको ज्यान गएको थियो। यो घटनापछि सुनसरी अशान्त बनेको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन्। पार्टी नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 79 वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले 3 दिन शोक मनाउने भएको छ। ललितपुरको जावलाखेल स्थित हेली अफ अस्पतालमा उपचारको क्रममा मंगलबार श्रावण 12 गते नेता श्रेष्ठको निधन भएपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले 3 दिन शोक मनाउने निर्णय गरेको हो। नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ। श्रावण 13, 14 र 15 गते 3 दिनसम्म पार्टीको केन्द्रीय प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, श्रावण 14 गते बिहिबारका दिन केन्द्र प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको 13 दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। स्वर्गारोहणको 13 दिनमा श्रेष्ठको गृह तथा जिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ।
नेपाल चिकित्सक संघले बुधबार दोस्रो दिन पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाहरू बाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द गराएको छ। पर्साको वीरगंज स्थित नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आशंकित आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकार उदासीन बनेको भन्दै संघले आन्दोलनकारीलाई निरन्तरता दिएको हो। चिकित्सकहरूको यो आन्दोलनका कारण देशभरका अस्पतालहरूमा ओपीडी नियमित स्वास्थ्य परीक्षण शल्यक्रिया र अन्य गैर आकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। यद्यपि सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै अस्पतालहरूमा आकस्मिक इमर्जेन्सी सेवा पनि सञ्चालनमा राखिएको छ। आन्दोलनको प्रत्यक्ष असर राजधानी काठमाडौँ प्रमुख सरकारी अस्पतालमा परेको छ। विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टेसिङ र वीर अस्पतालमा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरूको उल्लेखनीय भीड़ र चाप देखिएको छ। नियमित ओपीडी सेवा बन्द भएपछि काउन्टरमा पुगेर पनि बिरामीहरू उपचार नपाई निराश भएर घर फर्कन बाध्य भएका छन्। केही बिरामीहरू पनि आकस्मिक कक्षतर्फ लागेका छन् र वा वैकल्पिक अस्पतालहरूको खोजीमा भौतारिरहेका छन्। नेपाल चिकित्सक संघले घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याएर कड़ा कार्यवाही नगरेसम्म र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित नगरेसम्म पनि नहट्ने जनाएको छ। माग पूरा नभई आन्दोलनका कार्य कमलाई थप खडा र सशक्त बनाउन बाध्य हुने चेतावनी समेत संघले दिएको छ। यता अस्पतालमा सेवा थपाउँदा सासी भोग्न बाध्य बिरामी तथा सर्वसाधारणले पनि सरकारसँग अविलम्ब समस्या समाधानको माग गरेका छन्। उपचार पाउने नागरिकको मौलिक अधिकार खोसिएको भन्दै उनीहरूले चिकित्सकहरूका जायज भागलाई तत्काल सम्बोधन गरेर अवरूद्ध स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। देशका विभिन्न स्थानमा लगातारको वर्षापछि पहिरो र बाढ़ीका कारण बुधबार बिहान 8 बजेसम्म 5 प्रमुख राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने एक राजमार्ग एकतर्फी सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेको कुर्कुट र नेपालतोको कुलेखानी जेब्रेसे खण्ड रहेको जीबीपी राजमार्गमा सम्भावित बाढ़ीका कारण मंगलबार साँझ 6 बजेदेखि अर्को सूचना नभएसम्म राति सवारी सञ्चालनमा रोक लगाएको छ। उक्त सड़कमा बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने अवस्था अनुसार सवारी सञ्चालन गरिने जनाएको छ। त्यस्तै मकवानपुरको हेटौडा भीमफेरी बागमती ललितपुर खण्डको काली कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमको कारण मंगलबार साँझ 7 बजेदेखि अर्को सूचना नभएसम्म राति 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर क्षेत्रमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध रहेको छ। काठमाडौँ नागार्जुन नगरपालिका 8 स्थित सीता पाइला धार्के सड़क खण्डमा पहिरो खस्ता सड़क पूर्ण रूपमा बन्द भएको छ। इलाम नगरपालिका 9 राजदुवाली छापा ताप्लेजुङ सड़क क्षेत्रमा अविरल वर्षाको कारण बेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको छ। वैकल्पिक मार्ग समेत प्रभावित भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोको भुटेकोसे गाउँपालिका 4 किलो तातो पानी जाने बाटो र गाउँपालिका 2 कोदारी क्षेत्रमा पहिरोका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको छ। एकतर्फी सञ्चालनमा मध्य पहाड़ी लोकमार्ग भोजपुर नगरपालिका 5 जोखिम क्षेत्रमा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। उक्त सड़कमा वैकल्पिक राजमार्ग समेत प्रयोग भइरहेको छ। नेपाल प्रहरीले वर्षा जारी रहेकोले पहिरो र बाढ़ीको जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सुर्खेतबाट आसामतर्फ जाँदै गरेको फोर्स गाड़ी दैलेखमा दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। बुधबार बिहान करिब 8 बजे दैलेखको गुराँस गाउँपालिका 1 स्थित मैले खोलामा सुप्र 01001003
72 नम्बरको फोर्सकारी सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाड़ीमा चालक सहित 6 जना सवार थिए, तीमध्ये 2 जना सकुशल रहेका छ र 4 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी सड़कसम्म ल्याएको थियो। प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विश्वकर्माले घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको बताउनु भएको छ। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हौस् त नमस्कार।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
11: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय, सागुटार, रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
3: स्तनपानलाई प्राथमिकता दिउँ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
11: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
11: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
11: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
11: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
11: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
11: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
3: स्तनपानलाई प्राथमिकता दिउँ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
4: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 86 96 10। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
3: स्तनपानलाई प्राथमिकता दिउँ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राही

0: विद्यार्थीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना, सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाबदेहितामा जोड। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, शपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संसदीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले संसदीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि संसदीय लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराती फेरि कर्फ्यू विस्तार गरी 10 लागू गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसै गरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 मात्रै बाघको आक्रमणबाट 141 ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी पारदर्शी उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय कार्य सम्पादनका चरण समयसीमा अपेक्षित उपलब्धि कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय विभाग आयोग कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढ़ाउनुभयो। श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एथिन्जेल हामीले सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो 4 वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदी तोलामा 10 बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फसेको आशंका गरिएको छ। इओस शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्यूडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताका इचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ 1 झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 र अर्को खेलमा 3 पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न बाघको संख्या बढ़ेर 429 पुग्यो 4 74 थपिए संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड़ जापानमा भूकम्पबाट 13 ज्यान गयो शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: को रेडियो 102.1 मेगाहर्ट्ज।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: सस्तोमई पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98360423422।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ ललिता आयु र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आज बुधबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ तपाईँको लागेको चाहिँ आज चाहिँ तपाईँको रोजाएको प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँले चाहिँ कथा कविता शायरी गजल अथवा गीतहरू चलचित्र गीतहरू गाउन मन छ भने पनि तपाईँले आजको बसाइमा गाउन सक्नुहुनेछ र तपाईँको रोजाइको प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। र तपाईँले क्यारिकेचर गर्न आउँछ भने पनि क्यारिकेचर पनि गर्न सक्नुहुनेछ र कार्यक्रममा अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी वाचन गर्नेछौ। तपाईँ फटाफट फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत तिमी हुन्छ भन जसैकै गरौला भन्ने एकदमै मिठो गीतबाट हामीले कार्यक्रम स्नेह सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रममा आज तपाईँको रोजाएको प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनुहोला 0848 40 00 26 माध्यम भएर सहभागिता जनाउनु। त्यस्तै मिठा रमाइला गीतहरू गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ र फटाफट मेसेज पनि गर्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला। यस समय तपाईँ उकाली उराली बन्च्याङ चौतारी मेलाबाट गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ र हुनुहुन्छ। धेरै साथीहरूले फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ, आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना पठाउनु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, अब हेरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशतर्फ लाग्छु म। सत्यकला ईश्वराजी हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एन्ड ह्याव अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा चितवनदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते, नमस्कार है, म बाबुराम मगर हो, खलडुङ्गा पोकली घर भई आज रियादबाट सुन्दैछु। सबैलाई धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथीसँगै सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। विशेष धन्यवाद। त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते, नमस्कार हजुर, बबिताजी बोल्नुभयो, भन्नुभएको छ। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा चितवनदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते, नमस्कार है, म

0: के छ अनिताजी हजुरको खबर? म लगायत हाम्रो रामेछाप डाँडातिर पनि एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ, काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। हजुरको तिर के कस्तो छ सुनाउनुहोस् न।
1: हजुर, हाम्रो यतातिर पनि अब यस्तै घाम लागिरहेको छ, एकदम राम्रो रमाइलो छ भन्नुपर्छ। अब बर्खाको समय हो, कहिले घाम लाग्छ कहिले पानी पर्छ, अहिले चाहिँ पानी छैन, घाम लागिरहेको छ, एकदम राम्रो छ भन्नुपर्छ है।
0: ल ठिक छ, यता र त्यता उस्तै छ मौसम होइन, अब कहिले घाम लाग्छ कहिले पानी पर्दा जस्तो हुन्छ, धुम्ब हुन्छ कहिले पानी नै पर्छ, यस्तै छ र यो अब बर्खायाममा त सुरु हुने मौसम नै हो, यस्तै हुन्छ। र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला पनि भन्न चाहन्छु, अहिले घरतिर हुनुहुन्छ बाहिर हुनुहुन्छ?
1: हजुर, म घरमै नै छु भन्नुसक्छ।
0: घरमै हुनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आजको बसाइमा कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि छैन हजुरलाई?
1: हजुर, अब एकदम थाहा छ भन्नु सक्छ।
0: ल हामीलाई आज के सुनाउनुहुन्छ अनिताजीले?
1: हजुर, गीत रोजाइमा पार्नु पर्ने भन्नुभयो होइन हजुरले?
0: आज गीत रोजाइमा होइन, आज चाहिँ तपाईँको प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ भनेपछि अब तपाईँलाई कथा कविता गजल शायरी जुनसुकै आउँछ होइन या आउँदैन भने तपाईँले क्यारिकेचर पनि गर्न सक्नुहुनेछ, साथै होइन तपाईँले गीत पनि गाउन सक्नुहुनेछ चलचित्रको, तपाईँले जे आउँछ त्यो चाहिँ आज सुनाउनु पर्ने हुन्छ है त? यसो कथा कविता के आउँछ? ल ठिकै छ, आउँदैन भने हामी आजको बसाइबाट छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। कार्यक्रम सुन्ने गर्दा चाहिँ कार्यक्रम सुनिरहेको छु भन्नुहुन्छ र कार्यक्रमको विषयवस्तुमा थाहा हुँदैन, मैले कार्यक्रमको सुरुवातीदेखि नै भनिरहेको छु, कतै मैले त त्यस्तो भनेको छैन जस्तो लाग्छ है। आज गीत रोजेमा पार्न पाउनु हुने होइन भनेको चाहिँ पाउनु भने चाहिँ भनेको छैन जस्तो लाग्छ। आज तपाईँको प्रस्तुति प्रस्तुत गर्नुपर्ने हुन्छ, तपाईँलाई जे आउँछ त्यो चाहिँ कार्यक्रममा तपाईँले आएर चाहिँ भन्नुपर्ने हुन्छ र मैले तपाईँलाई जानकारी गराएँ। सुन्दै गर्नुहोस् कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव पनि दिनुहोस् र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
0: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
5: चन् नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश सुला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडान नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौ, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

कार्यक्रम एकदमै मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्राम विश्राम बस्दै फेरि उपस्थित भइसकेको छु। अब चाहिँ हामी फोन मार्फत चाहिँ कुराकानी गर्दैनौ। आज साथीहरूको सहभागिता कमै छ, फोन नलागेर पनि हुन सक्छ, तपाईँहरू आफ्नै काममा व्यस्त हुनुहुन्छ, व्यस्तता पनि कार्यक्रममा सहभागिता हुनुभएको छैन र कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतहरू राखिरहेका छौँ हामीले र तपाईँले सुनेर साथी दिनुभयो होला। यति बेला तपाईँ कोदै रुप्दै हुनुहुन्छ होला, मेलाबादमा हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला, तपाईँ विभिन्न ठाउँमा रहेर पनि कार्यक्रम सुन्ने प्रयास गरिराख्नु भएको छ, कार्यक्रममा सहभागिता जनाउन नपाए तापनि कार्यक्रमलाई सुनेर साथ दिनु भएको छ भने आशा लिएका छौं। धेरै साथीले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र धेरै कमेन्टहरू पनि बाँकी रहेको छ। यति बेला भने तपाईँले पठाउनुभएका कमेन्टहरूलाई नै प्राथमिकता दिनेछु। फोन मार्फत अबको व्यवसायमा चाहिँ हामी कुराकानी गर्ने छैनौँ, अर्को व्यवसायमा पक्कै पनि हामी फेरि उपस्थित हुनेछौँ र तपाईँसँग मिठा कुराकानीको साथमा सहयात्रा गर्नेछौ। हुनुहुन्छ अर्सुगर राज र साइली निर्दोषी हुनुहुन्छ। हेलो हजुर नमस्कार। एन सांगीतिक अभिवादन म पाँच सरी ल्याङ साथ घर भइहाल चाहिँ फेरि चारडब्ल्यूबाट शुक्र राज र साइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा साथीहरू हुनुहुन्छ जीवन सहयात्री कमला र साइली प्रेम कला चारेटी केन्द्र साम्बाभे अरूणा साम्बाभे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेर्थमे सुमे लिम्बु संसमाई केरूङ ताराशंकर विनिता दाहाल सुवेदी मनमाया तिमिल सेना रामकृष्ण एकल यादरी पाँच परेश सोनिम राई सुप्रिया पान्तवाई कविता गताने मुना खड्का अर्पण रोशनी राई सरस्वता पोखरेल राजकली मगर तानु कजमेरे तिलु एम्फू राई हरिमाया चमला गाई भूपाल दुलाल अभागी सृजना विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बु भीम खतानी टकाल धर्मराज धन कुमार खाते त्यसै गरी फुलमाया सेन्चुरी हुनुहुन्छ सुहाङमा लिम्बु र लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बुद्ध वज्रचारीजी हुनुहुन्छ सम्झना म्याम नमस्ते भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ अर्को साथी सोना कन्दुङबाजी हुनुहुन्छ सेवाहरू नमस्कार आज सम्झना शेष हजुर म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरू टिकाराम सोनवार लेखक पान्ता राई सोस्तानी भुजे लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी परमा तनुगज मेरो सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज काम्बाङ अनुजान तुलुङ पवित्र तामाङ अनिता सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जिला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुजन थामी श्रीराज महतीभक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष यामिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गे युक्तुप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अबिर बाणे देवेन किशोर अन्जान समीर स्वर्गीय किरात आजिस्मिन चामलिङ राई बेलिया समी मिनागी सिंह रत्न शमशेर थापा सुनिता एङ्मी गुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता लिम्बुजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ प्रदीप तामाङ त्यसै गरी हुनुहुन्छ जसवीर तामाङ हुनुहुन्छ सन्जा वीर लिम्बु र त्यसै गरी ललिता सोनवार वीर कुमार तामाङ त्यसै गरी राई कान्छा हुनुहुन्छ ललित भन्नुभएको छ ममता कान्छी भावना त्यसै गरी हजुरको रेडियो सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता लिम्बु उहाँले लेख्नुभएको छ त्यसै गरी वर्षा मगरजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ हिराबहादुर लोकाई नमस्ते भन्नुभएको छ उमेश रेग्मी नमस्कार भन्नुभएको छ सम्पूर्णलाई नमस्कार है त्यसै गरी निशा तोकरजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ भागी अभियान श्रेष्ठजी हुनुहुन्छ उहाँले पनि नमस्ते नमस्कार हजुर म पनि यता दोलखाको सोनखानीबाट सुन्दैछु दिदी हजुर भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ उहाँले लेख्नु भएको छ तेन्जिङ शेर्पाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो नमस्ते दिदी अब चाहिँ ओकलडुगा पोकली घर भइहाल्छ कुवेतबाट हाम्रो पात्र मार्फत सुन्दैछु है सम्पूर्णलाई मिस्यु भन्दै छुटिन्छु भन्नुभएको छ तेन्जिङ शेर्पाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ उहाँले लेख्नु भएको छ मुक्त देखेको लस्य देखेको मैले देखेको लक्ष्य देखेको मैले मन परेको छैन समय परिवर्तन भएको छु म हारेको छैन असफलतालाई छोड्दै कोसिस गरिरहेको छु म परिस्थितिले जे भए पनि सपना
को डेरा सारेको छैन भन्नुभएको छ। मुक्तक लेखेको छु, वाचन गरिदिनु होला है प्लिज भन्नुभएको छ। हजुरले यो मुक्तक हजुरको आवाजबाट सुन्न पाएको भए एकदमै राम्रो हुने थियो है। फेरि पनि यसलाई म वाचन गर्ने प्रयास गर्छु है। देखेको लक्ष्य देखेको मैले मन परेको छैन, समय परिवर्तन भएको छु, म हारेको छैन, असफलतालाई तोड्दै कोसिस गरिरहेको छु म, परिस्थितिले जे भए पनि सपनाको डेरा सारेको छैन। मुक्तक एकदमै मिठो छ होइन, रोचक पनि छ। हजुर नमस्ते, नमस्कार, सुन्दै सिन्दुरीबाट सपना तामाङ, राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी देवेन किशोर हन्चानजी हुनुहुन्छ, आज गुरु पूर्णिमाको पावन अवसरमा मेरो जीवनमा ज्ञान संस्कार अनुशासन र सही बाटो देखाउने सम्पूर्ण आदरणीय गुरु जनप्रति हार्दिक श्रद्धा सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु। सम्पूर्ण गुरूहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। गुरु ब्रह्मा गुरु, ब्रह्मा गुरु, त्यसै गरी विष्णु गुरु, देव महेश्वर गुरु, साक्षरता ब्रह्मा तस्मै गुरु नमो भन्नुभएको छ। देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मेरो प्यारो मान्छे तिमी भन्नुभएको छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी जुनिता सामलिङ राईजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो नाना नमस्ते है सेवा, म पनि सुन्दैछु, के छ खबर, सन्चै हुनुहुन्छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु, नेपाल घर पाँच थर फिदिम भइहाल्छ कोभिडबाट, जुनिता सामलिङ राई, अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ, घायनी मान्छे हुनुहुन्छ, जीवन भावेन दिलसा राई, भावना मगर, दुर्गा कटुवाल, निर्दोष सिम, जीवन सुन्दास, राम कुमार लिम्बु, वसन्त श्रेष्ठ, गगन तेरथमी, योगिनी मेहाङ लिम्बु, राजन रञ्जना बाहिङ राई, सुस्मिता लिम्बु, आँखा भन्नुभएको छ, माया आयुष, लिम्बुनी साझा, रिमा रेग्मी, सुशीला विश्वकर्मा, गगन गंगा रिया छेत्री भन्नुभएको छ, दिलदुखी रिया, भूमिका राई, सपना तामाङ, मुक्तानी उनिसा तामाङ, किराती अञ्जना, अञ्जली श्रेष्ठ, त्यसै गरी सानुमाया शेर्पा, मिडिया प्रेमी लिम्बु शेर्पा, मेरो प्यारो मान्छे तिमी, आलन हुसेन राई भन्नुभएको छ, राजा बाबु कुलुङ भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ, नमस्ते प्यारी दिदी, म पनि सुन्दैछु, सिन्धुली रुङ्गीवासबाट रूपासना योगी मिस यु अल भन्नुभएको छ। र त्यसै गरी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, हजुर लगायत सम्पूर्ण शुभ दिनको कामना, म चाहिँ कर्णप्रिय केसी संगीत घर ताङ तुलसीपुर हाल चाहिँ भारतको हिमचालबाट कार्यक्रम सुन्दैछु भन्दैनुहुन्छ। दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी, म चाहिँ काठमाडौँबाट दीपिका पूर्व छाने मगर हो, कार्यक्रम सुन्दैछु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गरिसकेको छु। र यतिनसम्म तपाईँले देशता विदेश रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनुहुने, कार्यक्रममा सहभागिता गर्नुहुने र तपाईँले एसएमएस मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि संयोजनमा रहेर यतिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवतीपर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा अर्को मिठो चलचित्र गीत आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर, मन्थली एक, रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9545443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 कार्यालय बाँसेश्वर सिन्धुली।
6: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि।

0: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854001475 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
0: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल केको टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको

0: हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्था सुधार राष्ट्रिय रणनीति 2083-78 को कार्य योजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्य योजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समय सीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सुझाव तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्य योजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरकारका भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिएको छ। कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमनका लागि अर्थ मन्त्रालयले अनुगमन, मूल्याङ्कन तथा सिका योजना 2083-2087 पनि तयार गरेको छ। कार्ययोजना अनुसार नतिजा श्रृंखला, कार्य सम्पादन सूचक तथ्याङ्क, स्रोत प्रतिवेदन प्रणाली तथा संस्थागत सिकाईका माध्यमबाट सुधार कार्यक्रमको प्रगति मापन गरिनेछ। कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका कार्यक्रमलाई नतिजामुखी बनाउनका साथै प्रगतिको नियमित अनुगमन, मूल्याङ्कन तथा जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ। यसबाट सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार आउने सरकारको अपेक्षा छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, राजसभाका सभापति रवि लामी छाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा उडाउनु भएको छ। श्रद्धाञ्जलीपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। 83 वर्षका श्रेष्ठको उपचारको क्रममा हिजो निधन भएको थियो। संसारीको देवानगंजमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि संसारीको विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय संसारीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नआएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा र दुहवी नगरपालिका तथा बोग्राहाका नरसिंह कोशी गढ़ी, देवानगंज, हरिनगर र बर्जगाउँ पालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला जुलुस, प्रदर्शन तथा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाइएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो। तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसो पश्चिम महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकरी चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैरातीदेखि फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको छ। दिवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन्।
बख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। उनको 2,26,13,123 रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि अख्तियारले बुधबार आरोप पत्र दायर गरेको हो। पदीय मर्यादा विपरीत कार्य गरी गैर कानूनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति 2065 पुष 11 गतेदेखि 2082 असार 29 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अध्ययन गरेको थियो। सो अवधिमा चौधरी र उनको परिवारको वैध आमदानी 2,72,55,766 रूपियाँ 6 पैसा मात्र देखिएको छ। यद्यपि सोही अवधिमा उनको कुल खर्च तथा लगानी भने 4,98,68,889 रूपियाँ 42 पैसा पुगेको भेटिएको छ। कुल वैध आय र व्ययको तुलना गर्दा आमदानी भन्दा खर्च र लगानी 2,26,13,123 रूपियाँ 36 पैसा बढ़ी देखिएको छ। यो स्वाभाविक र अमिल्दो रकम उनले सार्वजनिक पदमा सदा गैर कानूनी रूपमा आर्जन गरेको अख्तियारको थर रहेको छ। गैर कानूनी रूपमा आर्जन गरिएको सम्पत्ति परिवारका सदस्यको नाममा समेत राखिएको भेटिकाले अख्तियारले इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारी दुवैलाई प्रतिवादी बनाएको छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तुलामा 1,000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तुलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तुलाको 2,84,200 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदी तुलामा 10 रूपियाँले बढ़ेर तुलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। खबरको क्रम अब अन्तर्राष्ट्रिय खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमातो तोका एक सपिङ सेन्टरभित्र फँसेका मानिसहरूको उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। इसोस सपिङ सेन्टरको 2 तला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्योशोमा अवस्थित शहर हो। जापानको क्योशो टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्नेच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताइकाजीले पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारका क्रममा उद्धारको काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 जनालाई सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेको देशहरूमध्ये एक हो। त्यहाँ 1 वर्षमा झण्डै 1,500 ऊर्जा जति भूकम्प जाने गरेको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामीछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउँछु। र आज बुधबारको बसाई आजको बसाईमा चाहिँ तपाईँले लोकदोरी पाएको जुनसुकै गीत पनि रोसाईमा पार्न पाउनुहुनेछ। र रोसाईमा पार्नको लागि 048-40-40-26 फोन गरेर आउनुपर्ने हुन्छ। तपाईँले तामाङ सेलो, आधुनिक गीत, चलचित्रको गीत, पप सङ होइन अनि जुनसुकै गीत पनि रोसाईमा पार्न पाउनुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यो मध्याह यो दिउँसोको समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दै यस्तै मिठा तपाईँको रोजाईको गीत राख्दै तपाईँले आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश राख्न पनि सक्नुहुनेछ। र साथै तपाईँसँग मिठा कुराकानीको साथमा पनि हामी सहयात्रा गर्ने जमर्कोमा जुटिरहेका छौं। र तपाईँले सुनेर साथ दिनुहुन्छ, कार्यक्रममा पनि सहभागिता जनाउनुहुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत अलजित सक्यारे पछ्यौरी भन्ने हाम्रो नारायण गोपालको आवाजमा रहेको यो मिठो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी तपाईँको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको अल्झेस क्यारे पछ्यौरी एकदमै मिठो गीतबाट कार्यक्रम रोसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने गीत रोसाईमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, व्यवस्थित आउनुभयो?
1: हजुर हजुर।
0: आराम हुनुहुन्छ?
1: एकदम आराम छु, ठिकै छु हजुर। हजुरको रेडियो पनि सुनिरहेको छु, आज अहिले बसेर कार्यक्रम सुरुवात पनि सुनिरहेको छु हजुर।
0: सुरुवातदेखि नै सुन्दै हुनुहुन्छ। अनि के छ त्यताको मौसम?
1: मौसम हजुर आज मिठै छ भनौँ, राम्रै छ, एकदम शीतल शीतलै धुम्मा छ यतातिर।
0: शीतल शीतल धुम्मा छ, गर्मी छैन, आनन्द छ है?
1: हजुर हजुर।
0: अनि खाजा त बाँकी नै छ कि भइसक्यो त?
1: खाजा त बाँकी नै छ हजुर, मेरो पछाडि नै हुन्छ लगभग 3-4 बजे भित्रमा।
0: ल ठिक छ, हाम्रो लगभग हामीसँगै हुने रहेछ नि होइन?
1: हजुर हजुर।
0: अरू के छ, नयाँ नौलो खबर केही छ त्यताको?
1: खै त्यस्तो खास पनि छैन हजुर, एकदम सबै राम्रै छ भन्नुपर्छ, खास त्यस्तो सुनाउन लाइक भयो भने अवश्य पनि भन्नेछु हजुर।
0: ल ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: आज चाहिँ हजुर यो सत्य कला राईले गाउनु भएको पिरतीले मलाई बाँध्यो बोलेको गीत सुन हजुर।
0: पिरतीले मलाई बाँध्यो, सत्य कला राईको आवाजमा रहेको।
1: हजुर हजुर।
0: ल हामी राख्छौ, आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ हजुर, आफन्त साथीहरूलाई सम्झिनु पर्दा अहिले इलाममा छिन् वाइफ पुष्पा, छोरा सुनामीलाई विशेष सम्झना भन्न चाहन्छु। अनि रातकाले म घर उता अमिना सुनवार, हर्पल रोशनी, सुमिल लिम्बू, शमशेर लिम्बू, इतराम चौधरी, पूर्वी आकाश भाइ, गगन तेह्रथुमे, मामा रोशन फुलाङ, शम्भु कटवाल, कल्पना साम्पाङ लगायत अहिले हजुरको रेडियो सुनेर बस्ने सम्पन्तहरू सबैमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हवस् त, नमस्कार। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। एउटा एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ फिरतीले मलाई बाँध्यो, सत्य कला राईको आवाजमा रहेको मिठो गीत हामी कार्यक्रममा राख्छौ। यस्तै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। फोन गर्नुहोला 0840400024 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: हजुर। नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर। नमस्कार, यो आवाज कहाँ देखियो होला?
2: म यता काँक्रा थापा डरुवाबाट सुमी थामी।
0: सुमीजी बोल्नुभयो, के छ सुमीजीको खबर?

0: हजुर
1: ल त्यसो भए भारे बोक्दै हामीलाई फोन गर्नु भयो कि क्या हो?
0: एउटा मोबाइलमा रेडियो सुन्दै र अर्को मोबाइलबाट फोन ट्राई गर्दै थिएँ, एकैचोटि फोन एकदमै खुसी छु कि।
1: ल ठिकै छ है, काममा पनि व्यस्त हुनुहुन्छ, यस्तो अब कालो छ कि ओह्रालो छ कि तेर्सी छ त अहिले हिँड्ने बाटो चाहिँ?
0: अहिले बाटो जानुपर्छ दिदी,
1: उकालो हो ल, गाह्रो हुन्छ त उकालो जानु, अब तेर्सोसम्म त बोल्दै हिँड्दा पनि केही अलिक समस्या नहोला जस्तो होइन, अब उकालो छ भने त बोल्नलाई पनि अलिकता गाह्रै हुन्छ। ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भयो एकदमै खुसी लागेको छ। हाम्रो साथी विवस्तीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झाउनु पर्ने हुन्छ है त।
0: विशेष हजुर टेलिभिजन मित्र एफएम अलिका विशेष डरावासी घर परेर सम्पूर्णको लागि चाहे दाई बदेल लम्सल अर्जुन थापा श्रीराम दाहाल कृष्णजी बडानी माता भण्डारी हुनुहुन्छ, दाई ध्रुव पाण्डेलाई पनि एकदम सुनाउन चाहन्छु, सुनिराख्नु भएको छ भाउजू दुर्गाको लागि पनि सुनाउनु चाहे दिदी सोनु रेग्मी कविता मगर सुन्दर हुनुहुन्छ हरिमा मगरलाई पनि एकदम सुन्न चाहन्छु, दुर्गातिर पनि सुनेको निम्र हजुरबाट चिर परिचय सम्पूर्णले सुनाउँदै विदा भएर जान्छु, नमस्ते बाई बाई।
1: हवस् त नमस्कार, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सोमी थामीजी हुनुहुन्थ्यो, एकदम व्यस्त हुनुहुन्थ्यो, काममा पनि व्यस्तताको बावजुद पनि हामीसँग कुराकानीमा सहभागिता जनाउनुभयो, आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना गर्नुभयो, उहाँलाई विशेष धन्यवाद। यति बेला पनि हाम्रो विवस्तीले रोजाइमा पार्नुभएको मिठो गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: Cari cavalli, come mi ti chieda, vi vostri li rizzai, ma pane voi che ti ho so i chiedi ma fatamli, su mi, tammi di lepre, insomma, tornare a cenare che te, se mi ti hai chiesto anche te, razza, come sai, mi rizzai, ma pane, pa, non i sei ti bravo, i sati, non c'ho, so, agot, gorsi, namaskar. Hello? Quest'arte è un intero paese, non vuoi seguire giusto la chiusa, quest'arte è un intero paese, non vuoi seguire giusto la chiusa, quest'arte è un intero paese, सौरव के छिदी हुनुहुन्छ हेलो सेस गुड आफ्टरनून म बागसोर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घरमा हुनु नै श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला कार्यक्रममा पुग्नुहुन्छ स्वागत गर्छु नमस्कार
1: हजुर नमस्ते नमस्कार गुड आफ्टरनून अनि गुरु पूर्णिमाको शुभकामना अनि गुरु हुनुहुन्छ है
0: नमस्ते नमस्कार गुड आफ्टरनून अनि गुरु पूर्णिमाको हजुरलाई पनि शुभकामना छ भन्न चाहे र यो आवाज हाम्रो रामजीको कि अन्य साथी पाउनुभयो
1: चिन्नुहुन्छ कि चिन्नुहुन्न होला गेस गर्नु न एकचोटि
0: राम भने मैले
1: राम होइन म
0: को भन्नुभयो त गाह्रो भयो त योभन्दा अगाडि कुराकानी भएको छ हाम्रो
1: हुन त भएको छ हजुरले बिर्सिनु भएन अब म अलि औँसी पूर्णिमा मात्रै आउँछु कि त्यही भएर नि होला कि
0: त्यस्तो त कहिलेकाहीँ त्यस्तै हुन्छ साथीहरूको चाहिँ अब नाम चाहिँ भनेपछि थाहा हुन्छ बिर्सेको हुँदैन तर आवाजबाट कतिपय साथीहरूको आवाज एउटै सुनिन्छ त्योबाट को हो को जस्तो लाग्ने हो साथीहरू त कसैलाई पनि हामी बिर्सिएका हुँदैनौ अब हजुरको परिचय हजुरको आवाजबाट पाउनु त त्यसो भए
1: अर्जुन थापा हो काठमाडौँबाट
0: अर्जुन थापा भनेपछि मसँग कुराकानी योभन्दा पहिले पनि भएको थियो सायद अर्जुन थापा भनेपछि कता कता यो आवाज के अरे नाम चाहिँ सुनेको जस्तो लागेको थियो प्रत्यक्ष कुराकानी भयो कि भएन भने म पनि कन्फ्युजमा परे ठिकै छ अब नभए पनि भए पनि आजको अवस्थामा हाम्रो कुराकानी भइसकेको छ र अब चाहिँ अर्जुनजीलाई हामी बिर्सने छैनौँ काठमाडौँदेखि यो आवाज भनिसकेपछि पक्कै पनि हामी चिन्ने प्रयास गर्नेछौँ है त अब कहिलेकाहीँ यस्तो हुन्छ समयको व्यस्तताले गर्दाखेरि पनि निरन्तर हामीले कार्यक्रममा सहभागिता जनाउन सक्दैनौँ त्यो कारणले गर्दा पनि हुन्छ र कोही साथीहरूलाई पनि हामीले कहिले पनि बिर्सिएका हुँदैनौँ तर नाम चाहिँ आउँदैन होइन अब नाम चाहिँ थाहा हुन्छ तर आवाजबाट परिचित हुनलाई चाहिँ अलिक गाह्रो पर्ने रहेछ क्या कतिपय साथीहरूको एउटै आवाज सुनिन्छ त्यो भएर ठिकै छ काठमाडौँदेखि हुनुहुन्छ अर्जुन थापाजी स्वागत छ हजुरलाई कार्यक्रममा पनि आउनुभयो कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ
1: हजुर सुन्छु म सुन्छु भ्याएसम्म सुन्ने गरेको छु के छ त अरू हजुरहरू श्रोताहरू सिद्धाउनु भयो होला
0: अब खासै यता हाम्रो बस्तीतिर चाहिँ अलि हामीभन्दा अलि टाढा टाढा ठाउँमा चाहिँ हुन्छ होला रोपाई तर हामी सब बस्ने यता डाँडातिर चाहिँ खासै छैन रोपाईहरू हुँदैन होइन त्यो भएर
1: चाहिँ
0: कोदो पनि रोपाई हो तर मैले हाम्रो चाहिँ अब गाउँघरमा रोपेको छैन अहिलेसम्म मेरो घर वरिपरि चाहिँ होइन छैन त्यस्तो रोपाई गर्नु नै पर्दैन अब अरूको ठाउँमा के कस्तो छ त्यो अलिकति मलाई जानकारी चाहिँ भएन है
1: हजुर हुनुहुन्छ है अनि हजुरलाई कुनै जानकारी त हुनुहुन्छ अब किसानको त किसानको छोरी नै हुनुहुन्छ होला है त्यही भएर
0: यस्तो हो नि त अर्जुनजी मैले के भन्न खोजेँ भने अब रोपाई त गरिन्छ तर हाम्रो रामी साहब यतातिर चाहिँ खासै कसैले पनि गरेको देखेको छैन मैले होइन मेरो घर परिवारमा पनि कसैले पनि अब रोपाई गर्नुभएको छैन कोदो पनि रोप्नुहुन्न धान पनि रोप्नुहुन्न अलि बेसी भनौँ न तिर चाहिँ रोप्नुहुन्छ तर यता चाहिँ खासै रोप्नु भएको छैन मैले म जति यताउता हेर्छु होइन छैन तर अन्य ठाउँमा चाहिँ रोपाई भइरहेको छ कोदो पनि रोप्छ धान पनि रोप्छ मेरो घरतिर भने है मैले चाहिँ
1: ए हजुरको भनौँ न वरिपरि घर वरिपरि एरियातिर चाहिँ अब
0: छैन
1: त्यही भएर भन्नुभएको।
0: हजुर हजुर, हाम्रो चाहिँ अब यता के कस्तो हुन्छ भने मकै छर्यो, मकै छरिसकेपछि अब गहत बस्याङहरू यस्तो छर्ने चाहिँ यहाँ अब धमाधम भइरहेछ। त्यो पनि हामीले अब मकैको बिच मकैमै खन्दै त्यो छर्नुपर्ने हुन्छ। खासै कोदोहरू रोप्ने चाहिँ हाम्रो छैन यता चाहिँ अहिले। ल, योभन्दा अलिक यता भनौँ न अब अलि सिन्जेलो ठाउँ हुन्छ त्यतातिर चाहिँ अब कोदो पनि हुन्छ, धान पनि हुन्छ, त्यस्तो चाहिँ छ। अब यता रामेसाब अलिक डाँडा पहाडमै छ कि, ढुङ्गा माटो मात्रै पाइन्छ अलिक धेरै जस्तो हुन्छ, त्यही भएर चाहिँ पानीको मात्रा पनि कम छ, त्यो भएर चाहिँ अलि रोपिँदैन यता धानहरू चाहिँ है त।
1: हजुर, त्यहाँ भूगोल भूगोल अनुसारको बाली नाली अब जस्तै त्यो भूगोल बाली नाली हुने होइन, अब मकैहरू अनि गेडागुडीहरू हुने यसै
0: होइन।
1: जति बेला चाहिँ अब आफ्नो गाउँ आफ्नो जे आमदानी हुन्छ जे फल्छ त्यही खाने रोप्ने खेतीपाती त गरिन्छ नि होइन र।
0: हजुर हजुर, त्यही भएर मैले भने अब मेरोतिर छैन, अरूकोमा पनि अब खासै वरिपरि देखेको छैन, त्यही भएर भनेको अन्त त भइरहेको छ नि। रोपाई गर्छन् धान रोप्ने, कोदो रोप्ने, अब धान सकिसकिसक्यो कोदो रोप्ने पनि भइरहेको छ नि त। यता चाहिँ मैले ठ्याक्कै रामेसापतिरको यता डाँडातिरको चाहिँ कुराकानी गर्नुपर्दा यो जानकारी दिएँ हजुरलाई है त।
1: हजुर हुन्छ, पके पनि
0: ल चिकित्सा कार्यक्रम आउनुभयो। खाजा
1: मेरो
0: बाँकी नै छ, हजुरको भयो कि बाँकी छ त?
1: हजुर मेरो पनि बाँकी नै छ, भएको छैन।
0: ल ठिक छ, कार्यक्रममा हामी कुराकानी भयो, अब समयमै लिनुहोला। हामी पनि अब केही समयपछि हुन्छ, प्रोग्राम सकिसकेपछि हाम्रो पनि खाजा हुन्छ, हजुरको पनि त्यही समयमै हुन्छ होला भन्ने आशा गरेको छु। र कार्यक्रममा आज गीत रोजैमा पार्नुपर्ने हुन्छ, कुन गीत सुन्नु मन छ हजुरलाई?
1: कुन आधुनिक गीत रोप्ने होइन,
0: आज चाहिँ लोकदोरी बाहेक अन्य जुन सुकै गीत तपाईँलाई मनपर्छ सुन्न मन छ, चलचित्रको भए पनि आधुनिक होइन।
1: न्याउली बनाईमा भने राख्दिन है, न्याउली बनाईमा,
0: न्याउली बनाईमा,
1: न्याउली बनाईमा हितैको मायालाई राखी बनाईमा भन्ने
0: पक्कै पनि यो मुभीसँग हो, सुन्न मन छ है। न्याउली बनाईमा चलचित्र गीत होइन र यो भनेको?
1: हजुर न्याउली बनाईमा हो।
0: ल ल, हामी राख्नेछौँ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, सर्वप्रथम हजुरलाई सम्झिने सफलता उन्नति प्रगति छ, अनि त्यसै गरी टेलिभिजन मित्रको लागि एकछिन परिवार इन्टायर टिम सम्पूर्ण आर्जहरूलाई सफलता कामना छ। मेरो घर परिवार आफन्तजन मानिसजन प्रियजनलाई सम्झे हुनुहुन्छ, बहिनी हुनुहुन्छ हाम्रो सुमी बहिनीको लागि, अनि मिन कुमारी बहिनीको लागि, त्यसै गरी हुनुहुन्छ दुर्गा सुमी दुर्गा थामी बहिनीको लागि, त्यसै हुनुहुन्छ सपना थामी बहिनीको लागि, अनि हुनुहुन्छ हाम्रो श्रीराम दाल दाईको लागि, माधव भण्डारी दाईको लागि, अनि हुनुहुन्छ साथीहरू धेरै हुन्छ कृष्ण बलानी दाईको लागि, बहादुर मङ्गल उपासना बहिनीको लागि, त्यसै गरी सोनु रेग्मी, अनि हुनुहुन्छ साथीहरू त धेरै हुनुहुन्छ, कोही कसैलाई बिग्रेको छैन, एक मुठसँग सम्पूर्ण साथीभाइहरूलाई सम्झिँदै फेरि भेट्ने बाचाको साथ अहिलेको बसाइबाट छुटिन्छु है, बाई बाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो काठमाडौँदेखि अर्जुन थापाजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा आफूलाई

0: कार्यक्रममा एकदमै मिठो गीत न्याउले भनाईमा सङ्गीत हाम्रो अर्जुन थापाजीले रचना पार्नु भएको थियो। बजिसकेको छ, अब चाहिँ पालो त पाइ परेको छ, समय पनि कम छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसक्यो जस्तो लाग्यो। फेरि पनि फोन गरेर आउन सहभागिता जनाउन सक्नुहुनेछ। त्यतिकै हुनुहुन्छ अर्को साथी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते, म पनि प्रोग्राम सुन्दैछु ग्वाल्टरबाट भन्दै हुनुहुन्छ। यति बेला अरू कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिलाजी बोल्नुभयो। के छ हजुरको खबर? आरामै हुनुहुन्छ? म सन्चै छु भन्नुपर्छ है त। हजुरलाई कस्तो छ? सन्चै हुनुहुन्छ है? सन्चो हुनु पर्यो नि। अनि खाजा लिनुभयो कि बाँकी छ?
1: मेरो भइसक्यो खाजा।
0: अनि अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्। मेरो पनि खासै त्यस्तो छैन, भएको भए त मेरो फ्यामिली मान्छेलाई म फेयरमै बच्चाले भनिहाल्थेँ नि है। ल ठिकै छ, कार्यक्रममा आउनुभएको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। आज कुन गीत सुन्नु मन छ हाम्रो रमिलाजीलाई? घर मेरो खुसी पारे छोडिआएको धेरै भयो। हामी राख्छौँ हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झाउनुहोस् है त।

0: पहिला प्रथम दिदीको लागि, प्राविधिक दिदी एफएमएल युनिटको लागि, साथीहरू सम्पूर्णलाई सम्झिरहेछु भन्ने सुन्दा नमस्कार।
1: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो रमला तामाङजी हुनुहुन्थ्यो। एकदम मिठो गीत रोजाइमा पार्नुभएको छ, घर मेरो पछिपारी छोरियाको धेरै भयो भने एकदमै मिठो गीत रहेको छ। सो गीत हामी राख्छौँ र कार्यक्रममा अब चाहिँ साथीसँगलाई सम्झना सन्देश राख्न चाहिँ अलिक टाइम नपुग्ला जस्तो लाग्यो र अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ। सो गीत रमिलाजीको रोजाइको गीत हामी कार्यक्रममा राख्नेछौँ र यति बेला तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछौँ। दीपिका पूर्व छाने मगर्जी हुनुहुन्छ, नमस्ते दी, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है, मिस यु अल भन्दै हुनुहुन्छ। र त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सेवारो नमस्कार आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दैछ। र टिकाराम सोनवार लेखक बान्धव राई सुस्तानी भुजेलामा, त्यस्तै गरी दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान थोलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सोनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेदा, सृजना गुहा, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रेमा साई, सम्झना नेवा खड्की, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंहमीन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत घड़की, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात, आर्जी जीवन चामलिङ राई, विलेया चामलिङ राई सिंह, रत्न शमशेर थापा, सुनिता युङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी संगीता लामा संगीतजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। टेकबहादुर पुमाजी हुनुहुन्छ, सम्झनाजी नमस्कार, गुड आफ्टरनुन है भन्नुहुन्छ। प्रेम शेर्पाजी हुनुहुन्छ, हेलो हजुर, नमस्कार हजुर, म पनि सुन्दैछु है हजुरको। रामेसाप जिल्लाको सुन्दर बस्ती उमाकुण्डी बाम्ती भण्डारबाट हाल्दै काठमाडौँबाट भनिदिनुहुन्छ। प्रेमजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी जेनी लिम्बूजी हुनुहुन्छ, मिस्यू अल भन्नुभएको छ। पूजा योङहाङजी हुनुहुन्छ, हेलो दर्शन, नमस्ते नमस्कार, म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ, माङसिबुङ गाउँपालिका इलाम घर भए आजी चापाबाट भोजन गेत मार्ग सम्झेर पर्दा साथीहरू हुनुहुन्छ, एमबीबी बस लिम्बू, साजन योङहाङ लिम्बू, सुमर्ण गुरूङ, विनोद लजालो, पूर्वेली आकाश राई, देवराज विश्वकान्छा, राजकले मगर, सुनिल लिम्बू, भीम सोल्टे लिम्बू, मोहन आङ्ला लिम्बू, त्यसै गरी हुनुहुन्छ प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगत गोयु राई, मिसिङ रेवत लगायत मेरो नाम र आमासँग परिचित सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी डम्बर टुङ्गेलजी हुनुहुन्छ, हेलो दिदी नमस्कार है, म मन्थली करजरबाट चाहिँ डम्बर टुङ्गेल, खाजा खानुभयो त दिदी, के छ खबर भन्नुभएको छ, मेरो खाजा बाँकी छ, हजुरको भइकी बाँकी छ, साथीलाई सम्झना गर्नुभएको छ, शोभा थापा, रोली राई, सुमित यादव, सुनवार किरात, तिम्रो दिलको राजा, सम्झना नेवा खड्गी, निरोज कार्की, सन्तोष छेत्री, मम्मी बुवा र मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बाबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म बाबुरा मगर हो, उखलडुङ्गा पोकली घर भए हाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ, मेरो घर परिवार साथीसँगै सम्पूर्णको लागि भन्दैछ। श्रीधर जी हुनुहुन्छ, नमस्ते दिदी, म श्रीधर पौडेल हो, इन्डिया नेपाल अर्को खासीबाट चाहिँ कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी रोमन मोक्तान तामाङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दैछु। हुनुहुन्छ अर्को साथी कति अभागी म भन्ने आइडीबाट पनि कमेन्ट प्राप्त भएको छ, हेलो दिदी, म पनि सुन्दैछु यता खारादेवीबाट, खारादेवीबाट पाक्रीवास पासबाट कपिल तामाङ हो, अब बस्नेसँग रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुस्मिता लिम्बूजी हुनुहुन्छ, गुड आफ्टरनुन, सेवारो नमस्ते माई फ्रम शङ्खसभा, शुभ उहाँले पनि लेख्नुभएको छ, शुभ पोखरीबाट चाहिँ चारबाट सुन्दैछु है फ्रेन्डमा वर्ष तामाङ, त्यसै गरी प्रदीप तामाङ हुनुहुन्छ, जसवीर गौतम, त्यसै गरी सन्जावीर लिम्बू, ललित सुनवार, ललिता सुनवार, मिन कुमार तामाङ, राई कान्छा, ममता कान्छी, त्यसै गरी हुनुहुन्छ अर्को साथ थिए ललित ललित भवानी हुनुहुन्छ बराकोटी त्यसै गरी ईश्वर कोयु पूजा युङहाङ अरू साथी र त्यसै गरी पूजा युङहाङ सोना कन्दमा कतै अभागी म रुमन मुक्तान तामाङ श्रीधरलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ सुस्मिताजीलाई पनि विशेष धन्यवाद त्यसै गरी रामकुमार लिम्बुजी हुनुहुन्छ हेलो श्री गुरु आफ्टरनुन सेवा हजुर म मधुराईबाट फेसबुक लाइभबाट सुन्दैछु अपकमिङ सङ डेडिकेटर सुनिता लिम्बु मिडिया प्रेमिता अनि साजुनिता सामिग्राई हर्पल रोस्ने रमिला राय कविता कथनी कुमारी न्युहाङ लवती बुना बस्नेत धनु गजमेर अञ्जली श्रेष्ठ मिडिया प्रेमी निमु शेर्पा किराती अञ्जना सानो सम्झना लगायत सम्पूर्णलाई भन्दै छुटिन्छु भन्दै छुटिनु भएको छ उहाँलाई पनि विशेष धन्यवाद कुमार जीलाई पनि र त्यसै गरी अर्को साथी हुनुहुन्छ यमुना वाइबाजी हुनुहुन्छ हेलो नमस्ते सन्चै हुनुहुन्छ हजुर म पनि कार्यक्रम सुन्दैछु है पास्तरबाट अब बस्नेसँग सुनाउँछु पढ्दा अर्जुन भावेन सुनिता सन्तोष भाइ सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समय पनि सकिन लागिसकेको छ तिनजनासम्म तपाईँले त्यस्तो विदेश रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो आफूलाई मनपर्ने गीत रोचाइमा पार्नुभयो सम्पूर्णलाई एकमस्टमा धन्यवाद व्यक्त गर्दछु र प्रविधि समेटनबाट तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि बनाइदेखि धन्यवाद व्यक्त गर्दछु र अन्त्यमा हाम्रो रमिलाजीले रोचाइमा पार्नुभएको एकदमै मिठो गीत छ घर मेरो कुसी पारे भन्ने गीत कार्यक्रममा चढ्दै आजको बसाई रोचाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिताउन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान। तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द। माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गयो। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ। र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना र अवांछित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुद्धि अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना, अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन्। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाडौँको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। यसरी स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपीडी सेवा बन्द रहेर सोमबार एक दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालू थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय स्थानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजली अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048 2056 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333-493-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरालले निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर, इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेप्यास्त्र लन्चरहरू मध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरू मध्ये हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाई छ। अब खेल खबर, आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलू टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 4 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन जोड़ेको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ। र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
14: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
15: काली नदीको शिर,
16: मणिचूडको काख,
15: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
16: शान्ति र आनन्दको अनुभूति,
15: भीडभाडबाट टाढा,
16: सहरबाट नजिकै।
15: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
16: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,133 रूपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरीले 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ीको खर्च तथा लगानी गरेको पाइएको र यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। चौधरीले सार्वजनिक सेवामा रहँदा यसको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएकाले चौधरीलाई कैद बिगो बमोजिम जरिवाना तथा गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दावी गरेको अख्तियारले जनाएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ज्यापू दिवस तथा गुरू पूजा कार्यक्रम सम्पन्न भएको छ। नेवार समुदायको मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सिप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरूहरूको सम्मान एवं पूजा गरिएको छ। ज्यापू संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ। काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा पानी जम्ने समस्याको समाधानका लागि ढल सफाई अभियान शुरू गरेको छ। पानीको निकास अवरोध हुने मुख्य कारण मध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढ़ाएको छ। अहिले माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरूद्ध म्यानहोल खुलाउने तथा निकास मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। पटक पटक माइतीघर क्षेत्रको सड़कमा डुबान भएपछि महानगरले अध्ययन गरेको थियो। प्राविधिक अध्ययनले माइतीघरमा पानी जम्ने समस्याको प्रमुख कारण ढल प्रणालीको प्राविधिक कमजोरी, प्राकृतिक जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा ढलमा जम्मा हुने फोहोर रहेको देखाएको छ। लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीकर मण्डलामा आज पनि सामूहिक आमरण अनशनलाई निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा हिजोदेखि अनशन शुरू भएको हो। पीड़ितहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने माग सरकारसँग राखेका छन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठय गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 46 वर्षीय गणेश बहादुर कार्की, दाङका झगे विग, चितवनका कमल श्रेष्ठ र काठमाडौँ महानगरपालिका 7 बस्ने शारदा श्रेष्ठ रहेका छन्। गणेशले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 1,50,000, झगेले युरोप पठाइदिने भन्दै 3 जनाबाट 30 लाख, कमलले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र साराले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 7,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन, बिरामीलाई शास्ति। डिभिजन सड़क कार्यालय भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 2,26,00,000 रूपियाँ भन्दा बढ़ी अवैध आमदानी गरेको दावी। र काठमाडौँमा ज्यापू दिवस र गुरू पूजा सम्पन्न। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: उच्च गति
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: पहिलो दूज शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाको सि गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: हे माता, मेरो छोरालाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भयो त?
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट ramechaphospital.bagmati.gov.np।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
8: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना:
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो।

0: मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

पीआरबीटी 01600033205 पीआरबीटी 6054007 यूटीएल 7732565

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हाय, बजे दिउँसोको 4 बजे
4: हजुरको रेडियो।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह चार बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांगीतिक आक्रमण गर्नेलाई हदैसम्मको कानूनी कार्यवाहीको माग गर्दै नेपाल चिकित्सक संघले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ। सहायक प्रमुख जिल्लाधिकारी रामबहादुर केसीलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको समूहले रामेछापमा सञ्चालनमा रहेका सबै अस्पतालमा सञ्चालनमा रहेका ओपीडी सेवा ठप्प भएको जानकारी समेत दिएका छन्। मंगलबारदेखि अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवाहरू ठप्प पारेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यकर्मीहरूले उक्त घटनाको दोषीलाई कार्यवाही नगरेसम्म काममा नफर्कने चेतावनी समेत दिएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण रामेछापमा हिजोदेखि नै बिरामीहरूले उपचार सेवा पाउन सकेका छैनन्। निर्माण कम्पनीको चरम लापरवाही र सरकारवाला सरकारी निकायको उदासीनताको कारण रामेछापको सेलेघारदेखि साङुटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी धूलो हिलो पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक जीवन बिताउन बाध्य भएका छन्। रामेछापको मन्थली नगरपालिका 6 स्थित सेलेघारदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारा स्थित रामेछापको साङुटारसम्म पुग्ने करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको छ। भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का पाए भने नेपाली निर्माण व्यवसायी मार्फत काम गराउँदै आएको छ। तर निर्माण कम्पनीको सुस्त कार्यशैली र नियामक निकायको प्रभावकारी अनुगमन अभावले आयोजना वर्षौंदेखि अलपत्र बनेको छ। सड़कको पुरानो संरचना भत्काएर नयाँ निर्माण अधुरै छोड़िएकोले वर्षायाममा सड़क हिलाम्ने र हिउँदमा धुलाम्ने हुने गरेको छ। निर्माण सामग्री जथाभावी सड़कमा थुपारिँदा सवारी सञ्चालनमा समेत प्रभावित बनेको छ भने यात्रुहरूले दैनिक शास्ति खेपिरहेका छन्। स्थानीयवासीका अनुसार सड़क खनेर अधुरै छाड़िएकाले वर्षायाममा पहिरोको जोखिम बढ़ेको छ। सड़कबाट फालिएको ढुंगा माटोले बस्ती र उर्वर खेतीयोग्य जमीन पुरिनुका साथै वर्षाको पानीले खेतबारी कटान गर्ने समस्या झन गम्भीर बन्दै गएको छ। सन् 2020 नोभेम्बर 11 शुरू भएको आयोजना 2023 मे 10 भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत आधारभूत निर्माण कार्य समेत पूरा हुन सकेको छैन। स्थानीयका अनुसार निर्माण कम्पनीले कामदारलाई समयमै पारिश्रमिक समेत उपलब्ध गराएका छैनन्। कामदार अभाव, निर्माण कम्पनीको गैर जिम्मेवारी र सरकारवाला निकायको निष्क्रियताको कारण आयोजना लामो समयदेखि ठप्प जस्तै बनेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले वर्षभरिको एकीकृत तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लाभर कुल 179 विभिन्न प्रकृतिको मुद्दा दर्ता भएको छ। दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढ़ी दुर्घटना तथा आत्महत्या सम्बन्धी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले सार्वजनिक गरेको विवरण अनुसार 37 जनाले झुण्डिएर र 10 जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्। यस्तै लागु औषध सेवनका 28 मुद्दा, ब्याङ्किङ कसुरका 22 मुद्दा, जबरस्तीकरणीका 10, कर्तव्य ज्ञानका 28 र जबरस्तीकरणीका 2 मुद्दा दर्ता भएको रामेछाप प्रहरीले जनाएको छ। ब्याङ्किङ कसुरतर्फ दर्ता भएका 22 मुद्दा मध्ये 15 पर्चर भइसकेका छन् भने 7 अझै अनुसन्धानको क्रममा रहेको छ। रामेछाप जिल्लाका 3 गाउँपालिका यो वर्ष बालमैत्री गाउँपालिका घोषणा हुँदैछन्। बालमैत्री पालिका घोषणा गर्न विभिन्न चरणको कार्यक्रमहरू धमाधम भइरहेको सम्बन्धित पालिकाहरूले जानकारी दिएका छन्। रामेछापको सुनापति, गोकुलगंगा र उमागुण्डा गाउँपालिका आउँदो माघ मसान्तभित्रै बालमैत्री गाउँपालिका घोषणा गरिसक्ने लक्ष्यसहित सूचक पूरा गर्ने कार्यहरू चरणबद्ध रूपमा सञ्चालन गरिरहेका छन्। रामेछापको मन्थली र रामेछाप नगरपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन्। अवैध रूपमा तामाकोशी नदीबाट हिजो बिहान नदीजन्य पदार्थ बालुवा निकालेर लोड गर्न थालेका 2-3 धुवानीका सवारी साधन
ढुवानीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले ती साधनहरूलाई बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो। नियन्त्रणमा लिएका साधनमा एउटा ट्राक्टर, एउटा मिनी ट्रक र एउटा टिपर रहेका छन्। प्रचलित कानून बमोजिम प्रहरीले नियन्त्रणमा लिएका साधनहरूलाई कार्यवाहीको लागि बालुवा सहित मन्थली नगरपालिकामा पठाएको थियो। नगरपालिकाले जरिवाना गरेर ती साधनहरूलाई हिजो नै छाडेको छ। प्रहरी निरीक्षक कमल राउतका अनुसार मन्थली नगरपालिकाले टिपरलाई 30,000, मिनी ट्रकलाई 22,500 र ट्राक्टरलाई 15,000 जरिवाना गरेको छ। रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले 28 स्थापना दिवस मनाएको छ। स्थापना दिवसको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार श्याम थापाले उद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा व्यवस्थापक रमेश उदासले साकोषको वार्षिक प्रगतिका साथै विभिन्न गतिविधिमा संस्थाको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो। 28 वर्ष अघि मन्थलीको टेकनपुरमा स्थापना भएको उक्त संस्थाले हाल आफ्नो कार्यक्षेत्रभित्र रहेका 9,165 सदस्यहरूसँग बचत तथा ऋणको कारोबार गर्दै आएको छ। संस्थामा हालसम्म 54,03,55,000 बचत संकलन भएर शेयर सदस्यहरूलाई 32,58,39,000 ऋण लगानी भएको छ। संस्थाको कुल सम्पत्ति 74,11,95,000 पुगेको जनाइएको छ। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 राजस्व संकलन उल्लेख्य रूपमा बढ़ाएको छ। कार्यालयले उक्त अवधिमा 18,47,54,114 रूपियाँ राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 75.32% बढ़ी हो। आर्थिक वर्ष 2081-82 कार्यालयले 10,53,74,356 रूपियाँ राजस्व उठाएको थियो। पछिल्लो आर्थिक वर्षमा घर जग्गा खरिद बिक्री, स्वामित्व हस्तान्तरण तथा धितो सम्बन्धी कारोबारमा आएको वृद्धिले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कार्यालयका सूचना अधिकारी राजकुमार पुसाईका अनुसार आर्थिक वर्ष 2082-83 रजिस्ट्रेशन दस्तुरबाट सबैभन्दा बढ़ी 9,46,55,608 रूपियाँ संकलन भएको छ। काठमाडौँ बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी काभ्रेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका स्थित बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी एक महिलाको कृतिपुर स्थित भुवन अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ। मृत्यु हुनेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका आठ स्थित माकलबारीमा बस्दै आएकी काभ्रेको तेमाल गाउँपालिका 3 27 वर्षीय सालु गुरूङ रहेको प्रहरीले जनाएको छ। साउन 4 दिउँसो उनले आफैलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन्। जल्दै गरेको देखेपछि उनका श्रीमानले आगो निभाएर उनलाई अस्पताल लगेका थिए। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सही साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभगाईको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभगाईको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर सहयात्रा गर्छौं। आज बुधबारको बसाईमा हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म गीत लिएर आएका छौं। तपाईँले आफूलाई जति नम्बरको गीत सुन्न मन छ सोही नम्बरको गीत चाहिँ रोजाइमा पार्न सक्नुहुन्छ। तपाईँ यो समय उकाली उराली लेखबेस सिधाइराख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने कार्यक्रममा हामी आइसकेका छौं र तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर पनि खुल्ला रहेको छ। देश विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्ने साथीले पनि हामीलाई सहजै सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममा के छ भन्ने कुरा पनि तपाईँलाई थाहा पाउनलाई पनि सहज हुनेछ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको कार्यक्रम उकाली उरालीको बसाई रहेको छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं नजा हुई सानो बदेरीमा बसन्त थापा कुलेन्द्र विक अनि विष्णु महाजीको आवाजमा रहेको मिठो गीतबाट कार्यक्रम उकाली उडानीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, सातवटा गीत छन् आजको व्यवसायमा। तपाईँले कति नम्बरको गीत रोज्नुहुन्छ सोही गीत कार्यक्रममा बज्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: भ्रष्टाचार अन्त्य गर्न सदाचार आउँदैन, पत्रकार समाचार लेख्न पत्रकार आउँदैन, भ्रष्टाचार अन्त्य गर्न सदाचार आउँदैन, गाउँमा समाचार लेख्न पत्रकार आउँदैन, यति धेरै भ्रष्टाचार भइसकेको छ पालिकामा, यति धेरै भ्रष्टाचार

0: भइरहेकै गतिविधिलाई चाहिँ लक्षित गरेर यो बनाइएको मुक्तक हो। म त अब पहिलेदेखि मुक्तक लेख्न चाहिँ अनि यसमा मैले तपाईँलाई अब पहिला चाहिँ सुनाइने सुरुमा कल गर्दा तर चाहिँ मेरो विधा चाहिँ साहित्यिकमा चाहिँ अलिक मुक्तकलाई नै बढी प्राथमिकतामा राख्छु।
1: पक्कै अहिले अब पारिका ओडामा भएका भ्रष्टाचारको विषयलाई चाहिँ यहाँले मुक्तकमा परिणत गर्नुभयो।
0: हजुर, यो चाहिँ मैले खास भन्नुको कारण यो लेखी यो कहिलेदेखि लेखियो भने जब नेपाल सरकारले हुन त 80 फेरि विज्ञापन सबै रेडियोले पाउने भएको छ तर त्योभन्दा अगाडि पत्रकारहरूलाई रोक लगाइएको थियो ठाउँ ठाउँमा। यो नियम जब आइसकेपछि यो लागू भइसकेपछि सर्वोच्च अदालतले अब बदर गरिदियो गर्न चाहिँ तर त्योभन्दा अगाडि यस्तो नियम सरकारले लगाइसकेपछि चाहिँ यो लेखिएको थियो त्यही बेला।
1: त्यति बेलादेखि नै यहाँले यो लेख्नु भएको थियो। तपाईँ पनि अर्जुनजीले सबै विषयवस्तुलाई समेट्नुहुन्छ र सबै कुरा यहाँलाई थाहा पनि छ। कतिपय कुराहरू हामीलाई थाहा नहुँदाखेरि पनि अथवा हामीले बिर्सिँदाखेरि पनि यहाँले हामीलाई पनि घचघच्याउने कोसिस गर्नुहुन्छ। यहाँको नामै अध्ययन, पक्कै पनि हरेक कुरामा अध्ययन गर्नुहुन्छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु।
0: क्षेत्र अधिकारभित्र मतलब अब मेरो कर्तव्यभित्र क्षेत्र अधिकार त त्यस्तै भइहाल्यो तर कर्तव्यभित्र पर्ने कुरा हो त्यसलाई त मैले गर्नुपर्ने हुन्छ गरिहाल्छु।
1: तपाईँ पनि कर्तव्य हो। अहिले क्षेत्र चाहिँ के भइरहेको छ? केही समयपछिदेखि म फेरि पनि यही क्षेत्रमा लाग्छु भन्नुहुन्थ्यो, के भइरहेको छ यहाँको अलिकति?
0: यो क्षेत्रमा लाग्नेवालामा छु तर बाहिरी रूपमा क्षेत्रमा लागे पनि छु, पूर्ण रूपमा चाहिँ लागिसकेका छैन। अब अलिअलि सुरुवात हुँदैछ।
1: ल भनेपछि बिस्तारै सुरु गरिदिउ हुन्छ।
0: किनकि मलाई लाग्छ यो क्षेत्रमा भन्दा पनि म यही साहित्यिक विधामै रमाउँछु होला, किनकि यो क्षेत्रमा पनि अब निष्पक्षता भन्छन् तर निष्पक्षता नहुँदो रहेछ क्या होइन। निष्पक्षता नभइसके पछाडि चाहिँ अब मुक्तक यो विधामा रहेपछि साहित्यिक जानियो भने चाहिँ आफ्नै तरिकाले गर्न पाइयो क्या सबै कुरा।
1: यसको मतलब यहाँले मिडिया प्रतिको चाहिँ सत्य र निष्पक्ष हुँदैन भन्न खोज्नु भयो कि कसो?
0: होइन, मिडिया निष्पक्ष भन्दा मिडियालाई त निष्पक्ष, अब प्रेस स्वतन्त्रता दिवस हामी मनाउँछौँ त्यो दिन मात्रै हामी स्वतन्त्र पाउने हो र त्यो दिन मात्रै मिडिया कर्मीहरूले चाहिँ के हुन्छ भने सञ्चार गृहमा भएका सञ्चार कर्मीहरूलाई चाहिँ अनेक बाचा गराए प्रतिबद्धता सरकारले जनाउँछ तर भोलिपल्ट फेरि अङ्कुश लगाउन सुरु गरिदिन्छ क्या।
1: पक्कै पनि
0: त्यसले गर्दाखेरि हामीले बोल्नुपर्ने जनताको आवाज नै श्रोताको आवाज नै हामीले बोल्न नपाउने भइसकेपछि समस्या हुन्छ। जब उज्यालो रेडियो नेटवर्क अहिलेको पहिलाको 90 नेटवर्कको त्यो एउटा कम्युनिकेसन कर्नरलाई चाहिँ बन्द गर्न सरकारले निर्देशन दिएको थियो त्यो बेलादेखि चाहिँ अलिकति मलाई पत्रकारिता क्षेत्रमा अलिक केही खासै केही देखिएन कि यो भविष्य त छ तर यसमा सरकारले नै हामीलाई भविष्य चाहिँ सरकारले नै निर्माण गर्न दिएनन् क्या।
1: त्यसको मतलब अब पत्रकारिता क्षेत्रमा लाग्ने पत्रकारहरूको चाहिँ जीवन संघर्षहरू चाहिँ अब सरकारको हातमै निर्णय दिनुपर्ला जस्तो छ, के गर्दा ठिक होला अध्ययनजी?
0: त्यही नै होइन, म त कलाकार र पत्रकारको विषयमा पहिलेदेखि बोल्दिनँ मान्छे हेर्नुहोस्। मैले कलाकारिता तपाईँको रेडियोमा यो हजुरमा जुन हामीले सुन्ने रेडियोमा चाहिँ एक दिन मैले सम्झनाजीलाई भनेको थिएँ तपाईँ आउनु भएको थिएन, उहाँले त्यो पालना पनि गर्नुहुन्छ जुन चाहिँ पत्र कलाकारहरूको नाम निशाना अब त्यो लेखक सर्जकको पनि नाम आउनु पर्यो, सर्जकको त आइरहन्छ स्रष्टाको पनि नाम आउनु पर्यो होइन, त्यो बेलाको पनि आउनुपर्छ किनकि त्यो लेखिने मान्छेको पनि नाम आइदियो भने सजिलो हुन्छ। गाउने मान्छे त त्यसै पनि हामीले स्वरले पनि चिन्छौँ थाहा पाउँछौँ तर लेखेको चाहिँ कसले भन्दा तर सुन्नेहरूले त देख्दैन नि त रेडियोबाट बजेको होइन। त्यो हुनाले गर्दाखेरि भन्दै राम्रो, म कलाकारको विषयमा पहिल्यैदेखि बोल्ने मान्छे हो। एउटा कुरा ठ्याक्कै नै म पहिलोचोटि आज सुरुवातमै छु, मैले एउटा कुरा गम्भीर रूपले भन्नुपर्छ, एउटा के भन्छु भने अहिले पनि उठाउँछु, अस्ति मैले पशुपति शर्मासँग पनि कुरा गरेको छु यो विषयमा, त्यो के हो भने लोक प्रतिष्ठान नेपालको अध्यक्ष हो, यो तिजमा चाहिँ विशेष गरी पुरुष मित्रहरूले चाहिँ बरु त्यो डेकोरेसनको काम गरौँ तर तिज चाहिँ नारीहरूको भएको कारणले गर्दा हरिकालिका तिज विशेष गीतमा चाहिँ नारीहरूलाई मात्रै फोकस गरेर गीत गाउन दिउँ भनेर एउटा अभियान हो। यो चाहिँ मैले अहिलेसम्म पहिलेदेखि अहिलेसम्म यो अभियानमा चाहिँ छु म र कलाकारितालाई चाहिँ सकेसम्म निष्पक्ष तरिकाले अगाडि बढाउँ भन्ने गर्दै छु।
1: ल पक्कै पनि यहाँले हरेक व्यक्तिलाई चाहिँ गचगचाइराख्नु भएको छ, खुसी लाग्यो। यस्तै कुरा हामीले सधैँभरि यस्तै खालको सन्देशहरू सुन्न पाइयोस् अध्ययनजी, ठिक छ, कार्यक्रममा आउनुभयो, तपाईँसँग धेरै नयाँ कुराहरू हामीलाई पनि सिक्न मन लागिरहेको छ। अब चाहिँ अब अन्य साथीहरूलाई पनि कार्यक्रममा पालो दिनुपर्ने हुन्छ, कति नम्बरको गीत चाहिँ आज सुन्न चाहनुहुन्छ?
0: एक नम्बरकै गीत हो, मैले चाहिँ सुन्न पाउने अवस्थामा छैन आज म, तर साथीहरूले सुनाऊ एक नम्बरकै गीत सुनेर मनोरञ्जन अनुरोध गर्दछु म यहाँबाट।
1: ल हुन्छ, त्यसो भए साथीहरूलाई पनि सम्झनुहोस् न त।
0: साथीहरू सम्झनु पर्दाखेरि मेरो अति नै मिलनसार साथी सबैभन्दा सुरुमा चाहिँ सर्वप्रथम पानी लगायत हाम्रो प्राविधिक मित्र हजुरको रेडियो होल युनिटलाई, त्यसै गरी चाहिँ

0: साथीहरूको नाम लिँदाखेरि रामचन्द्र बोहरा, त्यसै गरी लगभग आशा खड्का, समीक्षा अधिकारी, पति शर्मा हाम्रो लोकप्रिस्थानको अध्यक्ष दाईहरू, मेरो साथीहरू भनेको यिनै साथीहरू हो नि, सबै साथीहरूलाई म सम्झँदै यतिखेर फिर्किन्छु। नमस्ते।
1: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, उहाँ लेख्नु भएको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको सोही गीतलाई तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ। त्यस्तो त विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुनेर साथ दिइराख्नु भएको छ। यति बेलाको अवस्थामा हामी अध्ययनजीले नै एक नम्बरको गीत रोज्नु भएको छ, सोही गीतै कार्यक्रममा राख्छौं। गीतको बोल रहेको छ मायालुको बोली, रामजी खाँड अनि विष्णु माझीको आवाज रहेको छ भने लय शब्द सिर्जना सुजन लम्साल, साथै म्युजिक रहेको छ रामजी खाँड अनि एक्ट्रेस रहेको छ दिनेश साकियाको। यति बेलाको बसाईमा यो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामीहरूको साथीको रोजाईको गीत लिएर फेरि आउनेछ।

0: कार्यक्रम मा एक नम्बरको गीत बजिसकेको छ, अन्जले रोज्नु भएको थियो, मायालुको बोली भन्ने बोलको गीत, रामजी काँड विष्णु महाजीको आवाजमा रहेको गीत सुनिसक्नु भयो। ती बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, गर्नुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: भक्तपुरबाट बोल्दैछु, तिलक योगी।
0: तिलक जी सन्चै आरामै हुनुहुन्छ?
1: एकदम दिदी सन्चै आरामै कुशलै छु। अनि दिदी हजुर?
0: म पनि एकदम सन्चै आरामै छु त अहिलेसम्म त। अनि के छ, अरू के हुँदैछ खबरहरू बताउनुहोस् न हामीलाई।
1: मेरो खबर सब ठिकठाकै छ दिदी, अब केही भएछ भने भनौँला न।
0: भनेपछि अहिलेसम्म त्यस्तो केही पनि छैन?
1: अहिलेसम्म साथी त्यस्तो केही पनि छैन दिदी।
0: अनि मौसम कस्तो छ?
1: मौसम धुमधुम भइरहेको छ, पानी पर्ला पर्ला जस्तो भइरहेको छ दिदी।
0: हो र? ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। कति नम्बरको गीत रोज्नुहुन्छ तिलकजी?
1: हजुर हजुर।
0: कति नम्बरको गीत सुन्न चाहनुहुन्छ आज?
1: कति कति नम्बरको गयो दिदी?
0: एक नम्बरको बजेको छ, अरू छ नम्बरसम्म बाँकी छ। अब
1: मलाई दुई नम्बरको राखिदिनु न।
0: ल दुई नम्बरको गीत बज्छ, उहाँले आफ्नो साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: फर्स्ट अफ अल त श्री भक्तिमा कार्यक्रम सञ्चालन हुन्छ दिदी हजुरको लागि, प्राविधिक कक्षमा रहने मित्रको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, केही साथीहरू सम्झिनु पर्दाखेरि सरमन तामाङ, शिव विश्वकर्मा, रेजिना भुजेलको लागि भन्ने छुट्टिन्छ। नमस्ते बाबाई।
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलक योगीजी, भक्तपुरबाट घर जय सिन्धुली भन्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेलाको बसाईमा दुई नम्बरमा पर्न सफल भएको गीत छ, तिमीलाई पार्दिन रुन भन्ने बोलको गीत रहेको छ। गीतमा आवाजको कसको छ भन्ने मैले भनिसकेको छु। लय शब्द र सिर्जना चाहिँ रामजी खाँडको रहेको छ। त्यसै गरी आर्टिस्टमा चाहिँ विमल अधिकारी अनि मन्जिता केसी रहनु भएको छ यो गीत कार्यक्रममा बजेको बेलाको बसाइमा। त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर फेरि आउनेछौं।

0: तिलकले रोज्नु भएको गीत कार्यक्रममा बजिसकेको छ, एकदमै मिठो गीत थियो। तिमीलाई पार्दिन रुना भन्ने बोलको गीत बजिसकेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: बबिता मगर, सिन्धुलीको बिटीजोरबाट।
0: बबिताजी सन्चै आरामै हुनुहुन्छ?
1: हजुर, एकदमै आराम कुशल भन्नुपर्छ दिदी हजुर नि।
0: म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ। अनि तपाईँको के छ, के हुँदैछ खबरहरू, यसो बताउनुहोस् न।
1: हजुर, एकदमै सबै ठिकै छ। है त, अघितिर चाहिँ पानी पर्यो, अहिले चाहिँ रहिरहेको छ, यस्तै भन्नुपर्छ। अनि दिदी लगायत रामेछापतिर के छ खबर?
0: रामेछापतिर त सिमसिम पानी पर्यो भर्खरै फेरि, र यस्तै छ। अनि के हुँदैछ यतातिरको अरू खबर? खाजा खानुभयो होला?
1: हजुर, मेरो खाजा भइसक्यो। अनि दिदी हजुरको नि?
0: मेरो पनि भइसकेको छ। है त
1: हजुर,
0: अरू त अब खास त्यस्तो सुनाउनु पर्ने केही छैन होला जस्तो लाग्यो। म के कार्यक्रम तर्फैतिर लागौँ त?
1: हुन्छ।
0: कति नम्बरको गीत रोज्नुहुन्छ त आज?
1: मैले आज चाहिँ सुरुबाट प्रोग्राम सुनेको छैन, अघिबाट सुनेको भन्नुपर्छ। कति कति गयो भनिदिनु न।
0: 1 र 2 बजे बाँकी सबै छ।
1: हजुर, 3 नम्बरको बजाइदिनु न।
0: ल, 3 नम्बरको गीत बज्छ। यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हजुर, हुन्छ। सम्झिनु पर्दामा चाहिँ यति मिठो भएसम्म प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि, अनि प्रविधि उहाँ हुने दिदीको लागि, अनि हजुरको रेडी हो दिनेशको लागि भन्छु, मेरो घर छ सम्पूर्णको लागि, अनि सिन्धुली तिन कन्यातिर हुनुहुने दिदी पवित्र मगर उहाँको घर छ सम्पूर्णको लागि भन्छु, अनि दुबईमा रहनुहुने दादा पवन मगर, अनि केटिएमतिर हुनुहुन्छ साथी कृष्ण सुन्दर सुभाष भुजेलका लागि, अनि साथी रोशन श्रेष्ठ सीता तारा मगर लगायत साथी सम्पूर्णको लागि भन्दैछु। थ्याङ्क यू, नमस्ते, बाई।
0: नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो बबिता मगरजी, उहाँले 3 नम्बरको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेलाको बसाईमा उहाँकै रोजाईको मिठो गीततर्फ हामी लाग्छौं। रुमाल चिनो भन्ने बोलको गीत रहेको छ, खुमन अधिकारी विष्णु माझीको आवाजमा रहेको छ भने लय शब्द रहेको छ सूर्यले उपानेको, त्यसै गरी संगीत रहेको छ खुमन अधिकारीको र अभिनय रहेको छ रञ्जिता गुरुङको। यति बेलाको बसाईमा सोही गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौ।

0: गरेको हाम्रो बबिताजीले रोज्नु भएको तिनवटा मर्को गीतहरू मालसिन्दुर लैजाऊ वीणालाई भने बोलेको गीत बजिसकेको छ। यो मिठो गीत सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर पनि हाम्रो लागिसकेको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी हजुर, नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते। यो आवाजको त सिन्धुली देखियो हो,
1: एकदम ठ्याक्कै भन्नुपर्छ है दिदी हजुर।
0: नवीनजी हो कि सन्देशी? सन्देशी हो,
1: ठ्याक्कै नवीनजी भन्नुपर्छ है दिदी हजुर।
0: ल, नवीनजीको खबर के छ, के हुँदैछ, हिजोको दुरुप्दै हुनुहुन्थ्यो, आज के गर्दै हुनुहुन्छ?
1: हजुर एकदम ठिकै छ भन्नुपर्छ है।
0: ठिकै छ भन्नुपर्छ, त्यसको मतलब कि आदि सन्चो आदि बिसन्चो हो।
1: हजुर हजुर,
0: ऊ त हाँसोतिर ध्यान दिनुभयो जस्तो छ है।
1: हजुर एकदमै भन्नुपर्छ है दिदी हजुर।
0: अनि खाजा खानुभयो कि बाँकी छ?
1: हजुर मैले भर्खरै खाइसकेको,
0: भर्खरै खानुभएको।
1: हजुर
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आजको तिन नम्बरको गीत रोज्नुहुन्छ, एक दुई र तीन बजिसकेको छ, चार नम्बरको भन्नुहुन्छ। ल गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: कार्यक्रम सुन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छ है त्यो दिदी।
0: उस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गेजी। अब चाहिँ म फोन लिन सबै कम छ, उहाँले रोज्नु भएको गीत पनि कार्यक्रममा बजाउनु पर्ने हुन्छ। छोटो मिटोमा तपाईँको कमेन्ट वाचन गर्दै म पनि कार्यक्रमबाट बजी विदा हुन्छु। यति बेला हामीलाई धेरै साथीको फेसबुक कमेन्टहरू प्राप्त भएको छ, छोटोमा मात्र वाचन हुनेछ। सौरभ केसीजी लेख्नुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन, म बागचौरा नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। संगीता लामा संगीताजीले पनि नमस्कार है दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रूपसना योग्यजीले पनि नमस्कार है प्यारी दिदी, सुन्दैछु कार्यक्रम, सिन्धुलीको ढुङ्गेबाजबाट भन्नुभएको छ। त्यसै गरी पण्डित करुणाकर कलौनेजीले पनि नमस्ते है इभिनिङ भन्दै हुनुहुन्छ, अलि इभिनिङ हुने बेला भएको छैन कि जस्तो लाग्छ, ठिकै छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ मिलन घायल मुटोजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार गुड आफ्टरनुन, म दुवाको तारबाट सुन्दैछु ल भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि सुन्दैछु है युएबाट, मेरो घर चाहिँ झापा भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि नमस्ते दिदी, म बाबुराम मगर उकलढुङ्गा पोकली घर भइहाल्थे रियादबाट भन्दै हुनुहुन्छ। अभियान श्रेष्ठजीले पनि हेरो दिदी नमस्ते, नमस्कार, म पनि यता दुफानको सुनखानीबाट सुन्दैछु भन्ने हुनुहुन्छ। सुनखानीदेखि हामीलाई सुन्दै हुनुहुन्छ अभियानजीले, यहाँलाई ठिक छ, यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी धर्मराजाजीले पनि नमस्ते, कार्यक्रम सुन्दैछु है, सबैमा मिठो सम्झना भन्नुभएको छ। भाग्य असफल जीवन पीएमजीले पनि सबैलाई मिठो माया भन्दै हुनुहुन्छ। हस्त आले मगरजीले पनि नमस्ते है, म भोजपुरबाट भन्दै हुनुहुन्छ। दीपिका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु कार्यक्रम, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। शुक्रराज रोसाली निर्दोषजीले पनि नमस्ते हजुर, म सांगीतिक कार्यक्रम सुन्दैछु, सांगीतिक अभिवादन, पाँच चर हिलिहाङको साथ घर भइहाल्छ, फिल्म चार डब्लुबाट शुक्रराज र साली निर्देश भन्दै हुनुहुन्छ। अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। सुमित यादव सुनवार किराताजीले पनि गुड आफ्टरनुन है, रामे साप देवगाली हाल चाहिँ काठमाडौँबाट, अब बस्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। पूजा योङहाङजीले पनि हेलो दर्शन नमस्ते, नमस्कार, म सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ मानसिङ बङ गाउँपालिका इलाम घर भइहाल चाहिँ झापाबाट भन्नुभएको छ। अब बज्ने गीत सबै सबैलाई ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भन्दै कार्यक्रमको अन्त्यमा हाम्रो नवीन तोलाङ्गेजीले चार नम्बरको गीत रोज्नु भएको छ। एकदमै मिठो गीत छ, चार नम्बरमा परेको धरती कुनको आकाश छ जुनकै हो। आज रामजी खाँडकी गीतहरू बजिरहेका छन्। रामजी खाँड विष्णु महाजीको आवाजमा रहेको गीत छ, यसको एल्बम रहेको छ आकाश जुनकै हो। मैले गायक गायिकाको नाम भने लय शब्द रहेको छ सुन्दर विरही पाखरिनको छ भने संगीत रहेको छ सुन्दर विरही पाखरिनकै रहेको छ। यो गीत कार्यक्रममा हामीले छोड्दै तपाईँले जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुनेर कमेन्ट पठाउने, साथै कार्यक्रममा सल्लाह सुझाव प्रतिक्रिया दिने र कार्यक्रममा सहभागिता जनाउने सबै साथीलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा उकाली उरारी अवधिभरपछिका मिठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठप्रति पनि हार्दिक आभार प्रकट व्यक्त गर्न चाहन्छु भन्दै एकदमै मिठो गीत हाम्रो नवीनजीले रोज्नु भएको छ। यो गीत श्रोदय प्रविधि समयजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि धन्यवाद व्यक्त गर्दै गर्दै। आजको लागि भने कार्यक्रम उकाली उरालीको वेबसाइटबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
5: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा सन्छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हटदाम बसे त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरेको छ
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोदावरी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: त्यसै प्रकारमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम चल्छ किसानले शुद्ध ल्याउनु पर्दैन देख्ने किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ फागुन 21 गतेको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ कृषिका कुराहरू पनि हामीले विभिन्न सञ्चार माध्यममा राखी पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ी नै राखेका थियौँ यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गर्नेछौ आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका सञ्चालक सुन्दर तामाङको चाहिँ सफलताको कथा मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृङ्खलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ र हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सञ्चार माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ छोटा तर बहुमूल्य अथवा बहुजानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ. हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ र आजको श्रृङ्खलामा पनि हामीले उवा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उवा धेरैलाई थाहा छ हाम्रो रैथाने बारीको कुरा रह्यो र हामीले उवा त्यसै गरी पोखरेलीको स्थान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ. हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ. हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु. शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ. त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु. त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउनेछौँ. हामी सँगै रहनुहोला. जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ. विशेष गरी कास्कीको फेवाफात, कुलहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ. यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ. यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो. पौष्टिकता र गुणस्तरीय विशेषता. पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ. कोमलता. यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो. पाचन प्रणाली. यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यका लागि हितकर मानिन्छ. प्राकृतिक स्वाद. यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन, खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ. बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग. जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ. यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन. ब्रान्डिङ. हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ. बजार माग. काठमाडौँ, पोखरा जस्ता ठूला शहरका होटल, रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ. विशेष गरी तिहार, माघे संक्रान्ति र चाडपर्वमा यसको व्यापारिक कारोबार लाग्दै बढ्ने गर्छ. अवसर र आर्थिक सम्भावना. जेठो बुढोको व्यवसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ. निर्यातको अवसर. नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दछ. अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ. मूल्य वृद्धि. किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्. कृषि पर्यटन. पोखरामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ. अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो. यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ.
9: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ. मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन. यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो. छोटो छोटो तरिकाले भन्छौँ. हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ. जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु. पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण न जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ.
8: नेपाली युवाहरू वैदेशिक रोजगारको मृग तृष्णामा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर दुईमा स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका नौ आरू बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो, तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो, तर विलम्बमा 6 नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, मौरीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड़ दिनुभएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बच्यो मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अफ सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलताको अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूका लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यसको अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा बिचैमा छोड्ने बानीले कहिले सफल भइदैन, इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नु पर्छ र निरन्तर लागिरहनु पर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घार गोला र आवश्यक सामग्री मात्र उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नुभएको छ। व्यवसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवाहरूलाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुढे घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घार निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँच सालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रा नै के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस् फुलोस् र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउ। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन, तर गर्ने तरिका पनि व्यावसायिक हुनुपर्छ।
9: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु, यस्तै छ। प्रयास गर्दैछु मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा केही गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट्छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुर्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने अब सोचेर मात्र भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त्यो मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन यसले 6 महिनाभित्र चाहिँ मैले अब त्यसले धेरै सिकाइसकेको थियो र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिनँ। सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ, जसले इच्छा राख्छ नि इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो, कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन होइन। हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने अब न्यूनीकरण र जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ. सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्च छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ. अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले छातरबाट लागेँ म पछि हट्नुपर्ने र म किन लागेँ भन्ने चाहिँ मलाई लागेको छैन. यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ. मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा मौरीलाई चाहिँ हामीले अक्सिजनमा चाहिँ बचाइदिउँ जोगाइदिउँ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन. त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिरहेका छौँ. घारहरू बनाउँछौँ. घारहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ धेरथोर पुर्याइसकेका छौँ. लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ. हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामीले चाहिँ भूगोल अनुसारको पनि यस्तै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 फ्रेम 18 फ्रेम 14 फ्रेम राखेर पनि हामीले काठको मोटाइ चाहिँ 5 सेन्टी अर्थात् 2 इन्चसम्म मोटो राखेर पनि हामीले घरहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै तर त्यो घरलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ. किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनुपर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ. अहिलेसम्म चाहिँ हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू. हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ. त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ. त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै त्यो रोसीमा पनि हामीले राखेका छौँ त्यही घरमा किनभने ताकि यसलाई यहाँ पनि गर्न सकिन्छ कि सकिँदैन. लागत बढ्छ होइन लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ. हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई. मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइराखेका हुन्छौँ. यो चाहिँ महकक्ष भयो महकक्षको फ्रेमहरू. यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्षको फ्रेमहरू भयो. घर मात्रै भनेर पनि हुँदैन. घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ. पार्टिसन बोर्ड प्रत्येक घरमा चाहिँ एउटा पार्टिसन बोर्ड हुन्छ. मौरी पाल्नलाई घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि. अब एक दुई घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ. घर खोपा होइन मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने मौरीले मात्रै पाल्ने होइन मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा. हामीले धेरैजना साथीहरू चाहिँ के भन्नुहुन्छ मौरी पाल्ने हो मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ. कुनै पनि काममा चुनौती पनि छ अवसर पनि छ लागिरहनु पर्यो. मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो. हुन त हामीले पनि बुझिसकेका छैनौँ तैपनि मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ. घर खोपा होइन मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति

0: जान त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन, किनभने बान्न मिल्दैन, थुन्न मिल्दैन, छेक्न मिल्दैन होइन। उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने, कसरी चाहिँ यसलाई अड्याउने, जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ, जब हुल निर्यास हुने भयो भने त्यही अनुसार लक्षण दिन्छ, काम राम्रो चलेको छ भने त्यही अनुसारको लक्षणहरू दिन्छ। यी सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो, सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्नाको मतलब मैले त 15 गोला किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्। त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस्, होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला, त्यहाँ जानुहोला, बुझ्नुहोला, उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला। मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन। मौरीको चाहिँ तिन किसिमको मौरी हुन्छ एउटै घरमा, तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ। अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्परस अर्थात् मह भयो, त्यसपछि फुट पोलन, यो पिच्छतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले कोष, यसमा चाहिँ अन्डा प्युपा लार्वाको अवस्था छ भने त्यो प्युपा अवस्थामा गइसकेको भाले कोष। भाले कोष चाहिँ यसरी ठुल्ठुलो हुन्छ, हेर्दाखेरि सामान्य सबैले चिनिन्छ। रानी कोष नै यसरी सुरु गर्न थाले, अब भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ, त्यो चाहिँ बिस्तारै अब यिनीहरूलाई आवश्यक भयो, अब हामीले चाहिँ यसको गोला विभाजन गरेन भने ऊ आफै पनि विभाजन भएर चाहिँ हुल निर्यास हुन सक्छ। हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ अब गोला फुल निर्यास भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो चाहिँ छाउरा कसैको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलिपर्सि खानको लागि भनेर। यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन, यसमा चाहिँ थोरै कुट कतै छ भने सबै चाहिँ मह पाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ, भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ।
1: उवा अर्थात् बाबी कसरी यसलाई यसको विशेषताको कारण मुडुले चौ पनि भन्ने गर्छन्। के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे? यसको एउटै उत्तर हो उवा। सामान्य जौको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जौ भनिएको हो। तर यो केवल एउटा अन्न मात्र होइन, यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो। हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उवा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ। विशेष गरी कर्णाली र उच्च हिमालका ती अन्नकन्टार ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ, त्यहाँ उवा अर्थात् मुरुले जौले शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ। विज्ञानको आँखाबाट हेर्ने हो भने उवा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो। यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बोटुको रक्षा मात्र गर्दैन, बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरूद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ। म्याग्नेसियम, सेलेनियम, भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन, यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ। सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो, उहाँ कहिले थाकेर हार्दैन। आज जब विश्व सुपर फुडको खोजीमा भौतारिरहेको छ, हाम्रो आफ्नै आगमनमा फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन। आउनुहोस् आयातित र रसायन युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं। हाम्रो हिमालको माटोमा पसिनाले सिंचित यो रैथाने शक्तिलाई चिनौं। उहाँ खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो हाम्रो स्वास्थ्य, संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो। उहाँ हाम्रो माटोको सुगन्ध, हाम्रो स्वास्थ्यको भविष्य।

यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिनसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98 5 97 1 92 98 5 97 1 92 मा टेलिफोनले, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापरेहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मिएको 1 घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मिएको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बालीमै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको रेडियो

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 7 को कार्यालय, सुकाजोर, रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका, वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660, 98692965998।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
7: अहिले साँझको 6 बज्यो।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रभु ब्याङ्ककी मुख्य बिजनेस अफिसर पन्त सीआईबीको नियन्त्रणमा रामेछापमा गत आर्थिक वर्षमा 179 मुद्दा दर्ता, आत्महत्या र भवितव्य ज्यानका घटना बढ़ी। बाँकेमा सेप्ची ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गयो। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु। र जापानमा भूकम्पबाट 13 ज्यान गयो।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग गर राखिदिए है। केही
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल राजसभा सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका छन्। सात बुधे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजन गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार अपवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न पनि नागरिकहरूलाई अपील गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा भएको घटनामा मृत्यु भएकाको परिवारलाई 2,00,000 राहत स्वरूप दिने भएको छ। विराटनगरमा आज सम्पन्न सर्वपक्षीय बैठकले आइतबार राति गोली लागेर निधन भएका मेहताका परिवारलाई 2,00,000 रूपियाँ, घाइते भएकाहरूसँगै आगजानी भएका घर संरचनालाई 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै बैठकले अन्य 8 बुँदे निर्णय समेत गरेको छ। बैठकले देवानगंज गाउँपालिका हुँदै सुनसरीको विभिन्न स्थानमा देखिएको आक्रोशलाई सम्बोधन गर्दै सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको रूपमा समन्वय गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिएको छ। बैठकले राजनैतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वय गरी सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजन गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री तथा विभिन्न राजनैतिक दलका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गर्नुभएको छ। त्यसअघि अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो। सो क्रममा प्रतिनिधि सभाको कार्य संचालनलाई थप प्रभावकारी बनाउन तथा आगामी बैठकको कार्यसूचीलाई व्यवस्थित ढंगले अगाडि बढ़ाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रभु ब्याङ्कका मुख्य बिजनेस अफिसर रश्मि पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ब्याङ्किङ कसुर मुद्दामा पक्राउ गरेको छ। कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले बताउनु भएको छ। उनलाई म्याथपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ। रूपन्देही स्थित एसियन भिरेज रिसोर्ट प्रणालीलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन्। प्रभु ब्याङ्कले सो कम्पनीलाई 48 करोड़ रूपियाँ कर्जा दिएको थियो। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलाको 1,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको पनि महासंघले जनाएको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांगीतिक आक्रमण गर्नेलाई हदैसम्मको कानूनी कार्यवाहीको माग गर्दै नेपाल चिकित्सक संघले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ। सहायक प्रमुख जिल्लाधिकारी रामबहादुर केसीलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समूहले रामेछापमा सञ्चालनमा रहेका सबै अस्पतालमा सञ्चालनमा रहेका आउको ओपीडी सेवा ठप्प भएको जनाउ समेत दिएका छन्। मंगलबारदेखि अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवाहरू ठप्प पारेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्यकर्मीहरूले उक्त घटनाको दोषीलाई कार्यवाही नगरेसम्म काममा नफर्कने चेतावनी समेत दिएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलनको कारण रामेछापमा मंगलबारदेखि नै बिरामीहरूले उपचार सेवा पाउन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले वर्षभरिको एकीकृत तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लाभर कुल 180 विभिन्न प्रकृतिको मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढ़ी दुर्घटना तथा आत्महत्या सम्बन्धी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले सार्वजनिक गरेको विवरण अनुसार 37 झुण्डिएर र 10 विष सेवन गरी आत्महत्या गरेका छन्। यस्तै लागु औषध सेवनका 28 मुद्दा, ब्याङ्किङ कसुरका 22 मुद्दा, जबरजस्तीकरणी उद्योगका 10 मुद्दा, भवितव्य ज्यानका 28 मुद्दा र जबरजस्तीकरणीका 2 मुद्दा दर्ता भएको रामेछाप प्रहरीले जनाएको छ। ब्याङ्किङ कसुरतर्फ दर्ता भएका 22 मुद्दा मध्ये 15 फर्चर भइसकेका छन् भने 7 अझै अनुसन्धानको क्रममा रहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष फौजदारी र देवानी कसुरका 101 फरार मध्ये पक्राउ परेकाबाट ₹3,29,55,360 रूपियाँ राजस्व पनि संकलन गरेको छ। रामेछापका 3 गाउँपालिका यो वर्ष बालमैत्री गाउँपालिका घोषणा हुने भएका छन्। बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न चरणको कार्यक्रमहरू धमाधम सञ्चालन भइरहेको ती पालिकाहरूले जानकारी दिएका छन्। रामेछापको सेनापति, गोकुल गंगा र उमाकुण्डा गाउँपालिका आउँदो माघ मसान्तभित्रै बालमैत्री गाउँपालिका घोषणाका लागि अहिले विभिन्न सूचकहरू पूरा गर्ने क्रममा रहेका छन्। रामेछापको मन्थली र रामेछाप नगरपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन्। तपाईँ यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904660 9896692998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 राजस्व संकलन उल्लेख्य रूपमा बढ़ाएको छ। कार्यालयले उक्त अवधिमा 18,47,54,114 राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 75.32% बढ़ी हो। आर्थिक वर्ष 2081-82 कार्यालयले 10,53,74,356 राजस्व उठाएको थियो। पछिल्लो आर्थिक वर्षमा घरजग्गा खरिद बिक्री, स्वामित्व हस्तान्तरण तथा दितो सम्बन्धी कारोबारमा आएको वृद्धिले राशो संकलनको सकारात्मक प्रभाव पारेको कार्यालयले जानकारी दिएको छ। बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर तीनजना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका तीन शान्ति टोलमा दया प्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फँसेर कोहलपुर तीनका कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरको रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस फस्तेको सूचना भएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौली हवा भादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गढेवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा 75 वर्षीय घल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको पनि त्यहाँको प्रहरीले जानकारी दिएको छ। अनलाइन सट्टेबाजी गराएका आरोपमा 13 जना पक्राउ परेका छन्, जसमा 4 जना सञ्चालक र 9 जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन्। पक्राउ परेका 4 जना सञ्चालकहरूमा कालीकोटका टेकेन्द्र बहादुर साई, बर्दियाका विश्व रेग्मी, बर्दियाकै अजय मोहतारा र आदित्य वाल्मीकि रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिषद काठमाडौँले पक्राउ गरेको छ। उनीहरूले 2 अर्ब रूपियाँ बराबरको कारोबार गरेको प्रहरीले बताएको छ। अनुसन्धानपछि सट्टेबाजी खेल्न खेलाउने प्रयोग भएको 5,670 ब्याङ्क खाताहरू पनि रोक्का गरिएको छ। यो घटनामा 2 जना मलेसियन नागरिकहरू फरार रहेका छन्। 8 जना चिनिया नागरिक पनि कल सेन्टरको नाममा यस्तै धन्दा गरेको प्रहरीले बताएको छ। जबरजस्तीकरणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन्। भोजपुर घर भएका 32 वर्षीय जनक राई पक्राउ परेका छन्। एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने र गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ। यस्तै सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज चौधरी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले 2,26,13,123.36 रूपियाँ अवैध आमदानी गरेको अख्तियारको दावी छ। र अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। जापानमा शक्तिशाली भूकम्पको कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमा मोतोको एउटा सपिङ सेन्टरभित्र फँसेका मानिसहरूको उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। यो सपिङ सेन्टरको 2 तला भत्किएको छ। कुमा मोथो जापानका 4 प्रमुख टापुहरूमध्येको क्युसुमा अवस्थित शहर हो। जापानको क्युसु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सनाया ताकाइचीले पछिल्लो अवस्थाबारेमा जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 जनाको ज्यान गएको र खोज तथा उद्धारको काम भइरहेको बताएको बीबीसीले जनाएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रभु ब्याङ्ककी मुख्य बिजनेस अफिसर पन्त सीआईबीको नियन्त्रणमा रामेसातमा गत आर्थिक वर्षमा 179 मुद्दा दर्ता, आत्महत्या र भवितव्य ज्यानका घटना बढ़ी। बाँकेमा सेफ्टी ट्याङ्कीमा फँसेर 3 जना मजदूरको ज्यान गयो। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। र जापानमा भूकम्पबाट 13 जनाले ज्यान गुमाए। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन मोहतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि चुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44।
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: ਸਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ ਹੇ ਪੁੱਛ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨੰਮੇ ਸਭ ਬੰਦਾ ਕੰ
1: ਹੋਨੀ
2: ਪ੍ਰੀਤੀ ਮਾ ਕਾਂਤੀ ਹੇ ਜੀਰਾ ਆਇਓ ਨਾਚੋ ਅਬਾ ਛੰ ਛੰ ਛੰ ਛੰ
3: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेतेदी रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: समृद्ध उद्यमी सुखी सेनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सेनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सेनापति सेनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तिफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सेनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ। प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबर

0: अधिकारी आर्थिक वर्ष 2082-83 को अन्तिम चौमासिक सार्वजनिक सुनवाई मार्फत चालू आर्थिक वर्षको समग्र प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार संशोधित बजेटका आधारमा गाउँपालिकाले 84.78% वित्तीय तथा 88.03% भौतिक प्रगति हासिल गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा चालू आर्थिक वर्षभर सञ्चालन भएका विकास निर्माणका योजना, सेवा प्रवाहको अवस्था तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै समग्र प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सुनावती गाउँपालिकाका अध्यक्ष शैलेन्द्र पाण्डेले सार्वजनिक सुनाई कार्यक्रम जनताले तिरेको कर तथा राज्य कोषबाट प्राप्त बजेटको उपयोग बारे नागरिकलाई जानकारी गराउने महत्वपूर्ण माध्यम भएकोले यस्ता कार्यक्रममा आम सर्वसाधारणको उल्लेख्य सहभागिता आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा जिम्मेवार पदाधिकारीको उपस्थिति भए पनि आम नागरिकको सहभागिता अपेक्षाकृत न्यून रहेको टिप्पणी गर्नुभयो। सार्वजनिक सुनवाई, जनताले तिरेको करबाट सञ्चालन भएका योजना तथा कार्यक्रमबारे जानकारी दिने थलो भएकोले यसको वास्तविक उपभोक्ता नागरिक नै भएको उहाँको भनाइ रहेको थियो। अध्यक्ष पाण्डेले स्थानीय तहमा देखेका समस्या समाधानका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै केन्द्र सरकारको समन्वय आवश्यक पर्ने विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्र सरकारमा रहे पनि स्थानीय तथा प्रदेश सरकार फरक राजनीतिक नेतृत्वमा रहेको उल्लेख गर्दै गाउँपालिकाले केन्द्रबाट सम्बोधन गराउनु पर्ने विषय भए आफूले सम्बन्धित निकायसम्म पुर्याएर पहल गर्ने उहाँको भनाइ रहेको छ।
1: यो सार्वजनिक सुनवाई कार्यक्रम भनेको जनताको पैसा, जनताले तिरेको कर र यो करलाई अर्थात यो राज्यबाट आएको जुन बजेटलाई हामीले यसरी यहाँ परिचालन गरेका छौं, यसरी फाडफाड गर्यौं, हामीले यो गर्यौं भनेर बुझाउनका निमित्त जनताहरू अर्थात त्यो उपभोग गर्ने मान्छेहरूको उल्लेखनीय उपस्थिति हुनुपर्ने मैले त्यो देखिनँ। हामी बढी चाहिँ राजनीतिक दलका साथीहरू, अब त्यो पनि एकदमै कम मात्रामा, पालिकाकै साथीहरू र विभिन्न एउटा पदीय जिम्मेवारी अर्थात केही बोल्नुपर्छ, केही गर्नुपर्छ भन्ने खालको मात्रै भेटे, ती सर्वसाधारण मान्छेहरू चाहिँ मैले उपस्थिति एकदमै कम देखेको छु। त्यो यसो गरेको छु है मैले भनेर प्रश्न पार्ने थल हो। यसमा चाहिँ अधिकांश आम जनसमुदायको उपस्थिति चाहिँ मैले कम देखेको छु। बाँकी म के भन्न गइरहेको छु भने यो सुनापति तपाईँ हाम्रै गाउँपालिका, हाम्रो यो सुनापतिमा जुन 5 वडा छन्, यो तिम्रो वडा, यो मेरो वडा नभनिकन यो सबै वडा हाम्रो हो र यो पालिका पनि तपाईँ हाम्रै हो। यो सुनापति गाउँपालिकालाई कसरी राम्रो बनाउने, अझ सुधार कसरी गर्ने र सुनापतिको विकासमा के कसरी हामी आफ्ना आफ्नोबाट, आफ्नो आफ्नो ठाउँबाट के गर्न सक्छौ, त्यो खालको भूमिका निर्वाह सबै आम जनसमुदाय नागरिकले उति नै दायित्व रहन्छ, त्यो कुराहरू प्रस्तुत गर्न नै सक्नुपर्छ भन्ने मलाई लाग्दछ। म धेरै कुरा त भन्न चाहन्न, केही कुराहरू बुझागत रूपमा म राख्न चाहन्छु र त्योभन्दा अगाडि म के पनि भन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टी जुन केन्द्रमा छ, अहिले केन्द्रीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ, स्थानीय सरकार र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टीसँग छैन। तर यहाँभित्र केही समस्या छन्, केन्द्रबाट केही पहल गर्नुपर्ने छ र गाउँपालिकालाई केही अप्ठ्यारो परेको छ, हामीले माथि केही कुराहरू आवाज पुर्याउनु पर्ने छ, गर्नुपर्ने छ भने सुनापति गाउँपालिकाको लागि त्यो कुराहरू म माथि लगेर पहल कदमी गर्न सक्नेछु। त्यो कुरा मलाई अवगत गराउनु हुन त्यहाँहरूलाई म विनम्र अनुरोध आग्रह गर्दछु। अब सुनापतिको केही समस्याहरू मलाई यहाँको जनसमुदायहरूले, यहाँको दाजुभाइ तथा दिदीबहिनी, आमा बुवाहरूले फोन गरेर केही कुराहरू यस्तो भइरहेछ, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने खालको कुराहरू दैनिक जस्तो आउने नै गर्छ। ती कुराहरूलाई आज म तपाईँहरू समक्ष यस्तो यस्तो आवाज उठेको छ, यो के भइरहेको छ भन्ने कुरा पनि प्रष्ट रूपमा बताइदिनु हुन, यो बुझागत रूपमा म तपाईँहरूलाई केही कुरा पढेर सुनाउन चाहन्छु। सुनापति गाउँपालिकामा, हाम्रो यो सुनापति गाउँपालिकामा गुठी र रैतान भन्ने दुई क्याटेगोरीको जग्गा रहेछन्। यो जग्गामा चाहिँ के समस्या रहेछ भने रैतानको चाहिँ तिरो पनि कम र यो बैङ्कमा राख्दा पनि घिटो पनि लिने तर तिरो पनि कम तिर्नु पर्ने। जुन गुठीको जग्गा छ त्यसको चाहिँ रैतानको तुलनामा डबल तिरो तिर्नु पर्ने, बैङ्कले पनि घिटो नलिने, यो खालको समस्या हुँदै गर्दा हामी मारमा परेका छौँ। यसलाई चाहिँ के गुठीको जग्गालाई नि रैतान बनाउनु पर्यो। यदि रैतान बनाउ

0: सकिँदैन भने रैतान बराबर नै तिरो तिर्ने चाहिँ हामीलाई अवसर प्रदान गरिदिनु पर्यो, तपाईँहरूले मिलाइदिनु पर्यो, हामी मार्कामा पर्यौं भन्ने यहाँको किसानहरूको जुन गुनासो छ, त्यो गुनासो आउँदै गर्दा हाम्रो माननीय डाक्टर कृष्णहरि बुढाथोकी अर्थ समिति सभापतिलाई मैले यो कुरा पुर्याउँदै गर्दा उहाँले यो वास्तविक समस्या हो, यो समस्या रैतान र गुठीमा के कति समुदायहरू हुनुहुन्छ अथवा के हुनुहुन्छ त्यसलाई चाहिँ वर्गीकरण गरेर ओडाले पालिका र पालिकाले जिल्लासम्म पठाउने खालको पहल कदमी हजुरहरूले त्यहाँबाट गर्न पर्यो। मैले भूमि व्यवस्थापन विभाग लगायत कहाँ गएर के पहल गर्नुपर्ने, सकेसम्म रैतानै बनाउने हिसाबमा जुम्ला, सकिन भने रैतान बराबरै तिरो तिर्ने वातावरण बनाउन सकिन्छ कि म पहल गर्नेछु भन्ने खालको उहाँले प्रतिबद्धता गर्नुभएको छ। यो कुरालाई पालिकाबाट साँच्चीकै यो समस्या हो कि होइन, जनता यो मारमा परेको हो कि होइन, यो कुरालाई बुझेर हजुरहरूले माथि पठाइदिन हुनको लागि म विनम्र आग्रह गर्दछु। अब अर्को छ प्रावि तथा बालकोटा ईसीडी शिक्षकहरू अर्थात् उहाँहरूको तलब चाहिँ अस्ति धेरै गुनासो आयो, हामीले आधा मात्रै पायौं होइन आधा पाएनौ, यो के भएको हो, यो केन्द्रीय सरकारले रोकेको रे भन्ने खालको कुरा पनि आयो, यो के भएको हो, किन उहाँहरूले आधा मात्रै तलब पाउनुभयो, यो पनि प्रश्न पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी साउने केौरानीको विषयमा वास्तविक यो अब हाम्रो त मध्य वर्ग लागिसकेकै छ, वास्तविक त्यहाँ 60-65 घर धुरी समस्या पनि हो, तर समस्यालाई वर्गीकरण गरेर तत्काल समस्या के कति घर धुरीलाई हो र के कसरी व्यवस्थापन गर्ने हो यो विषयमा पालिकाले ठोस कदम के चालेको छ र केन्द्रबाट हजुरहरूलाई के चिठी पनि प्राप्त भइसकेको छ, त्यसलाई कुन कुन क्याटेगोरीमा लग्ने र उहाँहरूलाई कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने विषयमा हजुरहरूले के गर्दै हुनुहुन्छ त्यो कुरा पनि केही प्रश्न पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी अघि अडियोमा पनि हजुरहरूले सुनाउनु भयो वडा नम्बर 1 गुन्सीमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा धेरै आर्थिक अपचलन भएको जुन 12 लाखको कुरा आइरहेको छ यो के भएको हो र त्यहाँ छाई र अस्थायी शिक्षक बीचको पनि केही कुराहरू आएछ, यो हाम्रो वडा नम्बर 1 हो जुन समस्या छ यो पालिका गत हिसाबमै सल्ट्याउन पर्ने पनि हो, यो जिम्मेवारी पर्छन् हामी पालिका पनि हो, तर यो मिडियामा सही कुरो के कसरी पुग्यो, यो के भएको छ, यसलाई कसरी छानबिन गरेर के कसरी यसलाई चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ त्यसको पनि तुरन्त हजुरहरूले पहल कदमी गर्नुहुन पनि म विनम्र अनुरोध गर्दछु। यस्तै गरी मलाई अरू पनि आवाज उठेका छन्, जस्तै स्वास्थ्य शाखा पालिकामा रहेका कर्मचारीहरू बाँकी अरू कुनै शाखाका कर्मचारीहरू चाहिँ पालिकामा रहनु भएको छ भने उहाँहरूको दरबन्दी कहाँ कहाँ हो, त्यहाँ नै जानु पर्यो, त्यहाँ त्यहाँ पठाउनु पर्छ भन्ने पनि म तपाईँहरूसँग जोरदार माग गर्दछु। अब अर्को स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै पालिका भित्रिने पशु पक्षी चौपाएको चेक जाँच गरी मात्रै पालिका भित्राउनको लागि अर्थात् त्यो भेटनेरी हुनु पर्यो, उहाँहरूले यो ठिक छ भने प्रमाणित भइसके मात्रै पालिका भित्राउनको लागि म हजुरहरूलाई विनम्र अनुरोध गर्दछु। आएको बजेट जति पनि बजेट पालिकामा आएको छ चाहे प्रदेश चाहे केन्द्र र चाहे जासुकै बडा आओस् आउँदै गर्दा यो फ्रिज जाने किन फ्रिज गयो किन फ्रिज जान पर्ने भयो त्यो कुरा पनि हजुरहरूले प्रश्न पारिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। अर्को कुरा रह्यो हाम्रो सुनापति वडा नम्बर 5 बिजुलीको पोलको लागि भनेर प्रति घर अर्थात् के कतिजना छ 5,000 पैसा चाहिँ उठाएको रहेछ र त्यो पछि फिर्ता गर्ने प्रतिबद्धता पनि भएको रहेछ, यो पैसा फिर्ता भएको छैन, हामी मार्कामा छौँ भन्ने कुरो यहाँ आएछ, यो फिर्ता हुनुपर्ने हो कि नपर्ने हो यो के भएको हो यो पनि हजुरहरूले प्रश्न पारिदिनु हुन म विनम्र अनुरोध गर्दछु। र अर्को सुनापति 2 हिसाबमा यो सिमल बोर्डबाट मैले जोडिने सडकको लागि आएको बजेट फ्रिज गयो भन्ने कुरा आएको छ, यो किन फ्रिज गयो किन काम भएन, त्यो मैले सिमल बोर्डको बाटोको बजेट फ्रिज जानुमा के हो यो कुरा पनि हजुरहरूले प्रश्न पारिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। र अर्को समस्या मैले के देखेको छु भने हाम्रो जग्गाहरूलाई 3 वर्गमा विभाजन गरिएको थियो व्यावसायिक आवासीय र तर ओडाले पालिका हुँदै जे खालको यो व्यावसायिक हो यो आवासीय हो यो कृषि हो भनेर जुन क्याटेगोरी मिलाएर माथि पठाउनु भएको थियो यसको जस्ट उल्टो चाहिँ आयो है, हामीले भनेको भन्दा उल्टो आयो, यो किन यस्तो भयो भन्ने कुरो पनि मैले केही बुझेको हुनाले यदि तपाईँहरूले पठाएको भन्दा जुन व्यावसायिक आवास र कृषिमा छुटाएको क्याटेगोरी थियो त्यसको चाहिँ उल्टो भएर आएको हो भने यो किन भइरहेको छ यो कहाँ पहल कदमी गर्नुपर्ने हो त्यो पनि म गर्न तयार छु, तपाईँहरू यसो भएको हो भनेर केही जानकारीहरू हजुरहरूले गराउनु हुनको लागि म हार्दिक विनम्रतापूर्वक अनुरोध गर्दछु। र म के पनि भन्छु भने पालिकाले गरेको राम्रो कामलाई राष्ट्रिय स्वतन्त्र पार्टीले जहिले पनि तराना गर्नेछ, त्यो कामलाई राम्रो कामलाई राम्रो हो भनेर प्रशंसा नै गर्नेछ, यदि नराम्रो काम कहीँ कतै हुन्छ भने त्यो खबरदारी गर्न पनि राष्ट्रिय स्वतन्त्र पार्टी पछि हट्ने छैन।
1: नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले स्थानीय तहमा सार्वजनिक सुनाईलाई प्रभावकारी बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सुनाई कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले सार्वजनिक सुनाई नागरिकले आफ्ना जिज्ञासा गुनासा र सुझाव धैर्यतापूर्वक राख्ने तथा सम्बन्धित निकायले त्यसको जवाफ दिने महत्वपूर्ण थलो भएको उल्लेख गर्नुभयो। पछिल्ला दिनमा यस्ता कार्यक्रममा नागरिकको सहभागिता अपेक्षाकृत न्यून देखिएको भन्दै वहाँले यसको कारणबारे सबै पक्षले समीक्षा गर्नुपर्ने धारणा राख्नु भएको छ। वहाँले स्थानीय सरकारका प्रमुख जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीसँग प्रत्यक्ष प्रश्न गर्ने र तत्काल जवाफ पाउने अवसर सार्वजनिक सुनाईले प्रदान गर्ने भए पनि नागरिकको उपस्थिति बढ़न नसकेको बताउनुभयो। कार्यक्रममा राजनीति दलका प्रतिनिधिको उपस्थिति पनि न्यून रहेको उल्लेख गर्दै वहाँले नागरिकको सहभागिता अभिवृद्धिका लागि राजनीतिक दलका नेता तथा सरकारवालाले समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनु भएको छ। अध्यक्ष घिमिरेले सार्वजनिक सुनाईमा जनप्रतिनिधि मात्र नभई उपभोक्ता समिति विद्यालय तथा अन्य सरकारवाला निकायका प्रतिनिधि पनि उत्तिकै जवाफदेही हुने बताउनुभयो। कार्यक्रममा उपस्थित सबै जिम्मेवार पक्षलाई नागरिकले प्रश्न गर्न समेत वातावरण कायम रहनुपर्ने उहाँको भनाई रहेको छ।
2: यो चाहिँ छलफल चाहिँ स्वस्थ खालको छलफल, आफ्ना कुराहरू राख्ने, धैर्यतापूर्वक राख्ने र धैर्यतापूर्वक सुन्न सक्ने क्षमता राख्ने थलो हो यो। तर हामीले पछिल्ला दिनहरूमा चाहिँ सार्वजनिक सुनाईहरू त्यति धेरै नागरिकहरूलाई चाहिँ उपस्थित गराउन सकेका छैनौँ। त्यो नागरिकहरूले चाहिँ यो स्थानीय सरकारका प्रमुखहरू, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, त्यसै गरी उपाध्यक्ष, प्रमुख प्रशासकीय र कर्मचारीहरूलाई पनि तत्कालै प्रश्न सोध्ने र तत्कालै जवाब पाएर चाहिँ यो सन्तुष्ट भएर नआउनु के हो त्यो चाहिँ थाहा भएन। तर अलिकति राजनीतिक दलको पनि उपस्थिति देखिएन। अघि यो पूर्व अध्यक्षजीले भनिसक्नु भएको छ, अब यो राम राज्य भएर हो कि के हो त्यो चाहिँ थाहा भएन। तर नागरिकहरूको उपस्थितिको लागि चाहिँ राजनीतिक दलका नेताहरूले र यहाँ चाहिँ संलग्न भएका, जस्तो यहाँ चाहिँ जिम्मेवार वक्ता चाहिँ उहाँहरू मात्रै होइन, हामी उपभोक्ता समितिका अध्यक्षज्यूहरू पनि यहाँको जिम्मेवार वक्ता हो, त्यसै गरी विद्यालयका हेडसरहरू पनि जिम्मेवार वक्ता हुनुहुन्छ र यो सबैजना हामी जिम्मेवारै छौ। मलाई पनि प्रश्न गर्न सक्नुहुन्छ किनभने यहाँ पत्रकारहरू पनि काहीँ न काहीँ जोडिएकै हुन्छन्। तर प्रश्नकर्ता नै आउनु भएन, थोरै एउटा प्रश्न त राम्रो आयो। यहाँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षज्यूले पनि केही प्रतिनिधिमूलक चाहिँ प्रश्नहरू चाहिँ ल्याइदिनु भएको रहेछ उहाँले नागरिकका तर्फबाट। यहाँ हाम्रो सहकर्ता साथीले पनि धेरै साथीहरूको यहाँ प्रश्न त आयो तर यसको सम्बोधन पनि हुन्छ। तर त्यो जो प्रत्यक्ष मान्छे हो उहाँले तत्कालै यहाँ यस्तो अनुभूति गर्नु पर्यो कि प्रश्न राखिसकेको त्यसको उत्तर सन्तुष्ट भएर जानुपर्ने थलो हो यो। तर यति भन्दा भन्दै नागरिक आएन, अब यो सार्वजनिक सुनवाई नै नगरौं, अरू पालिकाले चाहिँ सीमित पालिकाले मात्रै गरिरहेछन्, हामीले चाहिँ अब किन गर्ने भन्ने पनि नभनौं। यो कस्तो हो भने ठाउँ चाहिँ खुल्ला राखिदिउँ न, आज आउनु भएन, आज केही मान्छेहरू आउनु भएको छ, थोरै प्रतिनिधिमूलक हुनुहुन्छ हाम्रो नागरिकहरू, भोलि आउनुहुन्छ नि, हामीले चाहिँ राखिराख्नु पर्यो, ठाउँ राख्न छोड्यौं भने चाहिँ बिग्रिन्छ। जस्तै यहाँ केही हाम्रा जिल्लाका अरू पालिका केही पालिकाहरूले यो सार्वजनिक सुनवाईको अभ्यासै गर्छ, उहाँ जनताको प्रश्नै सुन्न चाहनुहुन्न, कम्तीमा यहाँ त प्रश्न सुन्ने धैर्यता छ। अब त्यो चाहिँ कसरी आउँछ प्रतिनिधि प्रश्न भन्ने कुरा फरक कुरा हो। यहाँ नागरिकहरू आइराख्नु पनि भएको छ, योभन्दा अगाडि पनि प्रश्न केही न केही उठेकै थिए। प्रश्न राख्ने भनेको चाहिँ त्यहाँ चाहिँ त्यो झगडा गर्नलाई प्रश्न राख्ने त होइन नि, प्रश्न राख्नलाई चाहिँ भन्दा हामी सार्वजनिक सुनवाई गर्ने, केही प्रश्न आयो भनेर यहाँ कसैले पनि चित्त दुखाउनु पर्ने, केही प्रश्न राख्नुभयो भने त्यहाँ ए यस्तो यसले चाहिँ प्रश्न गर भनेर मन दुखाउनु पर्ने कुराहरू छैन। त्यहाँ चाहिँ उहाँहरूका त्यो प्रश्नले कहिले काहीँ आम नागरिकमा एउटा त्यसको चाहिँ सुधार हुन सक्छ र गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय लगायत जो सरकारवाला छौ उहाँहरूलाई पनि नयाँ दृष्टिकोण चाहिँ नयाँ दिशा चाहिँ पैदा हुन सक्छ। त्यसले गर्दा प्रश्नबाट भाग्ने त कुरै भएन, उहाँहरूले यो फ्लोर ओपन गर्नु भएको छ, यहाँ खुल्लै छ, सबैलाई सार्वजनिक रूपमा आह्वान गरिएको छ। त्यसमा हामीले आउने चाहिँ नागरिकको पनि दायित्व हो। अहिले त खेतीपातीको समय भएर उहाँहरू चाहिँ खेत रोप्न पनि झर्नु भएको हुन सक्छ, यो मौसमलाई चाहिँ यसरी नै मानौ। अरू आगामी दिनका कार्यक्रमहरूमा चाहिँ उपस्थिति भइ नै हाल्छ, अहिले पनि छ उपस्थिति, राम्रै उपस्थिति छ, तर यसमा चाहिँ अझ थप होस् भन्ने कुरा छ। अब यहाँ एक दुईवटा कुराहरू चाहिँ जस्तो हाम्रो यो जोखिमपूर्ण बस्तीको सन्दर्भमा छ, अघि एउटा प्रश्न पनि आएको छ, यो चाहिँ अब यहाँ अध्यक्षज्यू त्यति धेरै मैले देखेको छैन विपदको बैठकमा, तर विपदमा चाहिँ जहिले पनि यो दोरम्बा र सुनावतीको चाहिँ विषय उठ्छ, त्यहाँ चाहिँ कुनै पालिकाले चाहिँ विवरण नभरिदिएका कुराहरू पनि उठ्छन्, कसैको भरेर पैसा नआएको भन्दा हामी हरेक पटक चाहिँ त्यहाँ दस्तखत गरेर चाहिँ फेरि माग पनि गरिराखेका हुन्छौँ। तर त्यस्तो खालको बैठकहरूमा अलिकति मलाई लाग्छ टाढा छ भनेर हुन सक्छ। अलिकति हामीले पनि विपदका बैठकहरूमा त्यहाँ चाहिँ अलिकति उपस्थिति चाहिँ कम भएको हो कि भन्ने पाएको छु मैले। एउटा अर्को चाहिँ त्यस्ता खालका बस्तीहरूमा अस्ति सर्वे गर्न जतिखेर चाहिँ त्यो भूगर्भविदहरू आउनुभयो त्योभन्दा अगाडि पनि दुई तिनचोटि चाहिँ त्यहाँ कुराहरू भएर लेखेर पठाएर त्यहाँ चाहिँ सिडिओले आफैले पर्सनल्ली फोन गरेर चाहिँ प्रेसर पनि क्रिएट गर्नुभएको थियो। तर त्यो बेलामा चाहिँ अघि यहाँ प्रश्न आइसकेपछि त्यहाँ हाम्रो गाउँपालिकालाई खबरै नगरी आएर गएको हो भने एउटा पाटो भयो, नत्र त्यहाँ गाउँपालिकाले अलिकति सहजीकरण गरेर उहाँहरूलाई त्यहाँ हटाउनै पर्ने अवस्था छ, त्यहाँबाट स्थानान्तरण गर्नै पर्ने अवस्था छ। त्यसले गर्दा फेरि अहिले चाहिँ बर्खाको समय नै छ, पानी आइदिएर त्यहाँ चाहिँ दुर्घटना ठुलो भयो भनेदेखि उहाँहरू त हामीले चाहिँ फेरि रुनुभन्दा चाहिँ बाँकी केही पनि रहँदैन। त्यसले गर्दा अलिकति त्यस्तोमा चाहिँ ध्यान दिन पाएको भए हुन्थ्यो, त्यहाँ अध्यक्षज्यूले नै पुग्नु पर्ने होइन, वडा अध्यक्षज्यूले पनि त्यहाँ सहजीकरण गर्न सकिन्थ्यो होला। त्यो एउटा कुरालाई चाहिँ अलिकति अझै पनि समन्वय गर्न सकिन्छ भने पालिकाको तर्फबाट उहाँहरूलाई त्यो प्रश्न आएको छ, त्यो अनुसार चाहिँ यहाँहरूले त्यहाँ गएर कम्तीमा उहाँहरू को कसको बस्न मिल्ने छ को कसको नमिल्ने छ उहाँहरूलाई चाहिँ त्यहाँहरू सहयोग पनि गर्नुभएको छ, पालिकाको तर्फबाट यस्तो सहयोग पनि गर्नुभएको छ, 15,000 दरले गर्नु पनि भएको रहेछ। अब धेरै राम्रा कामहरू पनि हुन्छन्, यो सार्वजनिक सुनवाईमा चाहिँ सबै कुराहरू सुनाउने र त्यसको चाहिँ फिडब्याक लिने, कसैलाई मन पर्न सक्छ कसैलाई मन नपर्न सक्छ, उहाँको चाहिँ दृष्टिकोण फरक हुन सक्छ, राख्ने थलोको रूपमा विकास गरिराखेका छौँ, त्यो भइराखेको छ। सुनापतिले आफूलाई जाँच्नको लागि आफू परीक्षामा चाहिँ बस्नको लागि तयार भएकोमा शुभकामना पनि दिन चाहन्छु र आगामी दिनमा पनि कम्तीमा आफूलाई चाहिँ खुल्ला परीक्षामा चाहिँ राख्नुपर्छ। परीक्षामा दिइसकेपछि त्यहाँ अरू परीक्षार्थी आउँछन् कि आउँदैन, त्यहाँ प्रश्न पत्र चाहिँ के हुन्छ भन्ने कुरा, जतिवटा प्रश्न आउँछन् त्यसको उत्तर दिने हो। अब नआएको प्रश्नको चाहिँ उत्तर खोजेर त पाइँदैन, त्यो अनुसार चाहिँ यहाँले जुन गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र सँगसँगै अब मैले चाहिँ अर्को एउटा मात्र कुरा राखेर गर्छु, खास यो पत्रकारहरूसँग हामी सार्वजनिक सुनवाईमा पटक पटक भेट भएकै छ, अन्य कार्यक्रमहरूमा पनि म अध्यक्षज्यू लगायत सबैसँग भेटघाट हुन्छ, तर अब हामीले पत्रकारहरू सँगसँगै यो चाहिँ सबै पक्षहरू चाहिँ मिलेर चाहिँ राम्रो हाम्रो पालिका बनाउने हो, त्यसमा चाहिँ अझै मिलेर अझ थप चाहिँ सुदृढ बनाएर अझ सम्बन्धहरूलाई चाहिँ नागरिकका कुराहरू पनि राख्ने र यहाँ चाहिँ स्वतन्त्र रूपमा चाहिँ जसरी चाहिँ हामी काम गरिरहेका छौँ, पत्रकारहरूको पनि आफ्नो भूमिका छ, त्यसमा चाहिँ बसेर तिमीले पनि ल रिपोर्टिङ गर भनेर एउटा खुल्ला छँदैछ, त्यो सँगसँगै बसेर एउटा चाहिँ संवाद गर्ने वातावरण चाहिँ बनाऊ।
1: नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्रीनाथ घरेले स्थानीय सरकार जनताको सेवाको लागि स्थापित भएकोले जनमुखी उत्तरदायी र पारदर्शी ढंगले काम गर्न सबै राजनैतिक दल तथा सरकारवाला पक्षलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा उहाँले स्थानीय तह स्थापना भएको करिब 9 वर्ष बितिसक्दा गाउँपालिकाले केही महत्वपूर्ण काम अघि बढ़ाएको उल्लेख गर्दै आगामी नेतृत्वले त्यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनु भएको छ। उहाँले स्थानीय सरकार नागरिकको अपेक्षा पूरा गर्ने माध्यम भएकोले राजनीतिक दलहरू जनताका पक्षमा उभिनुपर्ने धारणा राख्नु भएको छ। उहाँले सार्वजनिक पद र अधिकार स्थायी नभएको उल्लेख गर्दै पदमा रहँदा नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिनु भएको छ।
3: सुनापति गाउँपालिकाको चालु आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक कार्यक्रमका चौमासिकमा भएका सञ्चालन भएका विभिन्न सबै खालका कार्यक्रमहरू सेवा प्रभावकाको बारेमा सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्ष एवं सुनापति गाउँपालिकाका अध्यक्षज्यू, 65 वडाका वडा अध्यक्षज्यूहरू, पत्रकार महासंघका अध्यक्षज्यू, यो चाहिँ मैले अघिल्लो पटक यहाँ सुशासनको राम राज्य भनेको नि साँच्चै राम राज्य रहेछ नि। अहिले एउटा स्वतन्त्र पार्टी भन्दा बाहेक अरू पार्टीले यहाँ केही उपस्थिति नजनाएको देख्छ, यहाँ राम राज्य नआएको भए काङ्ग्रेस एमाले माओवादी कसैको व्यक्ति हुन त एकजना रेड फोर्सको साथी दिल्ली रेड फोर्सको साथी हुनुहुन्छ, यद्यपि उहाँको पार्टी चाहिँ नेतृत्व यहाँ देख्दिनँ म, काङ्ग्रेस एमाले माओवादीहरू यहाँ नदेखेको हुनाले यहाँ राम राज्य आएको मैले अघिल्लो पटक भनेको थिएँ, राम राज्य आएछ ठिकै छ। त्यसर्थमा म सबै पालिकाका शाखा प्रमुखजीहरू, कर्मचारी साथीहरू, सहभागी अब पत्रकार महासंघका पूर्व अध्यक्षजीहरू, सञ्चार कर्मी साथीहरू, सहभागी सबै कर्मचारी साथीहरू, सहभागी केही कार्यपालिकाको सदस्य हुनुहुन्छ क्यारे सर्वसाधारण देखिनुहुन्न, सबैलाई म एकमुष्ट नमन गर्छु, म अभिनन्दन गर्न चाहन्छु, तपाईँलाई बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। यो तपाईँहरूको स्थानीय सरकार गठन भइसकेको 9 वर्षमा हामी 9 वर्षको पिरियडमा छौँ, 5 वर्ष वडाध्यक्षको भूमिकामा निर्वाह गर्नुहुने फुलकान्त तामाङ आज तपाईँहरूको अध्यक्ष हुनुहुन्छ, उहाँले आफ्नो यो अध्यक्षको कार्यकाल पनि करिब करिब अब 4.5 वर्षभन्दा पनि बढी करिब 4.5 वर्ष जति बिताउने क्रममा हुनुहुन्छ। त्यो बीचमा आइपुग्दाखेरि सुनापति गाउँपालिकामा जति भएका विकास निर्माणका कामहरू छन् त्यसर्थमा म यहाँको नेतृत्व सिंह गाउँपालिकाले धन्यवाद दिन चाहन्छु, नमन गर्न चाहन्छु। मैले गाउँपालिकाको प्रमुख प्रशासक सुरेश शर्मालाई मैले सम्बोधन गर्न छुटेछु। मैले उहाँलाई पनि सम्बोधन गरेँ, मैले धेरै कुराहरू के पनि गरेँ। मैले अघि नै भने यहाँ सरकारवालाहरूले जम्मा पनि, यहाँ राजनीतिक दलहरूले अघि नै, यहाँ महिला स्वतन्त्र पार्टीको साथीले अब पाण्डे भाइले एकदम राम्रो तरिकाले मिठास तरिकाले सबै, म त भन्छु म त पत्रकार नागरिक समाजको नागरिक स्तरको संस्थाको मान्छे पनि, अहिले केन्द्रीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको हेर्दाखेरि उहाँहरूले केही काम गर्ने प्रयत्न गर्नुभएको छ, तर मन्त्रीहरूको कुराहरू सुन्दा, केही नेताहरूको कुरो सुन्दा अलि अपरिपक्व तरिकाले प्रस्तुत भएको देख्दाखेरि कतै यो राष्ट्रिय स्वतन्त्र पार्टीको ओह्रालोको लागि हो कि भन्ने अवस्था सिर्जना शंकाका आधारहरू देखिन लाग्दै गर्दा हाम्रो यहाँको सांसदले पनि राम्रो भूमिका खेल्नुभएको छ। रामेछापका संसदमा सांसदमा रामेछापका कुराहरू उठेका छन्। उहाँले बोलेका कुराहरूमा खासै त्यस्तो क्लिष्ट शब्दहरू कनिष्ठ के देखिँदैनन्, उहाँले परिपक्व कुराहरू उठाउनु भएको छ। त्यसै गरी आज यहाँ पाण्डेजीले पनि त्यो कुरा उठाउनुभयो, म उहाँले उठाएका कुराहरूप्रति म समर्थन गर्न चाहन्छु, म नमन गर्न चाहन्छु। उहाँ जस्तै सबै राजनीतिक दलहरूले प्रिय वचन बोल्नु पर्यो, यो जनताका लागि हामी राजनीतिक दल हो भन्नु पर्यो। जब हामी राजनीतिक दलका लागि जनता भन्यो भने हामी ओह्रालो लाग्ने काम सुरु भयो, त्यस हुनाले ओह्रालो लाग्नु दिनु हुँदैन। यो गाउँपालिकाले पनि आफ्ना कार्यकालमा अब नयाँ, अब अर्को एक वर्ष एक वर्ष पछि हामी आउँदाखेरि अर्को नयाँ नेतृत्वले यहाँ शासन गरेको सुरु गरिसकेको अवस्था हुन्छ। हामी सबैजना यी अनुहारहरू त्यो ठाउँमा पुग्नु दिन आउँछौँ। कसैले पनि म ठुलो मान्छे हुँ, म राजा हुँ, म चाहिँ सबै सर्व भन्ने सोच राख्नु पर्दैन। ऊ हाम्रो अशे साहब हुन्छ, ऊ त्यहाँ फुलिरहेर बस्नुभएको छ, अशे साहबले पनि भोलि फुलि फुकालेर फेरि हाम्रै ठाउँमा आएर बस्नु पर्ने दिन आउँछन्। अनि यहाँको सुरेश श्रेष्ठले पनि फेरि यो फुली फुकालेर यहीँ बस्नु पर्ने दिन आउँछन्। कसैले पनि यहाँ स्थायी पद भनेको भद्दुवा चिज हो, पद आफ्नो लागि होइन, पद नागरिकका लागि हो। सीमित आफू पदमा बस्दै गर्दाखेरि सकेसम्म तपाईँ नागरिकका लागि राम्रो काम गर्न तपाईँहरूको आधार, तपाईँ हामी सबैको आफ्नो आफ्नो ठाउँबाट, मैले पत्र महासंघको जिल्लाको अध्यक्ष दुई कार्यकाल पूरा गर्ने मेरो पनि त्यो ठाउँमा दायित्व छ, अहिले पनि छ। कुनै ठाउँमा पत्रकारले फलनशील गर्यो, नराम्रो काम गर्नु, नचाहिने काम गर्नु भनेर कसैले भन्दै गर्दा मलाई पनि चित्त दुख्छ। किन दुख्छ भने मैले पनि यहाँ बसेर तपाईँहरूका बिचमा हामीलाई ठड्याउँदै गर्दा मैले अनि मेरा साथीहरूले सुकर्म गरे कि गरेन, पित्त पत्रकार गरेको पित्त पत्रकारिता गरे कि सही पत्रकारिता गरे भनेर मैले देख्नुपर्छ, मैले लेख्नुपर्छ। त्यसो भए हामीले हाम्रा कामहरू अत्यन्त सत्पात्र भएर काम गर्नुपर्छ। कर्मचारी साथीहरूलाई पनि म आग्रह गर्छु, म मन्त्री नगरपालिका अथवा हामी साथमा जहाँ पुगिन्छ जहाँ देखिन्छ, कर्मचारीहरू तपाईँहरूले ल्याङ छोड्नु भयो भने, तपाईँले आफ्नो विधि बुझ्नु भएन, तपाईँले जिम्मेवारी पूरा गर्नु भएन भनेदेखि एउटा गाउँपालिकाको अध्यक्ष गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकारीले चाहेर मात्रै केही काम हुन सक्दैन। त्यसको निमित्त तपाईँहरूले पनि आफ्नो ठाउँबाट आफ्नो योगदान गर्नु त्यति नै छ। सुशासनको लागि, राम राज्यको लागि नङ्गर मासुको सम्बन्ध गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष होल बढी जनप्रतिनिधिहरूको बढी अनि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकारी सबै कर्मचारी साथीहरूको पनि उत्तिकै हात भएन, उत्तिकै सहयोग भएन भनेदेखि कुनै पनि गाउँपालिका सफल हुन सक्दैन। हामीले हुन सक्दैन। हामीले प्रमुख प्रशासकीय अधिकृतका कार्यक्रमहरू पनि हामीले हेर्यौँ, करिब 86%, करिब 87% प्रगति भएको प्रगति प्रतिवेदन पनि हामीले देख्यौँ। त्यति त सबै ठाउँमा लगभग अवस्था यस्तै हो। हाम्रो खर्च गर्ने तरिका पनि त्यस्तै छ, हाम्रो विधिले पनि त्यस्तै बताउँछ। जब हामी जे साग्छौँ अनि हाम्रा विकास निर्माणका कामहरू सुरु हुन्छन्, जब बैशाख लाग्छौँ बैशाखदेखि सुरु हुन्छ, दुई महिनाको पिरियडमा हामीले जम्मै पैसा हाम्रो बजेट सक्नुपर्छ अनि हामीले काम सक्दै गर्दाखेरि हाम्रा कामहरू कति तपाईँलाई कामहरू कति राम्रा हुन्छन्, कति गुणस्तरीय हुन्छन् त्यो पनि हेरौँ न हामीले गर्दै गर्दा। त्यस हुनाले यो कार्यक्रममा पनि यसमा पनि केन्द्रीय सरकारले सच्याउनुको निमित्त म पाण्डेजीलाई केन्द्रमा यसको ध्यान आकर्षण गराइदिन आग्रह गर्दछु। मैले अहिले असारको 25 गते होइन, तपाईँहरूले वैशाखको 25 गते चाहिँ योजना सम्पन्न गरिसक्ने गरी नीति बनाइदिनुको निमित्त तपाईँको पार्टीलाई अर्थमन्त्रीज्यूलाई त्यो आग्रह गराइदिनु, मैले त्यो पनि आग्रह गरेँ। त्यसले गर्दा विकासका सुशासनमा पनि अलिकति त्यसले बाधा पुर्याएको छ, त्यो चाहे स्थानीय सरकार, चाहे प्रदेश सरकार, चाहे संघीय सरकारले गरेका कामहरू, यी कामहरू गर्दै गर्दा एकले अर्कालाई देखाएर मात्रै समस्या समाधान हुँदैन। सबै हामीले चाहिँ एउटा कुनै पनि काम गर्दा घर परिवारमा तीनजना परिवारका चारजना सदस्य छन् भनेदेखि एकजना एकातिर पठाइयो भने पनि त्यो घरको त्यो घरको काम राम्रोसँग सम्पन्न हुन सक्दैन। त्यसका निम्ति चारैजना सदस्यहरू एकै ठाउँमा उभिन सकियो भने मात्रै त्यो घर राम्रो हुन सक्छ। त्यस कारणले हामीले त्यस्तो खालको घर सुनापति गाउँपालिकाले बनाउनु पर्छ। म त भन्छु यो इतिहास बोकेको एउटा 10 वर्षको जनयुद्धमा एउटा त्याग गरेको बलिदानी गरेको त्यो गाउँपालिका, यहाँका जनताहरू अत्यन्त सचेत छन्। यहाँका नागरिकहरूले आफ्नो कर्म के हो भोलेका छैनन्, आफ्नो कर्तव्य के हो भोलेका छैनन्, आफ्नो कर्मलाई कर्तव्यसँग जोडेर अधिकारसँग मात्र होइन अधिकार र कर्मलाई सँगसँगै लैजानको निमित्त यहाँका नागरिकहरू जान्दछन् जस्तो मलाई लाग्छ। त्यसै हुनाले पनि होला यहाँ नागरिकहरूको पनि म उपस्थिति देख्दिनँ, दलहरूको त देखिनँ। त्यस हुनाले मलाई लाग्दैन यो एउटा सार्वजनिक होटलमा चिया चौतारीमा बसेर यो गाउँपालिकाको अध्यक्ष बदमास हो, फटाओ या उपाध्यक्ष बदमास हो, अनि वडा नम्बर 1 र 7 को पनि वडा अध्यक्ष बदमास हो भनेर, अनि पालिकाको प्रमुख प्रशासकीय अधिकारीले यदि कमिसन खाए पैसा मागेको छ नि भनेर हामीले सुनेका छौँ। प्राविधिकले पनि मागो भनेर सुन्ने गरेका छौँ फाट्टा फुट्टा रूप बाहिरी त्यो कुराहरू यहाँ आउनु पर्यो भन्नु पर्यो सीमावर्ती गाउँपालिकाको विकास निर्माणमा कति नम्बर दिने कति नम्बर दिने 86% काम सम्पन्न चौमासिक अवधिमा 87% काम सम्पन्न गर्दै गर्दा यहाँको पालिकाको प्रमुख प्रशासकलाई अथवा यहाँको नेतृत्वलाई कति प्रतिशत दिन्छ तपाईँहरू जनताले यहाँ भनेर उभिएर दिनु पर्यो अनि यहाँका राजनीतिक दलहरूले भनेर दिनु पर्यो तपाईँले 86% यति प्रतिशत नम्बर प्राप्त गर्नुभयो यति नम्बर ल्याउनु हो भनेर भन्नु पर्यो यदि काम नगरेको हो भनेदेखि यहाँ आएर यो मञ्चमा आएर भन्नु पर्यो कि तपाईँको हो तपाईँ अध्यक्षले यो कमजोरी गर्नुभएको छ तपाईँ प्रमुख प्रशासक अधिकृत वा कर्मचारीले यो कमजोरी गरेको छ भनेर तपाईँले भन्ने गर्नको निमित्त यो तपाईँलाई सार्वजनिक सुनवाई कार्यक्रम राखेको होला नि यसमा हामी समावेश नहुने अनि बाहिर चाहिँ दुष्प्रचार गर्ने बाहिर चाहिँ कुआसन गर्ने कुशासनका कुराहरू गर्ने अनि त्यो भयो भने हामी हाम्रो इमान्दारी पुरा हुनु हुँदैन हामीले आफ्नो काम सबै मान्छेले काम गर्दै गर्दा सबै जिम्मेवार कर्मचारीहरूले जिम्मेवार गाउँ प्रतिनिधि हामी सबैले काम गर्दै गर्दा मस्तिष्कमा समझदारी कानमा जिम्मेवारी र मनमा इमान्दारीतापूर्वक काम गर्यौँ भनेदेखि मलाई लाग्छ कहीँ पनि हामी सुक्दैनौँ
4: आदरणीय श्रोता मित्र यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
1: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ
4: आजका लागि कार्यक्रमको समय सकियो धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या
5: हजुरको रेडियो 102

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी एफएमबाट हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाले आर्थिक वर्ष 2082-83 भर अर्थात एक वर्षको अवधिमा गरेको सेवा प्रवाह, विकास निर्माण र खर्चको अवस्थाको बारेमा आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब यसमा सेवा प्रवाह गर्ने, नगरपालिकाबाट सेवा प्रवाह गर्ने मुख्य निकायको रूपमा नगरपालिका र वडामा 9 वटा नगर वडाका कार्यालयहरू छन् र विषयगत शाखाको रूपमा 13 वटा विषयगत शाखाहरू रहेका छन्। सम्बन्धित विषयसँग सम्बन्धित शाखाहरू छन् भने तिनै शाखासँग सम्बद्ध रहेर 3 वटा इकाइहरू पनि रहेका छन्। यसरी नगरबाट 16 वटा सेवा तथा शाखा तथा इकाइ मार्फत सेवा प्रवाह भइरहेको अवस्था छ। यस पछाडि हाम्रो अहिलेको सम्मको हाम्रो खर्चको हिसाबले हेर्दाखेरि चाहिँ चालु खर्च कुल हाम्रो चाहिँ बजेटमा चालु खर्च 84% छ। यो विशेषतः तलब भत्ता, इन्धन लगायत जुन नियमित प्रकृतिमा खर्च गरिने रकम हो, यो दायित्वको हिसाबले अनिवार्य दायित्व पर्ने यस्ता कार्यक्रमहरूको खर्च यसमा पर्छ भने पूँजीगत खर्चतर्फ विकास निर्माण सम्बन्धी जसले आर्थिक उपार्जनको हिसाबले पूर्वाधार विकासका हिसाबले यसलाई चाहिँ यसले प्रभाव पार्छ, त्यस्ता कार्यक्रमहरूलाई हामी पूँजीगत खर्च शीर्षकमा राखेका छौँ। पूँजीगत खर्च शीर्षकमा हाम्रो 44% खर्च भएको छ। यो तुलनात्मक हिसाबले अलिकति कम खर्च भएको अवस्था देखिएको छ। विशेषतः हाम्रा ठूला ठेक्का लगाएका, टेन्डर लगाएका आयोजनाहरू, कार्यक्रमहरू धेरै सम्पन्न हुन नसकेको अवस्थाले गर्दा यो खर्च 44% मात्र हुन गएको छ, अलिक कम देखिएको छ। विशेष त कालो पत्रे लगायतका निर्माणका कामहरू त्यो अहिलेको द्वन्द जुन इरानमा भएका द्वन्द सुनामी प्रक्रियाको कारणले गर्दा हाम्रा कार्यक्रमहरू अलि ढिलो भएको र मूल्य वृद्धिका कारणले गर्दा काम गर्न नसकिएको भनेर सम्बन्धित व्यवसायीबाट यसको जानकारी जवाब उहाँहरूले दिनुभएको छ। यो 44% मात्र र समग्रमा 68% खर्च भएको अवस्था छ। अब राजस्वको तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो कुल आयमध्ये 36% राजस्व नगरपालिका कार्यालयबाट भएको छ भने, त्यो प्राप्ति भएको छ भने, अनि वडागत हिसाबले चाहिँ 1-9 नम्बरसम्मका वडाहरूमा प्राप्त राजस्व यहाँ उल्लेख गरिएको छ। यसमा वडा नम्बर आठबाट 11.86% राजस्व आर्जन गर्न सकेको अवस्था छ र हामीले उहाँलाई चाहिँ नगरसभाको अवसरमा सम्बन्धित वडा पदाधिकारीहरूलाई टिमलाई पुरस्कृत पनि गरेका थियौँ। यसरी हाम्रो चाहिँ आन्तरिक हामीले अपेक्षा गरेको मध्येमा 91.79% चाहिँ रकम राष्ट्र रकम प्राप्त गर्न सफल भएको छ। वडागत खर्चको अवस्था हेर्दाखेरि वडालाई तोकिएका बजेटहरू जुन उहाँहरूले कार्यक्रम सञ्चालन गर्नको लागि उपलब्ध गराइएको थियो, त्यो मध्ये अहिले यसरी हेर्दा वडा नम्बर 97% वडा नम्बर 5 र आफूलाई प्राप्त भएको रकम सबै अधिक अधिक रकम चाहिँ खर्च गर्न कार्यक्रम गर्न सक्ने चाहिँ एउटा हिसाबले 5 नम्बर वडा 97.8% छ भने त्यसै गरी 4 नम्बर वडा 3 नम्बर वडा 8 नम्बर वडा त्यसै गरी 2 नम्बर यो चाहिँ 90% भन्दा बढी 9 नम्बर वडा 90% भन्दा बढी आयोजनाहरू आफ्ना कार्यक्रमहरू सञ्चालन गर्न सक्नु भएको छ भने पर्सेन्टको हिसाबले वडा नम्बर 7 अलिक कम खर्च भएको अवस्था छ। योजना को विभाग या तोकिए बमोजिमको पूर्ण काम गर्न नसकिने यी विभिन्न कारणले पनि योजना हामीले जति अपेक्षा गरेका छन् त्यो खर्चको प्याटर्नमा त्यो नआएको हुनसक्छ। बेरुजुको अवस्था चाहिँ यो देखाइएको छ, यो महालेखा परीक्षकले गरेको अडिटको हिसाबले चाहिँ आएको प्रतिवेदनका आधारमा छ। यो क्रमशः चाहिँ हाम्रा बेरुजुका प्रतिनिधिहरूलाई हामीले समयमा त्यस्तो बेरुजु आउने क्रियाकलापहरूलाई पहिले रोकेर अहिले पछिल्लो आर्थिक वर्षमा 0.6% चाहिँ बेरुजु छ र बेरुजु फर्स्ट आउट पनि गर्ने कार्यक्रम भइरहेको छ। बेरुजु चाहिँ विशेष त अनियमित बेरुजु, सैद्धान्तिक बेरुजु र असुली बेरुजु भन्ने तीन प्रकृतिको बेरुजु मूल रूपमा हुन्छ। अनियमित र सैद्धान्तिकलाई हामी सुधार गर्न सक्छौँ भने असुलको रूपमा चाहिँ उल्लेख गरेका बेरुजुहरूलाई हामी असुल गरेर राहत दाखिला गर्ने कार्यमा लागिरहेका छौँ। अब सामान्य शिक्षा भत्ताको जुन रकम हामीले मासिक रूपमा चाहिँ त्रैमासिकमा जुन बुटाउने गर्छौँ त्यसको चाहिँ संख्यात्मक हिसाबले हेर्दाखेरि 4716 देखिएको छ। यसमा ज्येष्ठ नागरिक दलित ज्येष्ठ एकल विधवा पूर्ण अपाङ्ग आंशिक अपाङ्ग दलित बालबालिका यो सबै जिल्लाहरूमा सबै पालिकामा हुने यो वितरण हो। भत्ता वितरणको कार्यक्रम हाम्रोमा चाहिँ लोप हुनु जातिको रूपमा पनि यहाँ रहेको हुनाले 3990 का दरमा 1600 यसरी चाहिँ लोप हुनु जातिको लागि भत्ताको हिसाब पनि भेट गरेको छ केन्द्र सरकार अनुसार। अब व्यक्तिगत घटना दर्ता जुन वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता हुन्छ त्यसमा जन्म मृत्यु सम्बन्ध विच्छेद विवाह बसाइ सरी आएको बसाइ सरी जाने त्यसरी यी प्रकृतिका चाहिँ घटना दर्ताको कार्यक्रम वडा स्तरबाट हुन्छ भने अहिले बसाइ सराईको दरको हिसाबले हेर्दाखेरि हामीसँग 10 परिवार बसाइ सराई भएर आएको 65 परिवार बसाइ सराई भएर गएको अवस्था देखिन्छ। यसो गर्दाखेरि हाम्रो बसाइ सरी जानेको दर चाहिँ अलिक बढी देखिएको छ। समग्रमा चाहिँ जन्म दर पनि विगतको भन्दा घट्दो अवस्थामा देखिएको चाहिँ यो तथ्याङ्कले बुझाउँछ। भोजपत्र आह्वान गरेर गरिएका हाम्रा आयोजनाहरू कला आयोजनाहरूमा चाहिँ मानेडाँडा तामाङको भरुलेन ल्यान्डिङ साइड सडक यसको कामको अवस्था चाहिँ अहिले काम तोकिएको समयमा नसकिएको कारणले गर्दा म्याप ठप गरिएको छ। यो पुँजीगत तर्फको हाम्रो खर्च प्याटर्न खर्चको अवस्था घटेको चाहिँ कारण पनि यही नै हो जुन अब तोकिएका यी ठेकाको आयोजनाको समयमा काम सम्पन्न हुन सकेन र यसलाई हामीले म्याप ठप गरेर अब आगामी पोषसम्म अनिवार्य रूपमा सम्पन्न गर्ने गरी कानुनले तोकेको जरिवाना समेत तिर्ने गरी काम छिटो गराउनको लागि निर्णय भएको छ। दोस्रो काभ्रे रामपुर बसन्तपुर चुकिया घाट कलन्दोर घाट सडक चाहिँ जुन यो पनि ग्याप थपमा गएको छ। हिरेपानी रामपुर चासको कलन्दोर घाट सडक यो पनि समयमा नसकेको कारणले गर्दा समय म्याप थप गरिएको छ। वडा कार्यालय थुम्का मोडा दोर धनेघाट सडक यो पनि तोकिए बमोजिमको कार्य सम्पन्न नभइसकेको कारणले गर्दा म्याप थप गरिएको छ। देउराली गोठगाउँ साङ्गुटा सडक यो पनि समयमा सकिएर हामीले चाहिँ यसलाई समय थप गरिएको छ। त्यसै गरी चाहे खर्च विश्वली खोला लिफ्ट यो चाहिँ को काम सम्पन्न भएको छ। सो खोला कुम्भ खोला खानेपानी आयोजना यसको समय थप गरिएको छ। खाद्य वडा कार्यालय सडक मर्मत यसको पनि समय थप गर्नु परेको अवस्था छ। हिलेपानी खेल मैदान निर्माण यसको पनि समय थप यहाँ उल्लेख गर्नुहुन्छ अहिले थप क्लियर गर्नुलाई यसको पनि समय थप भए जस्तो मान्छु. अर्को रामेछाप सामुदायिक कृषि हाटबजार ट्रस्टीमा छ यो सम्पन्न भएको अवस्था छ. अर्को रोटो मोल्डेड पानी ट्याङ्की खरिद यो पनि सम्पन्न भएको छ र 90% तोकिएको कामको 90% वा सबभन्दा बढी कार्य सम्पन्न भएको छ भने त्यसलाई हामी सम्पन्नको हिसाबले टुक्याउन पनि सक्छौँ. त्यो हिसाबले यो राम हिसाब सामुदायिक कृषि हाट बजार यसको 90% भन्दा बढी काम सम्पन्न भएको हुनाले हाट बजारको सामुदायिक हाट बजारमा थोरै मात्रै काम हुने भएको हुनाले हामी 90% भन्दा बढी यता भयो. अब आगामी आर्थिक वर्षमा सामुदायिकलाई लक्षित गरेर कृषि हाट बजार सञ्चालन गर्नको लागि कार्य गर्दैछौँ र अहिले यो कार्य सम्पन्न भएको अवस्थामा छ. नम्बर स्तरीय र वडा स्तरीय योजनाहरूको विवरण छ. यो अलिकति पढ्नुभन्दा नि यहाँहरूको हात हातमा हात हुन्छ. यो संख्यात्मक विवरण छ, यो यहाँहरूले अध्ययन गरिदिनु होला. राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम यो संघीय कार्यक्रम हो, यसमा नगरपालिकाको पनि आफ्नो साझेदारी रहन्छ. यसमा चाहिँ सूचीकृत भएका बेरोजगारहरूको संख्या 649 छ र यसमा हामीले सबैलाई रोजगारी दिन सकिएको अवस्था छैन किन भन्दा हामीसँग सीमित स्रोतको मात्रै उपलब्ध छ. त्यसले गर्दा इच्छुक मध्ये र जहाँ योजना छनौट भएको छ त्यो हिसाबले कार्यक्रम गरेको अवस्था हो र उहाँलाई खटिनुपूर्व हामी एउटामा खटिनुपूर्व अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थियौँ र यसमा चाहिँ केन्द्रबाट 5,30,000 केन्द्रबाट प्राप्त बजेट थियो भने त्यसलाई हामी आयोजनाको रूपमा कार्य सम्पन्न गरेका छौँ र नगरपालिकाबाट पनि फेरि सोही बराबर न्यूनतम सोही बराबर कार्यक्रम सञ्चालन गर्नको लागि निर्देशिकाले तोके बमोजिम हामीले 5,31,500 चाहिँ योजना कार्यक्रम सम्पन्न गरेका छौँ. प्रविधि हस्तान्तरण विदेश गएर रोजगारी विदेशको रोजगारीबाट फर्केकालाई यहाँ सिकाइराख्न र थप प्रोत्साहित गर्नको लागि प्रविधि हस्तान्तरण कार्यक्रमको अन्तर्गत हामीले विभिन्न सामग्रीहरू प्रविधिहरू उपलब्ध गराएका थियौँ. सोमा हामी 94,000 चाहिँ त्यसमा हामी लगानी गरेका छौँ. अब हाम्रो ओरिएन्टेसन कार्यक्रमको लागि र कार्यालय सञ्चालन सम्बन्धी शासन कार्य सञ्चालनको लागि प्राप्त भएको मतदान गरेको विषय भयो. कुल बजेट हाम्रो चाहिँ 7,80,000 कार्यक्रमहरू थियो टोटलको साथ अन्तर्गत. यो सुरक्षित आप्रवासन कार्यक्रम सानी कार्यक्रम विशेषतः वैदेशिक रोजगारबाट वैदेशिक रोजगारमा रहेकाको परिवार वा उहाँबाट फर्केका व्यक्तिहरूको लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्ने गरिएको छ. यसको कुल बजेट चाहिँ हाम्रो 1,84,000 थियो र सोही बमोजिम कार्यक्रम सञ्चालन भएको छ अभिमुखीकरण कार्यक्रमको लागि. अब जिन्सी शाखातर्फको चाहिँ जिन्सी जुन कारोबार आर्थिक कारोबार गर्ने सबै खालका फर्महरूलाई सूचीकृत हुनुपर्नेछ. त्यसरी सूचीकृत गर्ने चाहिँ 243 यस्ता फर्महरू सूचीकृत भएको छ जसबाट तोकियो बमोजिमको रकम प्राप्त भएको छ. यस्तो रकम त्यो शाखाबाट नगरपालिकामा रहेका सबै साधनहरूको बिमा एवं नवीकरण गर्ने काम गरिएको छ. जिन्सी व्यवस्थापन प्रणाली जुन अहिले चाहिँ यो पाम्स भिटु भनेर छ यो अनिवार्य रूपमा चाहिँ सबै पालिकाले कार्यान्वयन गर्नुपर्ने र जिन्सी सामग्रीको व्यवस्थित गर्नको लागि सम्बन्धित वडा सचिव र वडामा रहेका सहायक कमिसनर अफिसरहरूलाई तालिम प्रदान गरिएको छ र मसलन्द र स्टेसनरीको सामग्री एकमुष्ट रूपमा नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा खरिद गरेको अवस्था छ. न्यायिक समितिको कार्य सम्पादनका विवरणहरू यसरी रहेछन्. विशेष त निर्मिला प्रताहरूको बैठक नियमित मासिक बैठक छ. उहाँले मेलमिलाप गराए बापत प्रोत्साहन स्वरूप केही रकम उपलब्ध गराइएको छ त्यो मेलमिलाप कर्ताहरूको लागि. मेलमिलाप कर्ताले वडा स्तर गरेर कार्य गर्नको लागि उहाँलाई सञ्चार सीमित सञ्चार खर्च उपलब्ध गराइएको छ. उहाँलाई केही पहिचानका कार्यक्रमहरू सञ्चालन गरिएको छ. मेलमिलाप केन्द्रलाई थप व्यवस्थित गर्न आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ. न्याय समिति त्यसै गरी डिजिटल सफ्टवेयर जोडान छ. न्यायिक मेलमिलापकर्ताहरूले सम्बन्धित वडाबाट नै सफ्टवेयर मार्फत चाहिँ आफ्ना गुनासा उजुरीहरू राख्न सक्ने गरेर चाहिँ सफ्टवेयर जडान गरिएको छ. मनोसामाजिक परामर्शको तालिम सञ्चालन गरिएको छ. मेलमिलापकर्तालाई यो रिफ्रेस हुनलाई 2 दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ र मेलमिलाप केन्द्रहरूको अवस्था के कस्तो छ भनेर अनुगमन र सोधलाई आवश्यक व्यवस्थापन गर्नको लागि कार्यक्रम गरिएको छ. न्याय समितिमा आउने विशेष त कानुनले तोकेको बमोजिमका चाहिँ उजुरीहरूको सम्बन्धमा न्याय समितिले न्यायिक निरूपण गर्छ। त्यसको लागि गत वर्ष गत आवमा टुङ्गो नलागेको र त्यस्ता उजुरीको सन्दर्भ सरेर आएको दुईवटा थियो भने यो आवमा 30 उजुरीहरू थिए। सो सम्बन्धमा चाहिँ सबै विगत दुईवटा र अहिलेको 30 सबैवटा उजुरीहरूको सचेत भइसकेको अवस्था छ। अघि उता भनेको अघि उता ढाकामा आयो, यसलाई हामीले चाहिँ अघि उत्पादन कार्यक्रम मनोपरा सामाजिक परामर्श कार्यक्रम गरियो, अनलाइन मार्फत दर्ता गर्ने कामहरू भयो, मेलमिलाप केन्द्रलाई आवश्यक सामग्रीहरूको वितरण गरिएको छ र हरेक वर्ष मेलमिलापकर्ताहरूलाई पनि निश्चित क्राइटेरिया मापदण्ड पुगेको हुनुपर्छ र सूचीकृत हुनुपर्छ। सोही बमोजिम अहिले 44 मेलमिलापकर्ताहरूलाई चाहिँ हामीले यस आवमा र हामीले कानुन निर्माण गर्ने विशेष त ऐन नगर सभाबाट पास हुन्छ, नियमावली कार्यविधि निर्देशिका चाहिँ कार्यपालिकाबाट पारित हुन्छ। यसरी हालसम्म 88 चाहिँ ऐन नियम निर्देशिकाहरू पारित गरिएको अवस्था छ। अब नियमन निकाय अख्तियार स्वतन्त्रता केन्द्र लगायतका निकायहरूबाट पनि उजुरी परेको अवस्थामा या आवश्यक पर्दा निर्देशनका हिसाबले पत्र प्राप्त हुने गर्छ। त्यसको चाहिँ उजुरीका हिसाबले 6 उजुरीहरू परेको थियो र त्यसलाई आवश्यक जवाफ दिएर र प्रचुर गरिसकेको अवस्था छ। संघ प्रदेश मन्त्रालय विभाग अन्य निकायबाट प्राप्त संख्या निर्देशनको संख्या 2 थियो र भवनी कार्य सम्पन्न भएको छ। मनसुनजन्य विपद तर्फबाट चाहिँ त्यो शाखा मार्फत गरिएका कामहरूमा चाहिँ तत्काल खानेपानीका सरहरू आयोजनाहरू सञ्चालन गर्नुपर्ने, यो विपदको हकमा चाहिँ अलिकति तत्काल गर्नुपर्ने र विपद वा मनसुनजन्य जोखिमका कारणले चाहिँ सिधै समस्याहरूलाई समाधान गर्नको लागि यो कार्यक्रम गरिन्छ। यसमा खानेपानीका आयोजनाहरू 9, सिँचाइका 8, सडक सम्बन्धी 14, भवन निर्माणको 2, स्वास्थ्य चौकी निर्माण 2, कबडहरू निर्माण 1, सामुदायिक भवन पुनर्निर्माण तथा अन्य पूर्वाधारको लागि 4, निजी गोठ घरबोटको लागि 72 निवेदन प्राप्त भएर सोमा सम्बोधन आवश्यक सम्बोधन गरिएको छ। तत्काल यो राहत वितरण परिस्थितिको हिसाबले यसलाई हेर्न सकिन्छ। तत्काल विपद पर्यो तुरन्तै केही राहत उपलब्ध गराउनुपर्ने अवस्थामा हामीले केही राहत वितरण गरेका छौँ, जस्तो तिर्पाल, चामल, दाल, खानेपानी, खाने तेल, नुन, चिउरा, लत्ता कपडा, भाँडाकुँडा लगायतका यस्ता तत्काल चाहिँ सम्बोधन गर्नुपर्ने विषयहरू पनि सम्बन्धित विपद शाखाबाट कार्य सम्पादन भएको छ। अब यसमा खर्चको हिसाबले हेर्दाखेरि प्रकोप व्यवस्थापन कोषबाट चाहिँ 58 लाख विनियोजन भएकोमा चाहिँ 89% यो प्रतिदिन काममा अहिले देखाइएको प्रतिदिनको काममा खर्च भएको छ। पुनर्स्थापना र पूर्व तयारीका सामग्रीहरू, केही पूर्व तयारीका सामग्रीहरू खरिद गरिएको छ। आगो निभाउने लगायत, तिर्पाल लगायत केही सामग्रीहरू हामीले खरिद गरेर राखेका छौँ। जुनसुकै बेला पनि आवश्यक पर्ने भएको हुनाले त्यो हाम्रो जुनसुकमा रहेको छ। त्यसै गरी जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरियो, ओरिएन्टेसनको कार्यक्रम सञ्चालन भयो र सामुदायिक वन र डिभिजन वनको साझेदारीमा हामीले वृक्षारोपण कार्यक्रम पनि गरेको अवस्था छ। स्वास्थ्य शाखाबाट विशेष त स्वास्थ्यसँग सम्बन्धित विभिन्न शिविरका कार्यक्रमहरू, नियमित कार्यक्रमहरू, खोपका कार्यक्रमहरू लगायतका कार्यक्रमहरू सञ्चालन भएको छ। यसलाई मैले सरसरी गुणागत रूपमा मात्रै प्रस्तुत गर्न चाहेँ। जस्तो हाम्रो दीर्घ रोगीलाई मासिक 5,000 केन्द्र सरकारले उपलब्ध गराउने जुन उपचार खर्च छ त्यो हामीले उपलब्ध गराएका छौँ। अब यो अलिकति सधैँ बढ्दो सङ्ख्यामा गएको छ, यो हाम्रो स्वास्थ्यको हिसाबले पनि सबै सजग हुनुपर्ने अवस्था रहेको छ। 91 क्यान्सर रोगीका हुनुहुन्छ, 57 किडनी सम्बन्धी, मृगौला प्रत्यारोपणको 25, 2 स्पाइनल इन्जुरी, यो विशेष त मुटुको अनि क्यान्सर र मृगौलाका रोगीहरू हरेक वर्ष बढेको अवस्था छ। पहिला चाहिँ सर्ने रोगको सङ्ख्या बढी थियो भने अहिले नसर्ने रोग र दीर्घ रोगको चाहिँ समस्या बढिरहेको छ। यसले गर्दा स्वास्थ्यमा चाहिँ यस्ता रोगहरू न्यूनीकरण गर्न रोगीहरू चाहिँ को चाहिँ संख्या रोक्नको लागि यस्ता कार्यक्रमहरू निरोपण कार्यक्रमहरू राख्नुपर्ने जरुरी देखिएको छ। त्यसै गरी निशुल्क स्वास्थ्य उपचारको लागि हाम्रो सम्बन्धित नगरपालिकाहरू सिफारिस गर्ने कार्यक्रम हुनेछ। सोही बमोजिम 51 जना दीर्घ रोगीहरूको लागि निशुल्क उपचारको लागि हामी सिफारिस गरेको अवस्था छ। त्यसै गरी निशुल्क भिडियो एक्सरे विशेष त चाहिँ यो प्रजनन रुग्णता स्वास्थ्य शिविरको मार्फतबाट यो कार्यक्रम सञ्चालन भएको छ। यो पाठ्य महिला घरको पाठ्यघरको मुख्य क्यान्सर यो पनि एकदम संख्या बढ्दो छ। यसको लागि स्क्रिनिङ गर्ने काम त्यसको चाहिँ जाँच गर्ने काम भएको छ जसमा एकजना पोजिटिभ देखिनु भएको छ र सब उपचारको लागि सिफारिस गरिएको अवस्था छ। यो क्यान्सर पाठ्यघरको मुख्य क्यान्सरको लागि परीक्षणको लागि भरतपुर भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग पनि लिएको अवस्था छ। नसर्ने रोगहरूको 1 महिना स्क्रिनिङ कार्यक्रम यो सबैवटामा सञ्चालन गरिएको छ। स्वास्थ्य शिविरका कार्यक्रमहरू सञ्चालन गरिएको छ। यो कृषि हाट बजार अघि उता पनि आयो, कृषि हाट बजार हाट बजारलाई थप व्यवस्थित गर्न रामेछाप यहाँ स्थित हाम्रो वडा नम्बर 8 यहीँ रहेको चाहिँ हाट बजार व्यवस्थित गर्नको लागि ठेक्का मार्फत काम भएको थियो र त्यो काम सम्पन्न भएको छ। तर अझै पनि व्यवस्थित गर्नको लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ भने साँगुटा को कृषि हाट बजारका लागि पनि विशेषतः आगामी आर्थिक वर्ष प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्ने अवस्था रहेको छ। रैथाने बाली प्रबन्धनको लागि यसको संरक्षणको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिएको अवस्था छ। पशुपन्छी तथा मत्स्य विकास तर्फमा पशुपन्छी उपचारको लागि निशुल्क औषधि वितरणको कार्यक्रम गरिएको छ। यो महामारी रोग जुनोटिक तथा महामारी रोग सम्बन्धमा चाहिँ आवश्यक नियन्त्रण गर्नको लागि कार्यक्रम गरिएको छ भने कुकुर बन्द्याको यो अब सामुदायिक कुकुर भन्ने छ, पहिला हामी घुसिया कुकुर भन्थ्यौँ, सामुदायिक कुकुरलाई अब मार्न पनि नपाइने सङ्ख्या धेरै हुँदाखेरि जोखिम पनि हुने भए हुनाले यसलाई चाहिँ बन्द्याकरणको कार्यक्रम गरिएको छ। त्यसै गरी अब यो पशुमा लाग्ने लम्पी स्किन रोग फडेज जस्ताका चाहिँ रोगको रोकथामको लागि आवश्यक खोप तथा औषधिको प्रबन्ध गरी कार्यक्रम गरिएको अवस्था छ। एकीकृत घुम्ती शिविर वडा नम्बर 1 र 8 गरिएको छु, त्यो पशुपन्छीको लागि उपचार र औषधि वितरण गरिएको छ। गोठ सुधार कार्यक्रम अन्तर्गत व्यावसायिक हिसाबमा चाहिँ पशुपालन गर्नेको लागि गोठलाई व्यवस्थित गर्नको लागि गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको छ। दुधमा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकामा रहेका दुध विक्रेताहरू विशेष त त्यसको डाटा कोसँग छ भन्दाखेरि अब हामी चाहिँ इन्डिभिजुअल छुट्टा छुट्टै डाटा उपलब्ध हुन नसक्ने भएको हुनाले हामीले सहकारी संस्था मार्फत वितरण उसले प्राप्त गरेको दुधको परिणामको आधारमा हामीले अनुदान उपलब्ध गराएका थियौँ। यसमा 5 लाख रुपियाँ चाहिँ अनुदान वितरण गरिएको छ। त्यसै गरी नस्ल सुधार पशुको नस्ल सुधारको लागि चाहिँ मोर्रा जातिको राङ्गो खरिद गरिएको छ। यो वडा नम्बर 5 चाहिँ 5 का 2 जना कृषकलाई उपलब्ध गराइएको अवस्था छ। कृत्रिम गर्भधारणका कार्यक्रमहरू यो नियमित कार्यक्रम हो, यसो यो गरिरहेकै अवस्था छ भने अर्को चाहिँ महामारी तथा जेनेटिक रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। अब त्यसको अतिरिक्त गरिएका केही कार्यक्रमहरू छन् यहाँ उल्लेखनीय कार्यक्रमहरू बाल मैत्री स्थानीय शासन युक्त नगर घोषणाको सम्पन्न यही आर्थिक वर्षमा भएको छ। यो सीमित पालिकाहरूले गरेको कार्यक्रम मध्ये हामीले यो कार्यक्रम सम्पन्न गर्न सकेका छौँ। गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ। बाल सिकाइ केन्द्रको व्यवस्थापन गरिएको छ। सार्वजनिक शौचालय निर्माणको काम भएको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। 100 वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको लागि त्यसै गरी बाल दिवसको अवसरमा हाजिर जवाब विज्ञान प्रदर्शनी वक्तृत्व कला लगायतका कार्यक्रम सम्पन्न भएको छ भने यो स्थानीय पालिकाहरू नगरपालिका गाउँपालिकाको कार्य सम्पादन मूल्याङ्कन कुन अवस्थामा छ भनेर मूल्याङ्कन गर्ने जुन विधि केन्द्र सरकारले तोकेको छ त्यो विधिमा निश्चित मापदण्डको आधारमा अङ्क प्राप्त हुन्छ। त्यसमा चाहिँ हाम्रो गत अबको 65% हामीले चाहिँ गरेका काम र त्यसको प्रमाण पेश गरेर 65% प्राप्त गर्न हामी योग्य छौँ भनेर मन्त्रालयमा हामीले पठाएका छौँ। त्यसै गरी बागमती प्रदेश स्तरीय पूर्णखोप घोषणा तथा दिगोपना सुनिश्चित कार्यक्रम मा उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाको सम्मान यसै नगरपालिकामा रहनुभएका स्वास्थ्य स्वयं सेविकाले प्राप्त गर्नुभएको छ। यो उल्लेखनीय कामका कारणले उहाँले सम्मान पाउनु भएको हो। नगर पनि गौरवान्वित छ। यसमा सुशासनलाई थप सेवा दिनको लागि अहिले केन्द्र सरकारको पनि निर्देशन र हाम्रो सोभन्दा अगाडि पनि नगरमा तोकिएको बजेट नै तोकिसकेको अवस्थामा हरेक स्वास्थ्य संस्था र वडा कार्यालय नगरमा चाहिँ विद्युतीय हाजिरीको प्रबन्ध गरिएको छ। अब हामी क्रमशः यसलाई विद्यालय स्तरमा पनि विद्युतीय हाजिरीद्वारा नियमन गर्ने कामलाई चाहिँ अभिवृद्धि गर्नेछौँ। केही समस्या र चुनौतीको रूपमा चाहिँ केही विवरणहरू प्रस्तुत गर्न चाहन्छु। अब नगरपालिका भइकन पनि हाम्रो आन्तरिक स्रोतको हिसाबले चाहिँ हामी झन्डै 1 करोडको हारी मात्रै हाम्रो आन्तरिक स्रोत छ। अब स्रोत बढाउन कर मात्रै बढाउने भन्ने विषय भएन कि राजस्व प्राप्त गर्ने कुनै अरू हाम्रा प्राकृतिक स्रोत लगायत अरू विधि छन् भने त्यो त्यसमा थप खोजी गर्नुपर्नेछ। नगरपालिकाको आफ्नो कार्यक्रम सञ्चालन गर्न केन्द्र सरकार र प्रदेश सरकारसँग निर्भर रहनुपर्ने अवस्था छ। त्यही भएर यो अलि हाम्रो आय आन्तरिक स्रोतको हिसाबले कमी भएको महसुस भएको छ। अब यो समयमा काम सम्पन्न नहुने विशेष त उपभोक्ता समितिका कार्यक्रमहरू अलि साना साना भए र त्यो बरु समयमा सकिएको अवस्था छ। यो पटक चाहिँ नगरपालिकाले चाहिँ धेरै ठेक्का मार्फत गरेका कामको धेरैको म्याद थप गर्नुपर्ने अवस्था छ। त्यसले समयमा काम सम्पन्न नभएको अवस्थाले गर्दाखेरि चाहिँ हाम्रा योजनाहरू अधुरो भएको छ। यो अलि समयमै सम्झौता भने समयमै कार्यान्वयन गर्न सकियो भने यसले प्रत्यक्ष लाभ तुरुन्तै प्राप्त गर्न सकिन्थ्यो। कानुनी प्रक्रिया अलि कानुनी हिसाबले अलि प्रक्रियागत हिसाबले पनि अलि जटिल र त्यो प्रक्रिया पनि मान्नपर्ने प्रक्रिया मान्दाखेरि चाहिँ कागजी प्रक्रिया अलि धेरै भयो कि भन्ने गुनासो पनि आउने अवस्था छ। यसलाई चाहिँ अब नगरको क्षेत्र तर्फबाट कार्य सरलीकरण विषय गर्ने विषय छँदैछ भने केन्द्रीय कानुनहरू पनि त्यसलाई थप सरलीकरण गर्नुपर्ने चाहिँ आवश्यकता चाहिँ देखिएको छ। वितरणमुखी कार्यक्रम यो अब पालिका र वडा स्तरको पनि सानो समुदायलाई पनि सम्बोधन गर्नुपर्ने बाध्यता पनि भएको हिसाबले पनि हामी अलि वितरणमुखी कार्यक्रममा अलि बढी छौँ। यसलाई वितरणमुखी कार्यक्रम एकपटक मात्रै देखिन्छ, त्यसको खास लामो समयसम्म त्यसको प्रभाव नदेखिने होला। वितरणमुखी कार्यक्रमलाई सकेसम्म कम गरेर विकास निर्माण र अलि दीर्घकालीन सहयोग पुग्ने त्यस्ता कार्यक्रम राख्न सकियो भने अझ राम्रो हुने थियो भन्ने लाग्छ। यो समन्वय र सहकार्य केन्द्र सरकार प्रदेश सरकार र नगरपालिका वा अन्तर नगरपालिका बीच अझै पनि थप समन्वय र सहकार्यको खाँचो छ। नतिजामूलक र दिगो विकासका कार्यक्रमहरू चाहिँ बढाउनु पर्ने र हामीले आन्तरिक स्रोत पनि अलिक बढ्छ कि भनेर स्रोत पनि अलिक बढिराख्ने, केन्द्र सरकार र प्रदेश सरकारले पनि हामीलाई बजेटको जुन सिलिङ दिन्छ त्यो सिलिङ पहिला अब दिँदाखेरि अलि धेरै दिने र पछि त्यो सिलिङ काटेर बजेट काटेर पठाइदिँदाखेरि हाम्रा योजनाहरू प्रभावित हुने, योजनाहरू चाहिँ अपुरा हुने अवस्था छ। त्यसो गर्दाखेरि चाहिँ बजेट जुन सुरुको प्राप्त बजेट अनुसार हामीले कार्यक्रम राख्दाखेरि त्यो सबै कार्यक्रम सम्पन्न गर्न नसकिएको अवस्था चाहिँ रहेको छ।
3: आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ। नमस्कार।

0: सहयोगको घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
0: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल। सरकारले नौ विधेयक संसदमा लैजाने निर्णय।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
0: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुँदे माग। चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
3: अहिले हाम्रो चार समाधि जुन साङ्घातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स।
0: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनैतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएको
0: र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको

0: श्रीनगरमा भित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्षको तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी दिवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
1: अहिले हामीले आरोप प्रत्यारोप तर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
0: सुनसरीको दिवानगंजमा दुई समुदाय बीचको झडपमा प्रहरीले भीड़ नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै नौ राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समन्वित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।
1: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
2: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जडासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन, यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
0: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो, यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
4: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको दिवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। दिवानगंज घटनापछि हरिनगर र दिवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच दिवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौं। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, हानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व

0: सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ, अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद छैटौं संशोधन 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
1: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य संचालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिल्सनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँच बजे सहमतिसँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै त्यसभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
2: अहिले हाम्रो राजामाथि जुन साङ्घातिक आक्रमण भयो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक पशु असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत अरू स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
1: ताजा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोलिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि एक एक विकेट लिनुभएको थियो।
3: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
4: बैतडीबाट 500 रुपे टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
3: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: खानेकुराको सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने,
8: स्तनपानको मात्रा कसरी पुर्याउने,
7: शिशुलाई कहिलेदेखि थप खाना दिने,
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
7: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
7: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
8: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालती प्रसारणका लागि उपयुक्त नठहर्याइएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
0: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुवाको भागेश्वर गाउँपालिका पाँच सिराडका सुरेन्द्र बहादुर पोन।
10: मेरो बिराम चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी तीनजनालाई लिएर आएको छु। मैले इमर्जेन्सीमा उपचार भइरहेको छ, त्यो जानकारी चाहिँ हामीलाई भएन नि त। एक्कासी अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवा सुविधा छैन। यहाँ सोध्यो 12 नम्बरका टिकट जानु बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूले त्यो भन्ने गर्दा इमर्जेन्सीमा जानुहोस् भन्नु। इमर्जेन्सीमा जानुहोस् भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ त्यो त हामीलाई थाहा छैन नि त।
0: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका एक मुसिया चौरका लोकराज भट्ट।
4: बैतडीबाट 500 रुपियाँ टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दाग म एक महिना अगाडि सुई लगाएर गएको हुँ, बेसी एक महिनापछि बोलाउनु भएको थियो फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छ सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
0: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागाडकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मी माथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामी माथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
11: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एकै बस्नु परेको छ। यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि।
3: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक, घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिँदै गरेको प्रसंग. तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ. राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30,00,000 नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो. तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ.
4: अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नै, त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ. हजुरदेखि नै
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो. त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन. बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ. पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्. सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ.
4: म सिङ्गर भएको 28 वर्षको एज हुँदाखेरि भएको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो. अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ. यहाँ म एक्लै बस्नु परेछ. यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ. अरूको हेर्दा पनि आफ्नो नहुन्छ.
5: दाङका माया लोहनी अवकास प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो. उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन. उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ.
6: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भन्ने त पटक्कै छैन. तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ. अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ. छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो, हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो. त्यो कुराको फरक चाहिँ छ.
5: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ. ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ. इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ. अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ. फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
7: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ, सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो. र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ.
8: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
7: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन. नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन. यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला.
5: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ. तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्. विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो. विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
9: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो. विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने, यो अल्छिछे खालको लान्छना लगाउने, उनीहरूलाई के खानु मन लाग्छ त्यो रुचिसँग मतलब छैन. जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ, भावना छ, भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्र कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा, भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन, तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै हिसाबले
5: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
10: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
3: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म संघ छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुँदे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेर भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: रेडियो पाउ घटना विषयको सशक्त संवाद
2: प्रेमलाल मर्जनज्यू म तपाईँलाई कार्यक्रम रेडियो भारमा स्वागत गर्छु।
3: हजुर धन्यवाद।
2: विषय यहाँ दुईटा छ, एउटा उपचार गर्ने चिकित्सकले कुटाई खानु पनि भएन, अर्को बिरामीले उपचार पनि पाइराख्नु पर्यो। कुटाई खाने डाक्टर, उपचार नपाउने बिरामी, यो सन्दर्भ र सिक्वेन्स मिलिरहेको छैन किन?
3: वास्तवमा नेपालको सन्दर्भमा यो दुईटै कुराहरू वास्तवमा यो एक हिसाबले असान्दर्भिक कुराहरू। एउटा कुरा त तपाईँको के छ भने यो जस्तो चिकित्सक कुट्नुको कारण मध्ये बिरामीलाई उचित सेवा नपाउनु नै हो।
2: वास्तव
3: बिरामीलाई पाउनु पर्ने सेवा वा सुविधा के छ त्यो चाहिँ पारदर्शी ढङ्गले नभएको कारणले त्यो कुटाई खाएको। पहिलो त्यो कुरा बुझ्नु पर्छ, डाक्टरले त्यो कुटाई खाएको किनभने पारदर्शी भएको भए, बिरामीले उचित सेवा पाएको भए कुनै पनि डाक्टरले त्यो कुटाई खाँदैन। त्यो मान्छे पागल त होइन नि, कुटाउ कुट्नै जानलाई, डाक्टरलाई कुट्न जाने भनेर त अपराधै हो।
2: तर अर्को कुरा, अब राम्रो सुविधा पाएन भने कुटिन थाल्ने, तोडिदिन थाल्ने, फोडिदिन थाल्ने, यो पनि हुन्छ त?
3: होइन, त्यो सुन्नुहुन्छ, मैले तपाईँलाई दुईटै असान्दर्भिक कुराहरू दुईटै चाहिँ गर्न नहुने कामहरू। पहिलो कुरा त बिरामी पक्षले जसरी चाहिँ एउटा डाक्टरलाई विरोधको यो केस डाक्टरलाई चाहिँ जसरी चाहिँ तपाईँको कुद्ने काम गर्यो, कुद्ने कामसम्म यो कानुन हातमा लिएर काम गर्ने कुनै पनि किसिमले हुँदैन। त्यसमा म चाहिँ सिधै चाहिँ म चाहिँ यो पक्ष र त्यो पक्ष भनेर भन्दिनँ।
2: हजुर,
3: त्यो कुट्नु भनेको कानुन हातमा लिने हो अथवा चाहिँ अपराध गर्ने हो। अपराध गर्नेलाई अपराधलाई त्यो कार्य गर्नै पर्दछ, त्यसमा चाहिँ म चाहिँ तल र माथि भन्दिनँ।
2: हजुर,
3: तर कुटाई खाकै भरमा त्यसैभरि जुन किसिमले चाहिँ डाक्टरहरूले चिकित्सा सेवा बन्द गर्ने काम गरेको छ त्यो अत्यावश्यक सेवा ऐन 2014 गैर कानुन ठानेको छ, गैर कानुन मानेको छ र त्यो निषेधित गरेको छ। त्यो हडतालले नै गैर कानुनी हो, त्यो कारणले हडताल गैर कानुनी हो। गैर कानुन भएकै कारणले डाक्टरहरूलाई अहिले समातेको अवस्था पनि छ।
2: हजुर,
3: तीनजनालाई समाति पनि सकेको छ र तिनीहरूलाई 5 दिनको रिमान्डमा पनि पठाइसकेको थाहा छँदैछ।
2: हजुर,
3: एउटा कुरा यो त्यो गर्नै नहुने काम, एउटा त गर्नै नहुने काम के गरियो, बिरामी पक्षले डाक्टरलाई कुट्यो, कानुन हातमा लियो, त्यो कानुन हातमा लिएको बापतमा त्यसका चाहिँ विभिन्न उपचारका विधिहरू, कानुन उपचारका विधिहरू छन्, त्यसलाई चाहिँ तपाईँ शारीरिक अपराध अन्तर्गत कारवाही गर्न लगाउने अथवा के गर्न लगाउने। एउटा डाक्टर जस्तो प्रबुद्ध पेसामा लागेकाहरूले कानुनै अर्कोतर्फ कानुन हाँदा मात्रै नै होइन, कानुनको बर्खिलाफ एउटा विधि र सम्मत ढङ्गले काम गर्नुपर्ने एउटा समूहले विधि सम्मत ढङ्गले नै काम गरेर विधि सम्मत ढङ्गले नै त्यसलाई निरूपण गर्नुपर्ने पक्षले त्यसैभरि हडताल गरेर यो फेरि आफूले अपराध गरेको छ, जघन्य अपराध गरेको छ। त्यो कहाँ कहाँ अप्ठ्यारो पर्दा छन् तपाईँले भर्खर पनि भन्नुहुन्छ, एउटा ओबिसी सेवा बन्द गरेको छ, सर्जरी सेवालाई स्थगित गरेको छ, अनि भन्ने बेला के भनेर हामीले नयाँ मात्र नलिएको पुरानोले लिएको त्यसो भन्नु पाइँदैन, नयाँ र पुरानो भनेर भन्न पाइँदैन। एउटा कुरा, अर्को कुरा, प्रत्येक बिरामी अहिले जो छ हस्पिटलको सेवा माने स्वास्थ्य सेवा लिन दिँदा तिनीहरूको आर्थिक बाटो परिरहेछ नि। तपाईँको एकैछिन मानौ, काठमाडौँमा बाहिर जिल्लाबाट आएका काठमाडौँमा आएका बिरामीका परिवार बिरामीले आर्थिक भाव बिहोर्नु परेन, हस्पिटलमा भन्नु पर्यो, तपाईँको होटलमा बस्नु पर्यो, त्यसरी नै तपाईँ हेर्नुहोस् त इमर्जेन्सीमा चाप र त्यो थिला सुस्ती होइन।
2: हजुर,
3: त्यो एउटा कुरा थियो। अनि दीर्घरोगी तपाईँहरूले अघि नै भन्नु, दीर्घरोगीहरूको उपचार त तपाईँको समयमै हुनुपर्दछ, त्यसमा दायाँ र बायाँ गर्न सकिँदैन। त्यो अवस्थामा त्यो दीर्घरोगीलाई पनि अप्ठ्यारो पारिरहेछ, त्यसले गर्दाखेरि बिरामीको अथवा बिरामीका अभिभावक अथवा परिवारजनलाई मानसिक तनाव र जुन डर पैदा भएको त्यसको चाहिँ उपचार के अब क्षतिपूर्ति चाहिँ ती हडतालमा जाने डाक्टरहरूले गैर कानुनी तरिकाले हडतालमा जाने डाक्टरहरूले दिन्छ, त्यो क्षतिपूर्ति दिन्छ। उनीहरूले गर्नुपर्ने काम के थियो भने वास्तवमा एउटा प्रबुद्ध वर्गको रूपमा र तपाईँको एउटा चिकित्सा सेवा मानव सेवामा लागेका डाक्टरहरूले के गर्नुपर्ने थियो भने उपभोक्ताको अधिकारलाई संरक्षित गर्दै उपभोक्तालाई चाहिँ मार्का नपर्ने गरी विकल्पका हडतालहरू गर्न सक्नुपर्ने थियो। विकल्पका हडताल भनेको कालोपट्टि पार्न सक्दैन अथवा चाहिँ सरकारलाई दबाब दिन सक्दैन, सेवा बन्द गरेर तपाईँको माग सम्मान गराउनु पर्ने त आवश्यकता छैन नि डाक्टरहरूलाई। जस्तो त्यो हाम्रो केसीले गोविन्द केसीले तपाईँको चाहिँ अनसन बसेर आफ्नो माग पूरा गरिरहेको छ, योपालि पनि 7 बजे माग पूरा गरेको छ, त्यो उसलाई कसैलाई दुःख दियो र सरकारलाई मात्र दुःख दियो, अनि यी हजारौं डाक्टरहरूले चाहिँ तपाईँको सेवा बन्द गरेर यो जुन किसिमले चाहिँ तनाव सृजना गर्ने अथवा चाहिँ देशैमा आतंकित बनाउने बिरामीहरूलाई मर्कामा पर्ने उपभोक्तालाई दुःख दिने काम जुन गरेको छ त्यो घोर अन्याय र अत्याचार छ। त्यसको
2: यसको चेपमा त्यहाँ पुलिस पनि परिसक्यो। नारायणी अस्पतालको घटना प्रकरण लिएर पर्साको एसपी सुधी पाठकलाई जिम्मेवारीबाट हटाइसकेको छ। यो बेला सुरक्षाकर्मी उता उतातिर पनि सुरक्षाकर्मी चेपुवामै परेका छन्। पूर्वतिर पनि
3: सही कुरा यो उता पूर्वमा अर्कै कारणले छ, यहाँ फेरि तपाईँको बिरेन्द्रमा अर्कै कारणले। अब सुरक्षाकर्मीलाई हटाएरे अनि के समस्या समाधान हुन्छ?
2: हजुर,
3: के त्यो डाक्टरले गर्छ? तर एउटा कुरा म तपाईँलाई भन्छु, एउटा जानकारी तपाईँलाई मैले भने, अहिले भर्खरै मैले चाहिँ सूचना संकलन गरे गण्डकी प्रदेश सरकारले यो विषयमा सम्बन्ध गरेर एउटा चाहिँ रेपिड रेस्पोन्स टोली एउटा सर्किल स्टर्मी गठन गरेर हाम्रो राष्ट्रिय उपभोक्ता मन्त्रालयलाई समेत प्रयोग गरेर आज एउटा गठन गरेर त्यहाँ समस्याको समाधानको बाटोमा आइसकेछ। अहिले भर्खरै आजको कुरा यो
2: है।
3: त्यसैले साथी प्रदेशमा यसरी नै एउटा चाहिँ एउटा टिम त गर्नु पर्यो। यो विषयवस्तु जस्तो अघि दुईटा कुरा डाक्टरलाई अथवा चाहिँ चिकित्सकहरूलाई कुट्ने प्रवृत्ति एउटा त्यो प्रवृत्तिको निराकरण हुनै पर्यो। त्यो पनि राम्रो काम त हुनै होइन। कानून हडान लिने काम कदापि सही हुनै हुँदैन एउटा कुरा। अनि मलाई कुट्यो भनेर चाहिँ सामूहिक रूपमै देशैभरिका डाक्टरहरूले आन्दोलन गरेर अनि 3 करोड हामी उपभोक्ताहरू अथवा चाहिँ बिरामीहरूलाई जुन दुःख दिने काम गरेको छ त्यो पनि अस्य छ, गैर कानून छ र कानूनले नै वर्जित गरेको काम गरेको छ। उनीहरू पनि त अपराधी भयो नि, त्यो अपराधी भन्दा यो अपराधी ठुलो भइसकेको छ। त्यही कारणले दुवै पक्षलाई कानूनको कदरामा ल्याउनै पर्दछ, न्यायिक निरूपण हुनै पर्दछ र यसको लागि जसरी गर्ने प्रदेशले एउटा उदाहरण अहिले सिर्जना गरेको छ त्यो उदाहरण साथी प्रदेशले गर्नु पनि पर्दछ, एउटा मेरो आग्रह पनि। अनि अर्को कुरा यो संघीय सरकारले पनि हस्याङ र फस्याङले सिडो सारिहाल्ने अनि एएसएसके जिल्लाको प्रहरी प्रमुखलाई सारिहाल्ने निकालिहाल्ने त्यहाँबाट कामबाट निकाल्ने यो काम गरेर शान्ति सुरक्षा बहाल हुँदैन।
2: तर एउटा दबावमा राखेको चिकित्सकले कसरी उपचार दिन्छ भन्ने प्रश्न त हो। तपाईँहरूले मामिला प्रयोग गरेर उपभोक्ता अदालतसम्म पुग्ने र तपाईँ चिकित्सकहरूलाई अप्ठ्यारो पार्ने कामसम्म गर्नुभएको छ नि विगतमा उपभोक्ता अदालतसम्म पुगेर।
3: सुन्नु न, मैले त्यो भनेकै छैन,
2: त्यो भन्नु भएन। तर उपभोक्ता अदालतसम्म पुगेर चिकित्सकहरूलाई अप्ठ्यारो परेको अवस्था छैन?
3: त्यसमा मैले विरोध गरेका छु, त्यसमा चिकित्सकै पक्षमा मैले बोलेको छु। जुन किसिमले उपभोक्ता अदालतमा त्यो कुरा ल्यायो, करोडौं रुपियाँ चाहिँ क्षतिपूर्ति भराउने केस गरियो, त्यो केसमा राष्ट्रिय उपभोक्ता मञ्च र म घोर विरोधी छु। त्यसमा चाहिँ बार्गेनिङको कुराहरू गरेको छ, त्यो कुरा चाहिँ अहिले यो कुरा गरेर सान्दर्भिक हुँदैन। त्यो कुरामा
2: तर सन्दर्भ के हो भन्दाखेरि चिकित्सकमाथि यसरी पनि दबाव सिर्जना गरिएको छ।
3: मैले भने राष्ट्रिय उपभोक्ता मञ्चले चिकित्सकहरूकै पक्षमा बोलेको छु। अपराधको तरिका तपाईँको छ, करोडौँ एउटा डाक्टर सामान्य एउटा डाक्टरले घर खेरै बेचेर अथवा जीवनी निर्वाह गर्न नसक्ने गरेर फुटपाथमै आउने गरी चाहिँ दण्ड सजाय भोग्ने चाहिँ जुन काम हो त्यो चाहिँ गलत हो। त्यो गलत हो, त्यो दबावमा गरिएको काममा राष्ट्रिय उपभोक्ता मञ्च र मैले चाहिँ विरोध गरेका छु त्यही बेलामा नि।
2: त्यही
3: कारणले म त्यस्तो कुरामा हाम्रो राष्ट्रिय उपभोक्ता मञ्च हाम्रो संस्था र हामी के कुरामा प्रष्ट छौँ भने विधि विधान जहाँसम्म लागू गर्न सकिन्छ त्यहाँसम्म लागू गर्नुपर्छ, त्यसका लागि विधिले दिएका क्रियाकलापहरू हामीले कार्यान्वयनमा लैजानुपर्छ। मैले अघि पनि भने वीरेन्द्रको केसमा त्यो पटेलजीको जुन मृत्यु भएको छ त्यसमा मेरो सहानुभूति छ, नभएको होइन। तर त्यसैको नाममा डाक्टरलाई कुटपिट गर्ने कानून हडान लिएर काम हुने त्यो गैर कानुनी हो, अपराध हो, त्यसको लागि पनि त्यो सम्बन्धित पक्षले सजाय भोग्नै पर्दछ एउटा कुरा। अर्को त्योभन्दा पनि जघन्य अपराध अहिले के गर्यो भने चिकित्सक संघले देशैभरिमा डाक्टरलाई कुट्यो हामीलाई कुट्नु हुँदैन भनेर जुन किसिमले कानून भन्दा माथि राखेर काम गर्न खोजियो त्यो पनि अपराध हो।
2: अब यस एउटा कुरा तपाईले
3: एकदम स्पष्ट छ, हामी त्यसो गैर कानुन काममा हामी संलग्न भएका जसैलाई पनि कारवाही गर्नुपर्छ भन्ने पक्षमा हामी छ।
2: यस्तो छ, सरकारले पनि आन्दोलन कुर्ला, बिरामीले पनि आन्दोलन, त्यो उपभोक्ताले कुर्ला, तर रोगले त आन्दोलन कुर्न सक्दैन नि प्रेमलाल महर्जनजी।
3: एकदम सही, रोगले आन्दोलन कुर्न सक्छ हो, तपाईँले सम्बन्ध गर्नु,
2: यो मानवता विरुद्धको विषय होइन, यो मानवता विरुद्ध भएन, यो अपराधहरूको।
3: त्यही कुरामा प्रेमलाल महर्जन र मेरो संस्थाले बोल्छ कि मानवीय समस्यालाई सबभन्दा पहिले सम्बोधन गर्नु पर्यो, त्यसमा कुटेको कुटाउने यताउता भन्दा पनि पहिले चाहिँ एउटा बिरामीको उपचार पाउने कि नपाउने, संविधानले दिएको अधिकार उपभोग गर्न पाउने कि नपाउने, जीवनयापन गर्न पाउने कि पनि पाउने। अब तपाईँको यो बिरामीले एउटा बिरामीले त्यसले चाहिँ म चाहिँ स्वस्थ हुन पाऊ भनेर भन्न पाउने कि नपाउने,
2: हजुर,
3: त्यो कुरा त्यो कुरा संविधानले दिएको अधिकार हामीले पाउनु पर्छ भन्ने पक्षमै म छु र त्यसको लागि फेरि पनि मैले तपाईँलाई दोहोऱ्याएर भने त्यो हक अधिकार प्रयोग गर्न जाँदाखेरि यो पारदर्शी ढंगले चिकित्सकले उपचार नगरेको ढंग कारणले कुनै बिरामीको मृत्यु भयो भने त्यसको दोष त्यो चिकित्सक हो।
2: तर यो त जेनराइजबाट दिनको दुईदेखि तीनजनासम्म चिकित्सकले खुट्टा खान थालेका छन्। 100 भन्दा बढी केही महिना यता 100 भन्दा बढी कुटपिटका घटना आएका छन्। कामै गर्न नसक्ने अवस्था भयो भनेर चिकित्सक संघको अध्यक्ष रिजाल भन्दै हुनुहुन्छ।
3: त्यो पनि कुरा हो, त्यो कुरा सही हो, तर चाहिँ कुटाइ खाने प्रवृत्ति अथवा कुटाइ खानु पर्ने अवस्था कसले सृजना गर्यो त्यो पनि त एउटा विषय हो नि, महत्वपूर्ण विषय।
2: हजुर,
3: कुट्ने र कुटाइ खाने यो जुन वातावरण पर्ने हो नि त्यो वातावरण तपाईँको एउटा उपभोक्ताले एउटा बिरामीको परिवारले त्यो ल्याएको होइन।
2: हजुर,
3: त्यो प्रश्न होस् या त हस्पिटलको म्यानेजमेन्ट या त चिकित्सकको त्यो मनोवृत्तिले काम गरेर हुन्छ, त्यस कारणले त्यो तृतीय पक्षलाई कार्यको दायरामा ल्याउनु पर्छ एउटा कुरा। अब होइन, अब भविष्यमा के गर्नु पर्यो भने भविष्यमा तृतीय पक्ष,
2: हजुर,
3: एक हस्पिटल म्यानेजमेन्ट, दोस्रो चाहिँ चिकित्सक, तेस्रो चाहिँ सेवा गराई अर्थात् बिरामीले आफ्नो मर्यादाभित्र बसेर काम गर्नु पर्दछ र मर्यादा नै सबैभन्दा ठुलो कुरा। त्यो मर्यादाभित्र कोही बसेन भने त्यसलाई चाहिँ कानूनको दण्ड चलाउनु पर्दछ।
2: अस्पताल शक्ति केन्द्र शक्ति देखाउने होड जस्तो पनि भयो। अर्को
3: नेपालको सन्दर्भमा तपाईँले भन्नुभएको कुरा म यति मात्र भन्छु।
2: हजुर,
3: जताततै तपाईँको चिकित्सकको होस् कि तपाईँको मजदुर होस् कि अथवा कुनै पनि होस्, कर्मचारी त झन्डा बोकेर हिँडी यो देशमा तपाईँ अराजक कहाँ हुँदैन? झन्डा बोक्न दिने चाहिँ को हो फेरि? केही राजनीति नेताहरू होइन? मेरो झन्डा बोक भनेर चिकित्सकलाई दिने, प्रोफेसरलाई दिने, विद्यार्थीलाई दिने, अनि प्रोफेसर र विद्यार्थीकै बिचमा झगडा भएर 6 महिनासम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने त्यो अवस्था कसले सिर्जना गर्यो? यी नेताहरूलाई होइन, यी नेताहरू सबैभन्दा पहिले म तपाईँलाई एउटा आक्रोश पनि व्यक्त गर्न चाहन्छु। त्यो के हो भने सबैभन्दा पहिले त्यस्ता नेताहरू जसले चाहिँ झन्डा बोकाउने काम गर्यो, माने एउटा चाहिँ प्राविधिक अथवा विषयगत क्षेत्रका व्यक्तिहरूलाई जसले चाहिँ निष्पक्ष ढङ्गले काम गर्नुपर्ने, आफ्नो चाहिँ सेवा निर्वाह गर्नुपर्ने अथवा सेवा प्रदान गर्नुपर्ने, सेवा गरेरलाई सेवा दिनुपर्ने अथवा चाहिँ आफूले दायित्व निर्वाह जे गर्नुपर्ने त्यो निर्वाह नगरिकन झन्डा बोकेर हिँड्ने प्रवृत्ति जसले बनायो, सृजना गर्यो, तिनीहरूलाई सबैभन्दा पहिले चाहिँ यो देशले जनताले म त त्यसै भन्छु अति नै भएको छ। हरेक कुरामा राजनीति, यो पनि राजनीति हो।
2: हजुर, अब यो समस्या चाहिँ फेरि एकपटक दुईपटक होइन, पटक पटक आइरहेको छ नि त फेरि।
3: हजुर, अनि त्यही त पटक पटक आइरहेछ, मलाई दुःख लाग्छ। अब एकातिर चाहिँ तपाईँको जनता सेवा लिनु जाँदाखेरि अब बिरामी भएर त हस्पिटल जाँदाखेरि अब म चाहिँ मरेर आउने हो कि हस्पिटलबाट भनेर, अब जिउँदो म त अब हस्पिटल गएँ म त अब सत्य भएर आउँछु भन्ने सत्ता उता म मरेर आउने हो, चारजनालाई बोकाएर आउनु पर्ने हो कि भनेर चिन्ता लिनुपर्ने एकातिर। अर्कोतिर एउटा चाहिँ त्यत्रो पढे लेखेर चाहिँ डक्टर पेसा लिएर अथवा चिकित्सक पेसा लिएर गएर म चाहिँ जनताबाट कुटिनु पर्ने हो कि भनेर दिनभरि दर त्रासमा बस्नुपर्ने वातावरण। तेस्रो कुरा, जिम्मेवारी निर्वाह गर्दा गर्दै पनि सेवाबाट बर्खास्त गर्ने अथवा सेवाबाट हटाउने जुन किसिमको प्रवृत्ति अहिले देखिरहेछ, त्यो जम्मै प्रवृत्तिलाई एकै मुस्टमा एक समग्रमा राख्दाखेरि के छ भने सरकार अत्यन्त गैर जिम्मेवार ढङ्गले अगाडि बढेको छ। सरकारले आफ्नो कर्मचारीलाई अनुशासनमा राख्न त सकेन, सकेन जनतालाई पनि आफ्नो एउटा जुन प्रजातान्त्रिक प्रवृत्तिमा उसले चाहिँ संस्कारित गर्न सकेन, त्यो नै सबैभन्दा ठुलो दुःखको कुरा हो।
2: उपाय के हो? उपायको कुरा गर्नुहोस् त।
3: मैले उपाय अघि भने थिएँ, जस्तो उपाय एउटा उपाय
2: सुन्नुहोस्
3: न, म एउटा तपाईँलाई मैले उदाहरण फेरि दिनैपर्छ। राष्ट्रिय उपभोक्ता मञ्चको तर्फबाट भौगोलिक प्रदेशमा जसरी चाहिँ जिम्मेवारी निर्वाह गरेर त्यहाँ चाहिँ सल्लाह र सुझाव दियो, त्यहाँ एउटा ऱ्यापिड रिस्पोन्स टिम सबै पक्ष डक्टर पक्ष प्रशासन सबै गरेर स्वास्थ्य मन्त्री त्यहाँको स्वास्थ्य मन्त्रालय सबै बसेर एउटा ऱ्यापिड रिस्पोन्स टोली गठन भयो। त्यहाँ चाहिँ तत्काल यसो गर्ने भने एउटा निर्णय नै भइसक्यो, टोली नै गठन भइसक्यो आजै, अनि आजै त्यहाँबाट चाहिँ तपाईँको आन्दोलन पनि त्यहाँ सिद्धिसकेको छ, निर्णय भइसकेको छ, निर्णय भन्नु मतलब त्यहाँ आन्दोलन सक्यो। त्यसरी नै सरकारले चाहिँ ऱ्यापिडली अथवा चाहिँ तत्कालै यस्ता कुरालाई जनतासँग सरोकार राख्ने कुराहरूलाई तत्कालै सम्बोधन गर्नुपर्छ। यसमा चाहिँ तेरो मेरो, मेरो रङ तेरो रङ, तेरो झन्डा मेरो झन्डा भनेर हेर्न पाइँदैन। संविधानले सरकारले जे जिम्मेवारी निर्वाह गर्न दिएको त्यो निर्वाह गर्नुपर्छ, जनताको लागि उत्तरदायीपूर्ण ढङ्गले उसले निर्वाह गर्नुपर्छ, मेरो भनाइ यही हो। र तपाईँहरूको चिकित्सकहरूलाई पनि तपाईँहरू आफूलाई मलाई कुट्यो भनेको भरमा चाहिँ तपाईँहरू आन्दोलन गर्ने, तर त्यो तपाईँहरूले आन्दोलन गर्दाखेरि 3 करोड नेपाली जनतालाई पर्ने आर्थिक भारका कुराहरू, मानसिक तरका कुराहरू अथवा चाहिँ स्वास्थ्य सेवाबाट विचलित हुनुपर्ने कुराहरू तपाईँले धेरै याद गर्नुहोस्। तपाईँलाई अपराध गरिराख्नु भएको छ, त्यो कारणले त्यो अपराध तत्कालै छोड्नुहोस्, तपाईँहरू सेवामा फर्किनुहोस् र विकल्प सहितको आन्दोलनमा तपाईँहरू आउनुहोस् र राष्ट्रिय उपभोक्ता मञ्च तपाईँहरूको पक्षमा हुनेछ।
2: अब अर्को मङ्गीले गाजे छ देश हेर्नुहोस्, यो पाटो चाहिँ के देख्नुहुन्छ? बजार सुशासनको
3: अर्कै पाटो आयो फेरि अहिले चाहिँ वास्तवमा यहाँ पनि सरकारलाई गाली गर्नुपर्ने अवस्था छ। तपाईँहरूले भन्नु होला यो प्रेमनाथ देवीले पनि सरकारलाई गाली गर्छ हो, मैले यो बालिन सरकारलाई मात्र गाली गरेको छैन, मैले चाहिँ ओली सरकारलाई पनि गाली गरेको छु, मैले चाहिँ उसलाई पनि शेरबहादुर सरकारलाई पनि गाली गरेको छ, मैले जुनसुकै सरकारले किन गाली गर्छु, हामीलाई त गाली गर्ने अधिकार त दिएकै छ। तर मूल कुरा के छ भने गाली खाने काम उनीहरूले गरिरहेको छ। अहिले हेर्नुहोस् त जनतालाई सेवा दिन्छु भनेर भने होइन, भडौको 23-24 गतेको आन्दोलन भनेकै नेपाली जनतालाई जे मागेको छ, नेपाली जनताले जे खोजेको, शान्ति सुरक्षा र तपाईँको सुशासन खोजेको, तिनवटा खोजेको थियो र त्यो तिनवटा खोज्नुको कारण के हो भने विगतका शासनहरू अत्यन्त त्यो ऊ भइसकेको छ, निष्कृत भइसकेको छ। त्यो कारणले चाहिँ तपाईँको हाम्रा 19 युवाहरूले चाहिँ शहादत प्राप्त गर्यो, त्यसो धेरै भयो, त्यो अर्कै कुरा, मूल त त्यो 23 गतेको कुरा मैले गरेँ। अनि अर्को कुरा त्यसपछिका यो सरकार आयो होइन, सिजा कार्की सरकारलाई मैले छोडेँ, बालेन सरकार द्वितीय बहुमत प्राप्त सरकार किन जनताले ल्याए भने पुराना पार्टीहरूलाई चाहिँ विस्थापित गरेर यो सरकारलाई किन ल्याए भने यसले अब जनतालाई के गर्छ, यसले के गर्छ, बालेन सरकारले के बालेनले के गर्छ भनेर ल्याएको हो हामीले। अनि तपाईँको अहिले चाहिँ हेर्नुहोस् त बजारमा सरकारको उपस्थिति पटक्कै छैन, 3-3-4-4 गुणा महँगी भइदिरहेको छ। तरकारी तपाईँको अहिले काउली तपाईँको हेर्नुहोस् चितलाङमा काउली 1 किलोको 10 रुपियाँमा बेच्न पाइरहेको छ किसानले, धार्केमा चाहिँ तपाईँको साग 1 किलोको चाहिँ 20 रुपियाँमा बेच्न सकेका छैन। अनि हामीले यहाँ चाहिँ 4 पाटको चाहिँ साग चाहिँ यहाँ हामीले 50 रुपियाँ तिरेर खानुपर्ने, अनि काउली 1 किलोको हामीले चाहिँ 170 तिर्नुपर्ने, काँक्रो अहिले त सिजनको काँक्रो हामीले चाहिँ अहिले चाहिँ 80 रुपियाँ तिर्नुपर्ने, गोलबेडा सिजनको अहिले हामीले 50 रुपियाँ तिर्नुपर्ने, अनि मासु हेर्नु खसीको मासु तपाईँको यो बर्ड फ्लूको नाममा खसीको मासु 1300 बाट तपाईँको 1700 भयो। जिम्मेवारको कि हामी उपभोक्ता खाने खानुपर्ने उपभोक्ता हो, बा चाहिँ तपाईँको त्यो खसी बेच्ने त्यो उत्पादक हो, यसमा बिचमा बेच्ने बिचौलिया दलालहरू छ तिनीहरूलाई खेङकुटी पारेर कार्यवाही गर्नुपर्ने सरकार हो कि
2: मूल्य सरकारको असफलता सबैतिर देखिएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद।
1: रेडियो पावर घटना विषयको सशक्त संवाद।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
8: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998 0485430998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: किन आँखा मिसेको मिसे गरेको
12: हेर्न,
11: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
12: धेरै समय मोबाइल चलाएपछि क्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

0: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
1: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं।

0: भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ। पाँच बजे सहमति सँगै चिकित्सकहरूद्वारा हड़ताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा पनि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत बाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिक की साली नबीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिकी साली नबीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किए

0: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिम बारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज दुईजना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगति बारे बीबीसीसँग भने,
1: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंज गएर हामीले त्यहाँको संगत अवलोकन प्लस व्यक्तका परिवार र पार्श्वपार्श्वहरूसँग घटनाको बारेमा जानकारी दिने काम गरे।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने,
1: साथी संकलन त्यही क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड़ निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमति बारे जानकारी गराउँदै उनले भने,
2: त्यसमा मुख्य मुद्दाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुझा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको स्थगित भएको?
2: हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ, आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
2: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस्, दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
2: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्।

0: नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
1: अब यस मानेमा हामी खुसी पनि छौ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ, अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।
2: तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
1: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा चारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई चारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानी नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जाँदा हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
2: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ, होइन? नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो वनजङ्गलले?
1: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इहो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकायुचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पक्कै

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।

0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
1: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड, पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
2: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9860845030, 0485905030। एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको

0: आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नाता वनमा आगो लाग्यो भने जीव जन्तुको नाता वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।

0: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी

0: आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484453005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: हत्तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
5: न्यू धागो पसल।
6: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
5: न्यू धागो पसल
6: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
7: त्यही त,
5: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
8: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पार्ट पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
5: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक रामेछाप।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
11: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र

0: का लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँलाई बाबा शिर, भगन्दर, हाइड्रोसिल र फिसरको समस्या छ? यदि छ भने सूर्य पाइल्स क्लिनिकमा आउनुहोस्। यहाँ डाक्टर अमरेन्द्र पण्डितद्वारा बाबा शिर, भगन्दर, हाइड्रोसिल र फिसरको बिना अपरेसनको ग्यारेन्टीको साथ उपचार गरिन्छ।
8: पाइल्समा मलद्वारबाट रगत आउनु, बिसाको समयमा मलद्वार बाहिर आउनु, चिलाउने, दुख्ने, पोल्ने, कब्जियत लगायत उपचार गरिन्छ। फिस्टुलामा मलद्वारको छेउबाट 2 र 3 अङ्गुलीको बीच फोका घाउ हुनु, पिप आउनु र रगत आउनु यसको लक्षण हो। विशेषज्ञ चिकित्सकद्वारा महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार गरिन्छ। हाइड्रोसिलमा अण्डकोशमा पानी जम्नु, पुरानो भन्दा पुरानो सानो र ठूलो अण्डकोशको पनि ग्यारेन्टीको साथ उपचार गरिन्छ। गुप्त रोग र कमजोरी, नामर्दी, शुक्राणुको कमी, स्वप्न दोष इत्यादिको पनि उपचार गरिन्छ। डाक्टर अमरेन्द्र पण्डित, बीएएमएस, सीएनएमसी नम्बर 600।
9: बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।
7: महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार ग्यारेन्टीको साथ गरिन्छ। पेट सम्बन्धी रोगहरू जस्तै अल्सर, ग्यास्ट्रिक, जन्डिस र लिभर रोगहरू, पुरानो गेठिया, बाथ रोग, नसा च्यापेको, ढाड दुखेको, स्त्री सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, योनि मार्गमा चिलाउने, छाला सम्बन्धी रोगहरू, प्रेसर, सुगर तथा पुरानो भन्दा पुरानो रोगहरूको उपचार गरिन्छ।
0: सूर्य पाइल्स क्लिनिक, महोत्तरी जिल्ला बर्दीबास, सिन्धुली रोड, विनायक बनटुट पार्टी प्यालेसको उत्तरपट्टि, श्री देउराली माध्यमिक स्कूलको दक्षिणपट्टि। सम्पर्क नम्बर 98-063-22-554, 98-063-22-554।
1: यहाँ विभिन्न आयुर्वेदिक विधिद्वारा 100% ग्यारेन्टीका साथ उपचार गरिन्छ।
0: पहिलो दूत शिशुको पहिलो खोप हो।
10: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तानाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुङचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
10: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
10: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310 98-41-41-98 र 98-41-25-59-57।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल राजसभा सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका छन्। सात बुधे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजन गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अपवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न पनि नागरिकहरूलाई अपील गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा भएको घटनामा मृत्यु भएकाको परिवारलाई 2,00,000 राहत स्वरूप दिने भएको छ। विराटनगरमा आज सम्पन्न सर्वपक्षीय बैठकले आइतबार राति गोली लागेर निधन भएका मेहताका परिवारलाई 2,00,000 रूपियाँ, घाइते भएकाहरूसँगै आगजनी भएका घर संरचनालाई 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै बैठकले अन्य 8 बुँदे निर्णय समेत गरेको छ। बैठकले देवानगंज गाउँपालिका हुँदै सुनसरीको विभिन्न स्थानमा देखिएको आक्रोशलाई सम्बोधन गर्दै सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको रूपमा समन्वय गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिएको छ। बैठकले राजनैतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वय गरी सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री तथा विभिन्न राजनैतिक दलका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गर्नुभएको छ। त्यसअघि अर्यालले विपक्षी दलका नेता भीष्मराजाङ देम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो। सो क्रममा प्रतिनिधि सभाको कार्य संचालनलाई थप प्रभावकारी बनाउन तथा आगामी बैठकको कार्यसूचीलाई व्यवस्थित ढंगले अगाडि बढ़ाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रभु ब्याङ्ककी मुख्य बिजनेस अफिसर रश्मि पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ब्याङ्किङ कसुर मुद्दामा पक्राउ गरेको छ। कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले बताउनु भएको छ। उनलाई म्याथपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ। रूपन्देही स्थित एसियन भिरेज रिसोर्ट प्रणालीलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन्। प्रभु ब्याङ्कले सो कम्पनीलाई 48 करोड़ रूपियाँ कर्जा दिएको थियो। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलाको 1,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको पनि महासंघले जनाएको छ।
नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि सांगीतिक आक्रमण गर्नेलाई हदैसम्मको कानूनी कार्यवाहीको माग गर्दै नेपाल चिकित्सक संघले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ। सहायक प्रमुख जिल्लाधिकारी रामबहादुर केसीलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको समूहले रामेछापमा सञ्चालनमा रहेका सबै अस्पतालमा सञ्चालनमा रहेका ओपीडी सेवा ठप्प भएको जनाउ समेत दिएका छन्। मंगलबारदेखि अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवाहरू ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य कर्मीहरूले उक्त घटनाको दोषीलाई कार्यवाही नगरेसम्म काममा नफर्कने चेतावनी समेत दिएका छन्। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको आन्दोलनको कारण रामेछापमा मंगलबारदेखि नै बिरामीहरूले उपचार सेवा पाउन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले वर्षभरिको एकीकृत तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लाभर कुल 189 विभिन्न प्रकृतिको मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढ़ी दुर्घटना तथा आत्महत्या सम्बन्धी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता तथा प्रहरी निरीक्षक कमल राउतले सार्वजनिक गरेको विवरण अनुसार 37 जनाले झुण्डिएर र 10 जनाले विष सेवन गरी आत्महत्या गरेका छन्। यस्तै लागू औषध सेवनका 28 मुद्दा, ब्याङ्किङ कसुरका 22 मुद्दा, जबरजस्ती गर्ने उद्योगका 10 मुद्दा, भवितव्य ज्यानका 28 मुद्दा र जबरजस्तीकरणीका 2 मुद्दा दर्ता भएको रामेछाप प्रहरीले जनाएको छ। ब्याङ्किङ कसुरतर्फ दर्ता भएका 22 मुद्दा मध्ये 15 फटेल भइसकेका छन् भने 7 अझै अनुसन्धानको क्रममा रहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष फौजदारी र देवानी कसुरका 101 जना फरार मध्ये पक्राउ परेकाबाट ₹3,29,55,360 राजस्व पनि संकलन गरेको छ। रामेछापका 3 गाउँपालिका यो वर्ष बालमैत्री गाउँपालिका घोषणा हुने भएका छन्। बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न चरणको कार्यक्रमहरू धमाधम सञ्चालन भइरहेको ती पालिकाहरूले जानकारी दिएका छन्। रामेछापको सेनापति, गोकुल गंगा र उमाकुण्ड गाउँपालिका आउँदो माघ मसान्तभित्रै बालमैत्री गाउँपालिका घोषणाका लागि अहिले विभिन्न सूचकहरू पूरा गर्ने क्रममा रहेका छन्। रामेछापको मन्थली र रामेछाप नगरपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन्। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 राजस्व संकलन उल्लेखनीय रूपमा बढ़ाएको छ। कार्यालयले उक्त अवधिमा 18,47,54,114 राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 75.32% बढ़ी हो। आर्थिक वर्ष 2081-82 कार्यालयले 10,53,74,356 राजस्व उठाएको थियो। पछिल्लो आर्थिक वर्षमा घरजग्गा खरिद बिक्री, स्वामित्व हस्तान्तरण तथा धितो सम्बन्धी कारोबारमा आएको वृद्धिले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको कार्यालयले जानकारी दिएको छ। बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका 3 शान्ति टोलमा दया प्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फँसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरको रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस फसेको सूचना भएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 ज्यान गएको छ। तौली हवा भादुरगंज हुलाकी सड़क अन्तर्गत महारामगंज नगरपालिका वडा नम्बर 2 गढेवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 आनन्द कहार तथा 75 भल्लर कुर्मी र 45 विजय कुमार बानियाको ज्यान गएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको पनि त्यहाँको प्रहरीले जानकारी दिएको छ। हवस् त, राति 10 हजुरको मुख्यमुखी समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।

लन्डन बेलायत जे भने नि एउटै हो आयो के लन्डन हङकङ गई आको छु तिमी तिरै आक

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछा।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस् मुहान जोगाउ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: राख्दा पनि संसद बिजनेस विहीन, विदेशबाट मतदानको व्यवस्था अझ अनिश्चित, बिजुलीको खपत बढ़ाउन महसुल घटाउने तयारी, पाँच बुधे सहमतिपछि चिकित्सकहरूको आन्दोलन अन्त्य लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हेटौडामा निशुल्क सिटी टूर सेवा शीर्षकको शुभ समाचार।
1: हेटौडा महानगरपालिकाले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निशुल्क सिटी टूर सेवा सञ्चालनमा ल्याएको छ। हाम्रो सेवा परिवर्तनमा टेवा भन्ने मूल नारासहित शुरू गरिएको सेवा असार 16 गतेसम्म सञ्चालन हुने जनाइएको छ। नगर प्रमुख मीना कुमारी लामाले सिटी टूर सेवाको उद्घाटन गर्दै नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रसार प्रसार र पर्यटन प्रवर्धनमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिटी टूरले स्थानीय तथा बाह्य पर्यटकलाई नगरका विविध पर्यटकीय गन्तव्यसँग परिचित गराउँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। भ्रमण कार्यक्रम अन्तर्गत हेटौडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गराइनेछ। भ्रमणमा पाथीभरा मन्दिर तथा भ्यू टावर, पुण्यक्षेत्र तपोवन, कुष्माण्ड सरोवर त्रिवेणीधाम, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, रूद्रेश्वर महादेव मन्दिर, जलेश्वर महादेव मन्दिर लगायतका स्थल समेटिएका छन्।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सुनसरी घटनामा सरकारको भूमिकाबारे चौतर्फी प्रश्न उठिरहँदा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भने सक्रिय हुनुभएको छ। संवेदनशील घड़ीमा सरकारले लिनुपर्ने राजनीतिक पहल कदमी र समन्वयकारी भूमिका उहाँले गरिरहनु भएको छ। संसदीय व्यवस्थामा ठूला संकट आउँदा प्रधानमन्त्रीले सबै दललाई एक ठाउँमा ल्याउने, संसदप्रति जवाबदेही हुने र राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिलाई बिफ्रिङ गर्ने मुख्य दायित्व हुन्छ। तर प्रधानमन्त्री शाह यति नै जिम्मेवारीमा पन्चिनु भएको छ। संसद र राजनीतिक दलहरूसँग संवाद नगर्नुभएका प्रधानमन्त्रीले चैत 13 गते शपथ लिए यता राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर औपचारिक रूपमा देशको अवस्थाबारे पनि कुनै बिफ्रिङ गर्नु भएको छैन। सुनसरीको देवानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो। घाइते परिवारलाई जनै 50,000 दरले राहत दिने घोषणा गरेको सरकारले घर पसल र अन्य आगजनी भएका परिवारलाई पनि 50,000 दरले राहत दिने घोषणा गरेको छ। सर्वदलीय बैठकले विभिन्न 8 बुँदे निर्णय समेत गरेको छ। साउन 10 गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको आयोजनामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न 8 बुँदे निर्णय गरेको हो। त्यस्तै कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालिन शाहको भूमिकामा समेत प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार लाठी र स्ट्याटसमा मात्र सीमित रहेको समेत बताउनु भएको छ। संकटको बेला प्रधानमन्त्री ठालु भनेर बस्न नहुने उहाँको भनाइ छ। सुनसरीको देवानगंज गाउँपालिका साथ कप्तानगंजको तनाव अब जिल्लामा मात्रै सीमित छैन। साम्प्रदायिक तनाव 3 दिनदेखि पूर्वी तराईका विभिन्न जिल्लामा समेत फैलिएको छ। यसको असर आंशिक रूपमा काठमाडौँ र मधेसमा समेत देखिन थालेको छ, जसका कारण विभिन्न ठाउँमा 3 दिनदेखि कर्फ्यू लगाउनु परेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ भने सेनाले हवाई गस्ती समेत गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या प्रभावित क्षेत्रमा तैनात रहेको छ। काठमाण्डुबाट ड्रोन समेत पठाएर निगरानी बढ़ाइएको छ, तर यति ठूलो सुरक्षा संकटबीच देशको राजनीतिक नेतृत्व भने अस्वाभाविक रूपमा मौन देखिएको छ। प्रधानमन्त्री सहित गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका सुदन गुरूङ तीन दिनदेखि मौन जस्तै हुनुहुन्छ। यसअघि सामान्य प्रकृतिका घटनामा समेत घटनास्थल पुग्ने र सामाजिक सञ्जाल मार्फत सक्रिय देखिने गृहमन्त्री अहिले भने गुमनाम हुनुहुन्छ। न पीड़ित परिवार भेट्न पुग्नु भएको छ, न त कुनै राजनीतिक पहल नै गर्नु भएको छ। यसले सरकार संकट व्यवस्थापनमा गम्भीर छ कि छैन भन्ने प्रश्न समेत उठेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकबाट सुनसरी घटनाबारे ठोस निर्णय आउने अपेक्षा गरिएको थियो, तर यो विषय प्राथमिकतामै परेन। निर्णय सार्वजनिक गर्न आउनुभएका सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे मुखै खोल्नु भएन। पत्रकारहरूले सोधेका प्रश्नको समेत स्पष्ट उत्तर दिनु भएन, बरू प्रश्नहरू पन्छाउँदै हुनुभयो। अब प्रश्न उठेको छ, पूर्वी तराई तीन दिनदेखि तनावमा हुँदा सरकार किन बोलिरहेको छैन? नबोल्ने मात्र होइन, सत्तारूढ़ राजसभा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन र गृहमन्त्री दुवै जानु भएन। राष्ट्रिय संकटका बेला प्रधानमन्त्री आफैले पहल गरेर सर्वदलीय सहमति खोज्नुपर्ने अवस्थामा पार्टी सभापतिले बैठक बोलाउँदा समेत प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएपछि विपक्षी दलले मात्र होइन सर्वसाधारणले समेत सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएका घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग भने विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो अवस्थाबारे ब्रिफिङ लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सुनसरी तनाव संकटमै सरकार गुमनाम, रविको अतिरिक्त सक्रियता शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक सम्वाद शून्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका छैनन्। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण विषय निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो, तर प्रधानमन्त्री शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुगेका छैनन्। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका छन्। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताए। उनका अनुसार देशभित्रको अवस्था, शान्ति सुरक्षा, अर्थतन्त्र, कूटनैतिक गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। प्रधानमन्त्रीको दायित्व भन्दै संवैधानिक प्रावधान यससँगै छापिएको छ। संविधानको धारा 81 अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषय क मन्त्री परिषद निर्णय, ख संघीय संसदमा पेश गरिने विधेयक, ग खण्ड क र खमा उल्लेखित विषयमा राष्ट्रपतिले जानकारी मागेका अन्य आवश्यक विवरण, घ नेपालको समस्यामा निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। प्रधानमन्त्रीको दायित्व

0: 2064 को नियम 36 क अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने विषयहरू क विदेशी राज्य वा सरकारसँग भएका सन्धि सम्झौता र समझदारी ख नेपाल सरकारको आय व्ययको वार्षिक विवरण बजेट ग मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय घ नेपाल सरकारले संघीय संसदमा पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम ङ राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा भएका निर्णय सम्बन्धी विषय शपथ समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास गएका छैनन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उनले चासो दिएनन्। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो, तर दुई तिहाई नजिकको बलियो सरकारले पर्याप्त विधेयक दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भएकोमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको हो। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। विगतमा सरकार फेरबदल भइरहने, स्वार्थ समूह हावी हुने र संसदीय समितिमा विधेयकहरू महिनौ अड्किने परिपाटीले मुलुकलाई ठूलो घाटा पुर्याएको सांसदहरूले बताएका छन्। जेएनजी आन्दोलनपछि प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा दुई तिहाई बहुमत नजिक सीट जितेर बनेको सरकारलाई विधेयक पारित गराउन कुनै प्राविधिक वा संसदीय कठिनाई छैन, तर संसदको कामकाजलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउन सभामुख डोलप्रसाद अरियालले सक्रियता बढ़ाएका छन्। उनले प्रधानमन्त्री विभिन्न दलका शीर्ष नेता, सत्तापक्ष तथा प्रतिपक्षका प्रमुख सचेतकहरूसँग समेत भेट गरेका छन्। भेटमा सरकारका तर्फबाट सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने र विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ। मन्त्री परिषदबाट बुधबार स्वीकृत 9 विधेयक शीघ्र संसदमा दर्ता भई छलफलमा आउने अपेक्षा गरिएको छ। विज्ञहरूले बजेट पारित भएपछि सदनलाई बिजनेस दिएर कानून निर्माणमा लाग्न सरकारलाई सुझाएका छन्। चालू बजेट अधिवेशनमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले सोही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको हो। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभा बैठक आज 11 बस्दैछ। दुई तिहाईको सरकारमा संसद बिजनेस विहीन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: चिकित्सक संघसँग सहमति, स्वास्थ्य सेवा सुचारू शीर्षकमा गोर्खापत्र खबर लेख्छ। आन्दोलनरत चिकित्सक संघ र सरकार बीच 5 सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि देशभरका चिकित्सक आन्दोलित भएका थिए। सहमतिसँगै दुई दिनदेखि प्रभावित आकस्मिक बाहेकका बहिरंग ओपीडी लगायतका सेवा सञ्चालनमा आएको छ। सहमति अनुसार सरकारले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानूनी सुधारलाई औपचारिक सरकारी प्रक्रियामा अघि बढ़ाउनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सरकारले चिकित्सकको सुरक्षा र नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई समान प्राथमिकतामा राखेर सहमति गरेको बताउनुभयो। यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले यस पटकको सहमति विगतका सम्झौता भन्दा फरक रहेको बताउनुभयो।
1: सुदूरपश्चिम प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा नदिएका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले समीकरणको नयाँ सरकार गठन प्रक्रिया शुरू हुन सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच साउन 9 भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकार नेकपाको नेतृत्वमा बन्नेछ। दुई दलबीच कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कडाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति छ। सुदूरपश्चिम असार 31 एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। अल्पमतमा परे पनि उनले राजीनामा दिने सुरसार गरेका छैनन्। यसै कारण नयाँ सरकार प्रक्रिया शुरू हुन नसकेको हो।
0: संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश प्रमुख आयुक्त र आयुक्तलाई सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार र बुधबार निरन्तरको सुनवाईपछि समितिले प्रस्तावित तीनैजना पदाधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको हो। नियुक्तिका पूर्व शर्तका रूपमा रहेको सुनवाई प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी नियुक्तिको बाटो खुलेको

0: छ। समितिले प्रस्तावित प्रमुख आयुक्त मान बहादुर कार्की र आयुक्तद्वय डाक्टर राजीव सुब्बा तथा गुरूप्रसाद वाग्लेको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। समितिले बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजना सुनेर सुनवाई सम्पन्न गरेको हो। यस्तै बुधबार प्रस्तावित आयुक्तद्वय सुब्बा र वाग्लेको कार्ययोजना सुनेको थियो। अनुमोदन सम्बन्धी निर्णय भने एकमुष्ट रूपमा बुधबार मात्रै गरिएको हो। समितिले अब अनुमोदनको जानकारी सिफारिश गर्ने निकाय समक्ष पठाउनेछ, सोपछि नियुक्तिको प्रक्रिया अघि बढ़नेछ। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रमुख आयुक्त कार्कीले आयोगको संगठनात्मक संरचनाको सुधार, कानून सुधार, सूचना प्रविधि प्रयोग, जनशक्ति व्यवस्थापन तथा निर्वाचन व्यवस्थापनका क्षेत्रलाई समेटेर आफ्नो अवधारणा पेश गर्नुभएको थियो। निर्वाचन आयोगका पदाधिकारी अनुमोदित शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: नेपालमा पछिल्ला दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहेको छ, तर यसको सुनिश्चितता गर्ने गरी आवश्यक ऐन र पूर्वाधार तयार गर्ने बारे निर्वाचन आयोगको नेतृत्व अझै स्पष्ट हुन सकेका छैनन्। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, निर्वाचन आयुक्तद्वयमा डाक्टर राजीव सुब्बा र गुरू वाग्लेको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। यो सँगै उनीहरूले अब निर्वाचन आयोग हाँक्नेछन्। मंगलबार आयुक्तद्वय वाग्ले र डाक्टर सुब्बाको सुनवाई भएको थियो। बुधबार प्रमुख निर्वाचन आयुक्तमा कार्कीको सुनवाई थियो। संसदीय सुनवाईका क्रममा तीनैजनाले पेश गरेको एउटा प्रश्न हो, विदेशमा रहेका नेपालीले कहिले मताधिकार पाउँछन्। तर कसैले पनि यसको प्रश्न समय सीमा दिन सकेनन्। आगामी स्थानीय तहको निर्वाचनको हकमा यो नहुनेमा तीनैजना प्रश्न छन्। आगामी प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गर्ने भए पनि यसका निम्ति आवश्यक ऐन संसदले दिनुपर्ने र विदेशबाट मतदान गर्न सकिने मोडालिटी पनि प्रश्न पार्नुपर्ने उनीहरूले बताएका छन्। बुधबार संसदीय सुनवाईका क्रममा सुनवाई समिति सदस्य पूनम कुमारी अग्रवालले सोधिन, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न युवाहरूको छ, यसमा यहाँको जवाब के छ? जवाफमा प्रमुख निर्वाचन आयुक्त कार्कीले भने, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न लामो समयदेखि सुनिँदै आएको छ। यो विषयमा कानूनी आधार र राजनीतिक निर्णय आवश्यक छ। यस्तो जवाफले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने अपूर्ण एजेण्डालाई फेरि सतहमा ल्याइदिएको छ, किनकि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र नागरिकले आफू बसोबास गरिरहेको जिल्लाबाट मतदान गर्न पाउनुपर्ने नयाँ होइन। यो बहस दुई दशकदेखि भइराखेको छ। यसबीचमा धेरै सरकार बने, सांसदहरू फेरिए, निर्वाचन आयोगको नेतृत्व फेरिए, तर एजेण्डा जहाँको त्यही छ। यो विषयमा सर्वोच्च अदालतले दिएको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले 2075 सालमै दिएको हो, तर नेपालमा दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहे पनि यसको सुनिश्चितता गर्ने आवश्यक ऐन र पूर्वाधार भने तयार गर्न निर्वाचन आयोगको नेतृत्व भने अझै स्पष्ट हुन सकेका छैनन्।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढ़ाउन र उपभोक्तालाई राहत दिन विद्युत महसूल घटाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत खेर जान नदिने तथा घरायसी र औद्योगिक क्षेत्रको खपत बढ़ाउने उद्देश्यले प्राधिकरणले यस्तो प्रक्रिया अघि बढ़ाएको हो। बुधबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण संचालक समितिको 1040 बैठकले महसूल पुनरावलोकनका लागि संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ। बिजुली खपत बढ़ाउन महसूल घटाउने तयारी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau day harek din. Global smart plus life ko pesma banking.
1: ए भतिज तँ त एकाएक शाकाहारी भइसरे कमजोर होलास है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको